0: ती साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा।

0: समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
2: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएको, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
5: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484-44935, 98582-39399, 98584-40792 र 98448-61175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: खुसीको खबर।
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु विशी शाहज्यूसँग

0: परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।
1: खुशीको खबर:
2: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू: 3 वर्षे जनरल मेडिसिन HA, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन HA, आयुर्वेदिक HA, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि SE मा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
2: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, वीरेन्द्रनगर 7, इत्राम, सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दान बहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185334017, 0185362375। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385205045।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0385222353 र मोबाइल नम्बर 9585654455।
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: रेडियो भेरी एफएम
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
7: नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
8: आज 2083 साल जेठ 16 गते शनिबार, सन् 2026 मे 30 तारीक अधिक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
9: काया कैरनका साथमा
10: किसान पाइप प्रोडक्ट्स प्राली
9: राष्ट्रको शान किसान
10: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
7: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड।
7: कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छूट सीमा 10 लाख रुपियाँ, वृद्ध भत्ता यथावत, दलित पाल पोषण भत्ता दोब्बर।
8: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित।
7: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, अमेरिकाले अत्यधिक माग त्याग्नुपर्ने इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
8: र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई, राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: काया कैरनमा अब खबरको सिलसिला। आजका सबैजसो पत्रिकाहरूले बजेट मध्यम वर्गलाई रिजाउने खालको आएको र कार्यान्वयन अस्पष्ट रहेको खबर छापेका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा मध्यम वर्गका नागरिकलाई राहत पुग्ने गरी कर छुट, तलब वृद्धि, उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। निम्न वर्गका लागि भने सीमित कार्यक्रमहरू मात्र ल्याएको छ। अर्थमन्त्री सोनिम वाग्लेले हिजो संघीय संसदमा बजेट प्रस्तुत गर्दै मध्यम वर्गलाई रिजाउन व्यक्तिगत आयकर छुटको सीमा दोब्बर बढ़ाएर 10 लाख रूपियाँ पुर्याउनु भएको छ भने आयकरको अधिकतम सीमा 39% %10 बिन्दुले घटाएर 29% मात्र कायम गरिदिनु भएको छ। यसको अर्थ 10 लाख रुपियाँसम्म आमदानी गर्नेले 1% सामाजिक सुरक्षा कर मात्र तिरिपुग्नेछ भने धेरै कमाउनेले अब 29% भन्दा बढ़ी कर तिर्नु पर्दैन। यसअघि यस्तो सीमा अविवाहितलाई 5 लाख र विवाहितलाई 6 लाख रुपियाँ थियो, अहिले विवाहित र अविवाहित भनेर छुट्याइएको छैन। अर्कोतर्फ सरकारी कर्मचारीको तलब 21% बढ़ेर यसको लाभ पनि मध्यम वर्गलाई नै हुनेछ। यी दुवै व्यवस्थाले घर भाड़ादेखि बजारमा विभिन्न सामग्रीको मूल्य वृद्धि हुनेछ। यसको बढ़ी मार न्यून आय भएका नागरिकलाई पर्नेछ। आयकरको अधिकतम दर घटाएर कर नलाग्ने सीमा 5 लाखबाट बढ़ाएर 10 लाख रूपियाँ पुर्याउँदा मध्यम वर्गलाई राहत पुग्ने कर विज्ञ रूपक खड्काको भनाइरहेको छ। बजेटको असर निम्न वर्गका नागरिकलाई पर्ने पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको तर्क छ। किसान मजदूर वर्गको सुरक्षाको लागि कार्यक्रम आउनु पर्थ्यो, बजेट सुन्दा कर्णप्रिय भए पनि यसले निम्न वर्गलाई सम्बोधन गरेको पाइएन। उहाँले भन्नुभएको छ, हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा निर्भर छ, त्यसैले कृषिलाई व्यवसाय गर्ने विस्तृत कार्यक्रम आउनु पर्थ्यो। सरकारमा रहेका व्यक्ति मन्त्रीहरू मध्यम वर्ग भएकाले पनि बजेट त्यही वर्गमा केन्द्रित रहेको हुन सक्ने उहाँको भनाइ छ। विशेष गरी आधारभूत वर्गलाई राज्यले हेर्नुपर्छ, तीव्र आर्थिक वृद्धिसँग सम्बन्धित कार्यक्रममा आधारभूत वर्गलाई जोड्न सक्नुपर्थ्यो, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले भने करको बोझ घटाउन आयकर छूटको सीमा दोब्बर गर्नु परेको बताउनु भएको छ। बजेटमा निम्न वर्गलाई लक्षित गरेर केही सीमित कार्यक्रमहरू भने समेटेका छन्। देशभरिका दलित बाल बालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रूपियाँ पुर्याइएको छ। बाल पोषण भत्तामा वृद्धि गरी निम्न वर्गलाई समेट्न खोजिएको देखिन्छ। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बाल बालिकाहरूले पाउने पोषण भत्तालाई निरन्तरता दिइएको छ। निजी क्षेत्र लक्षित कार्यक्रमहरू भने पर्याप्त छन्। शेयर कारोबारमा सूचीकृत कम्पनीका धितुपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था सरकारले गरेको छ। यसैगरी पूँजीगत लाभकर अन्तिम टुङ्गो भनिए पनि राजस्व कार्यालयहरूले कर उठाउनको लागि दबाव दिँदै आएका थिए। सरकारले पूँजीगत लाभकर अन्तिम हुने नहुने अन्यल हटाएसँगै पूँजीगत लाभकरको सीमा भने बढ़ाएको छ। दर बढ़े पनि पूँजी लाभकर नै अन्तिम हुने व्यवस्थाले मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र ज्यान गुमाएका श्रमिकको सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउने र सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाइने सरकारले जनाएको छ। सरकारले डिजिटल भुक्तानी मार्फत खरिद गर्दा उपभोक्ताले तत्काल 10% ब्याज छूट पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर सरकारले घटाएको छ। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरिएको छ। यो व्यवस्थाले आयातित वस्तु सस्तो हुन गई नागरिकले कम मूल्यमा वस्तु तथा सेवा खरिद गर्न पाउनेछन्।
13: तलब वृद्धि गरेर सरकारले सुशासन र सेवा प्रवाह सुधारमा जोड़ दिएको छ। कर्मचारीको तलबमा झण्डै 21% वृद्धि भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शुरू तलब स्केलमा 10% वृद्धि गरेको हो। कार्य सम्पादनको आधारमा नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ता पनि व्यवस्था गरिएको छ। यसबाट अहिले खाइपाई आएको पारिश्रमिकमा झण्डै 21% वृद्धि हुने अर्थमन्त्री डाक्टर सोनी वाग्लेले बताउनु भएको छ। अर्थमन्त्री वाग्लेका अनुसार अब ग्रेडसहित कर्मचारीको पारिश्रमिक झण्डै 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँ माथिसम्म कायम हुनेछ। नयाँ तलब स्केल आउँदो साउन 1 गतेदेखि लागू हुनेछ। कर्मचारीको तलब पछिल्लो 4 वर्षदेखि बढ़ेको थिएन। 2079 बजेटबाट कर्मचारीको तलब 15% बढ़ाइएको थियो। सबै तहका कर्मचारीले पाउँदै आएको मासिक 5,000 रूपियाँ महँगी भत्तालाई सरकारले यथावत नै राखेको छ। अब कर्मचारीको न्यूनतम 38,401 रूपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रूपियाँ हरारी हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1,00,000 रूपियाँ हरारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड सहितको रकम जोड्दा 40,000 रूपियाँ हाराहारी हुनेछ।
7: बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन भएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा भएको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको हो। यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउने यस्ता सेवा निर्यातबाट आर्जित आयमा 50% कर छुट दिने व्यवस्था भएको छ। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई करयोग्य आय गणनामा 100% छुट हुने व्यवस्था बजेटले गरेको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाइएको छ। नाफा नकमाउने गरी स्थापना भएका पूर्ण स्वामित्वमा विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था बजेटले गरेको हो। महानगरपालिका र उपमहानगरपालिका बाहेक क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था बजेटले गरेको छ। बजेटले दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा का न्यूनतम दरमा समता शुल्क लगाइएको छ। विद्युतीय गाड़ीमा भन्सार महसूल मूल्यका आधारमा लगाउने व्यवस्था बजेटले गरेको छ। यसअघि पिक आवर क्षमताका आधारमा लाग्दै आएको थियो। यस्ता गाड़ीको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लागिनेछ। नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्प्रिट उत्पादन तथा मेचुरेशन कामलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ। चुरोट र मदिरामा 10% अन्त शुल्क बढ़ाइएको छ। यस्तै डिजिटल भुक्तानी मार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर हाटमा 10% छूट दिइएको छ। सरकारले निर्धारण गरेको नयाँ दर संरचना अनुसार 20 लाख रूपियाँसम्म भन्सार मूल्य भएका विद्युतीय गाड़ीमा 2.5% स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। यस्तै 30 लाखदेखि 40 लाख रूपियाँसम्मका विद्युतीय गाड़ीमा 17.5%, 40 लाखदेखि 50 लाख रूपियाँसम्मका गाड़ीमा 72.5% तथा 50 लाख रूपियाँ भन्दा माथिका विद्युतीय गाड़ीमा 112.5% कर लाग्ने व्यवस्था गरिएको छ। सरकारले वृद्ध भत्ता यथावत राखेको छ भने दलित बाल पोषण भत्ता दोब्बर बनाएको छ।
13: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि राजनैतिक दल, निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयन पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्तापक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 अनावश्यक सरकारी संरचना खारेज गर्ने, मन्त्रालय संख्या घटाएर 18 बनाउने, सूचना प्रविधि आईटी र एआई क्षेत्रलाई प्राथमिकता, सनसेट ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। पूर्व अर्थमन्त्री महेश आचार्य नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखिएको बताउनुहुन्छ। बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने कुरा सरकारको काममा भर पर्छ उहाँले भन्नुभएको छ। त्यस्तै एफएनसीसीआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा हामी उत्साहित भएका छौं भनेर प्रतिक्रिया दिनुभएको छ। बजेटले धेरैजसो समस्या सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो। करका दर घटाउन खोजेको जस्तो देखिन्छ उहाँले भन्नुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको प्रतिक्रिया दिनुभएको छ। बजेट वितरणमुखी देखिन्छ र स्रोत ऋण भनिएको छ। बजेटको आकार पनि वास्तविकतामा आधारित छैन उहाँले भन्नुभएको छ।
7: बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारका लगानीकर्ता उत्साहित देखिएका छन्। उनीहरूले विगतदेखि राख्दै आएको पूँजी बजारको पूँजीगत लाभ गर्ने, अन्तिम कर मान्ने व्यवस्था सरकारले बजेट मार्फत गर्ने घोषणा गरेसँगै उत्साहित भएका हुन्। काया कैरनमा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने सरकारको निर्णयमा नागरिकको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खान, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम, कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड़, कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छूट सीमा 10 लाख रूपियाँ, वृद्ध भत्ता यथावत, दलित बाल पोषण भत्ता दोब्बर, बजेटको सुरु व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। सरकारले चालू आर्थिक वर्षको तुलनामा आउँदो वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढ़ाएको छ। पालिकामा पठाउने समानीकरण अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती भएको छ। संघले प्रदेशलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा बजेट उपलब्ध गराउने संवैधानिक व्यवस्था छ। यो व्यवस्था कार्यान्वयनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न मापदण्ड मा टेकेर गर्ने सिफारिशको आधारमा सरकारले वित्त हस्तान्तरण गर्दै आएको छ। आउँदो वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। यो रकम चालू आर्थिक वर्षको भन्दा केही बढ़ी हो। प्रदेश र पालिका तहको अधिकार कार्यान्वयनको विषयमा बजेट उत्साहजनक नभएको संघीय मामिलाका जानकार खिमलाल देवकोटाले बताउनुभयो। संघीय सरकारलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने भन्ने विषय बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको प्रसंग जोड्दै देवकोटाले बजेट भने सबै काम संघीय सरकारले नै गर्ने ढाँचाको देखिएको टिप्पणी गर्नुभएको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्तशुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्धन लगायत विषय समेटेर आर्थिक वर्ष 83-84 को बजेट आएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागलेले संसदको संयुक्त सदनमा हिजो प्रस्तुत गरेको बजेटले निजी क्षेत्रलाई तत्कालका लागि उत्साहित बनाए पनि लगानी प्रवर्धन गर्ने नगर्ने विषय कार्यान्वयनको अवस्था हेरेर मात्र निकोल गर्न सकिने उद्यमीहरूले बताएका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत कच्चा पदार्थमा लाग्ने भन्सार महसूल घटाउने र अन्तशुल्क हटाउने सम्मको नीति लिएको छ। सँगै सरकारले लगानी प्रवर्धन गर्न कम्पनी खारेजी, विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्तिदेखि विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउने सम्मको नीति अप्नाएको छ। सरकारले एआई कारखाना र एआई कम्प्युट केन्द्र स्थापना गर्नुका साथै हजारौं एआई प्रोसेसिङ युनिट खरिद गर्ने घोषणा गरेको छ। संचारदेखि राजस्व, प्रशासन, न्याय प्रणाली, अनुसन्धानसम्मको विविध क्षेत्रमा आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रयोग गरी आर्थिक रूपान्तरण गर्ने महत्वाकांक्षी योजना बजेट मार्फत प्रस्तुत गरिरहँदा कार्यान्वयन मोडालिटी, जनशक्ति र स्रोत सुनिश्चितताको विषयमा विज्ञ एवं सरोकारवालाले प्रश्न उठाएका छन्। एआई केन्द्रित बजेटका कार्यक्रम नौला र सकारात्मक अवधारणा भए पनि स्पष्ट कार्यविधि र विद्युतको निरन्तर आपूर्ति जस्ता विषयलाई मुख्य चुनौतीका रूपमा लिएको खबर कान्तिपुरले छापेको छ।
2: सरकारले निजी अस्पतालहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेपछि नागरिकमा चिन्ता बढ़ेको छ। सरकारी अस्पतालको तुलनामा बढ़ी व्यवस्थित, सहज र छिटो सेवा पाइने भएकाले पछिल्लो समय केही निजी अस्पतालहरूमा बीमा गराएका बिरामीको भीड़ बढ़ेको थियो। तर स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि लागू हुने गरी सबै निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ। निजी अस्पतालहरूमा बीमा सेवा स्थगित गर्ने सरकारको यो निर्णय कतिको व्यावहारिक छ भनेर साथी महेश गेवालीले काठमाडौँको एक निजी अस्पताल परिसरमा भेटिएका नागरिकलाई सोध्नु भएको छ।
4: म राजकुमार ढुङ्गाना हजुर अहिले यहाँ हस्पिटल आएको स्थायी उखल ढुङ्गा हो अहिले हामी यहाँ गौरीघाट बस्छौँ कुनै पनि देशको सरकार कस्तो छ भन्ने कुरा सरकारले गरेका निर्णयहरूबाट थाहा हुन्छ यो स्वास्थ्य बिमाले नागरिकका अब नागरिकको संविधानमै व्यवस्था भएको स्वास्थ्य सम्बन्धीको हक नागरिकलाई छ संविधानले प्रदत्त गरेको हक अधिकारलाई वञ्चित गरेर सरकार कतातिर हिँड्न खोज्नु भएको त्यसैले एउटा सरकारले दिने अर्को सरकारले खोज्ने यो राम्रो हो त्यो होइन त्यसकारण सरकार भनेको आम नागरिकलाई हेरेर गर्ने हो नि त नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ त्यसैले सरकारले यसलाई गम्भीर ढंगले हेर्नुपर्छ संशोधन गर्नुपर्छ यो निर्णयलाई तत्काल ब्याक गरेर यही सुझाव दिन चाहन्छु
5: सरस्वती घिमिरे म गौरीघाट उमाकुण्डमा बस्छु सर्वसाधारण सबैले स्वास्थ्य सुविधाहरू पाइरहेको थिए सेवा सुविधा सहज रूपमा पाइरहेको थिए त्यो रोक्नु भनेर गलत हो नि त पैसा हुनेलाई त मतलबै भएन अब देशदेखि विदेश जहाँ पनि घर उपचार गराउँछन् नि सरकारीमा भन्दा निजीमा अलिकति भिड कम हुन्थ्यो टाइममा पैसा निकासा नदिएर त भने त्यो बन्द गर्न लागेको त सहज रूपमा पैसा निकासा गरेर निजी हस्पिटललाई पनि सजिलो बनाइदिनु पर्यो
2: शिव ढुङ्गाना उखल ढुङ्गा जिल्ला चिसडी गाउँपालिका तीन यसरी स्वास्थ्य बिमा कार्यक्रम जुन थियो त्यसले चाहिँ दूरदराजका गरीब निमुखा विपन्न नागरिकहरूको लागि धेरै राम्रो काम गरेका थियो राहत थियो यसरी तुरन्तै एउटा बहकाउ जस्तो ढंगले बन्द गर्यो भने चाहिँ आम नागरिकको लागि त्यति राम्रो विषय होइन यसले चाहिँ आम नागरिकलाई राम्रो गरेन यो चाहिँ तत्काल सरकारले सच्याउनु पर्छ भन्ने
6: कविता खनालगंज स्थानमा बस्छु बिमा त गर्यौं तर साधारण कुनै रुखाखोकी यस्तो ज्वरोहरूको रोगको लागि चाहिँ ठिकै छ दीर्घकालीन औषधिहरू खाने जुन जटिल समस्याहरू छ नि हाम्रो त्यसको लागि चाहिँ त्यति प्रभावकारी देखिएन बन्द गर्ने त ठिक होइन यसलाई चाहिँ झन् अझै प्रभावकारी बनाएर अझै जनमासलाई अझै धेरै सुविधा दिनपर्ने हो त्यो कुरा चाहिँ जहाँबाट परिचालित हो उहाँले चाहिँ एउटा अनुगमन निरीक्षण गरेर यसलाई प्रभावकारी बनाउन चाहिँ पर्यो
7: कुमार तपलिया बसाइमूल पाँच हो त्यो निर्णय त अब स्वास्थ्य बिमा जनताले पाउने अधिकार हो गर्नुपर्ने हो राज्यले होइन यही भन्ने कुरो त अब यो गलत हो भन्ने कुरो मात्रै निम्न स्तरको जनताहरूलाई केही राहत बिल्ला थियो नि त त्यो भएन भन्ने कुरो हो त्यो हुन पर्यो भन्ने कुरो हो
8: विष्णु बेदी भुम्लो गाउँपालिका मेरो दलालघाट घर नयाँ सरकारले स्वास्थ्य शिक्षा सबै दिने भनेर निर्णय गरिरहेको छ अब न अस्पतालले नमानेको न बिमाको रकम नपुगेको के कारणले गर्दाखेरि यसबाट नै हामीलाई जटिल अवस्था होला जस्तो थियो बिमाको अब एक वर्षसम्म एक लाखसम्मको बिमा भनेर हामीलाई दिइरहेको थियो अहिले हामीलाई नै समस्या छ अब पहिला पनि हामीले पालिकाले पनि त धुलखेल भनेर दिएको थियो त्यो धुलखेलले लिँदैन नलिसकेपछि त्यो रकमहरू त्यसै नै सिद्धियो हामीलाई भक्तपुर आइज भन्छ कता कता कता आइज भन्छ एकदम अन्यल भयो यो बिमाले गर्दाखेरि धेरै समस्या छ
9: काभ्रे हो कात्ति देउराली गाउँपालिका चन्द्रप्रसाद चौलागाई बालुहानी कपन साह्रै गरिबले त अब स्वास्थ्य बिमा पाउनै पर्ने हो होइन हेर विचार गरेर गरिब आज गरिब उसी मर्न त भएन नि स्वास्थ्य बिमा त चाहियो त मार्नु पार्नु भएन
10: डाक्टर होस् भाइब्रेन्ट पुतली सडक काठमाडौँ
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
10: सूचना
11: यही जेठ 23 गते चौथो शनिबारको दिन
12: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
11: नशा रोग विशेषज्ञ डाक्टर
12: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिङ्गटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
12: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-85-50-696
13: एसई सकियो अब रमाइलो शुरू भयो
14: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
13: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
14: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
13: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
15: नेपाल टेलिकम राष्ट्रको संचार।
16: सूचना
17: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
16: दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
17: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 98-480-21-313।
3: बोट हुर्किन्छन्, फूल फुलेपछि किसानको आँखामा आशाका किरण छाउँछन्। उनीहरूलाई थाहा हुन्छ माटोभित्र भविष्य पलाइरहेको छ। आलु खन्ने समयमा परिवार, छिमेकी र साथीहरू सबैसँगै खेतमा जम्मा हुन्छन्। हिमाली क्षेत्रमा आलु फलाउन मौसमसँग लड्नुपर्छ, पानी जोगाउनुपर्छ, कहिलेकाहीँ कठिन हिमपातसँग पनि सम्झौता गर्नुपर्छ। त्यही आलु ट्रक चढ़ेर पोखरा, काठमाडौँ र देशका अन्य बजारसम्म पुग्छ। तर यो यात्रामा चुनौती पनि कम छैनन्। सड़क अवरोध, मौसम परिवर्तन, मलको अभाव र बजारको अस्थिर मूल्यले किसानसँग हरेक वर्ष परीक्षा लिन्छ। तैपनि मुस्ताङका खेत खाली हुँदैनन्, किनकि मुस्ताङीलाई थाहा छ माटो छोडे हिमाली जमीन पनि रित्तिन्छ। त्यसैले हरेक वर्ष फेरि आलु रोपिन्छ, फेरि सपना उम्रिन्छ र फैलिन्छ। मुस्ताङको आलु केवल खाद्य बाली होइन, यो हिमालीको धैर्य हो, किसानको संघर्ष हो। मुस्ताङी आलुको शहर यात्रा शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरान कहिले पनि आणविक हतियार नराख्न, इन्धन तथा अरू सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले युद्ध विरामका लागि अमेरिकी अत्यधिक माग के हो भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानका उच्च कूटनीतिज्ञ अरागाचीले आफ्नो ओमानी सम्म कक्षीलाई मध्यपूर्व युद्धका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो अत्यधिक माग त्यागेमा मात्र सम्भव रहेको बताउनु भएको छ। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकट नजिक भएको दावी गर्नुभएको थियो। यद्यपि उहाँले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि बताउनु भएको छ।
3: अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि लगातार इरानले दोस्रो पटक जितेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हिजो भएको खेलमा काजाकिस्तानलाई 3-1 सेटमा हराउँदै इरानले उपाधि जित्यो। गएको संस्करणको उपाधि पनि इरानले जितेको थियो। विजेता इरानले स्वर्ण र उपविजेता काजाकिस्तानले रजत पदक जितेको छ। त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटको फाइनलमा गुजरात टाइटन्स पुगेको छ। हिजो बेलुका न्यू चण्डीगढ़मा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। गुजरातका कप्तान शुभमन गिलले 104 रन बनाए। साई सुदर्शनले 58 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रन बनाए पनि टोली पराजित भयो। अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर बेंगलुरू आरसीबीसँग खेल्नेछ। फाइनल खेल भोलि हुनेछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पर्साको ठोरीमा गैराती ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा 169 मिलिमिटरसम्म पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती मधेश प्रदेशसहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। काठमाडौँ उपत्यकामा पनि बिहान पानी परेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको को पानी पर्ने महाशाखाले जनाएको छ। तराई र पहाड़ीबाटका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि बेलुकीदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन्।
3: सरकारले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सारेको छ। त्यसै गरी बजेटको प्राथमिकतामा यूको कालो सूचीबाट नेपाललाई हटाउने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
2: र सरकारले निजी विद्यालय कलेज र अस्पतालसँग पनि कर उठाउने भएको छ। काया कैरनमा अब पालो उखानको
3: ऋण काटेर घिउ खाने
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढ़ाएर सुशासन र सेवा प्रवाहमा जोड़।
2: कर नीतिमा व्यापक फेरबदल। व्यक्तिगत आयकरको छूट सीमा 10 लाख रूपियाँ। वृद्ध भत्ता यथावत। दलित बाल पोषण भत्ता दोब्बर।
3: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका। निजी क्षेत्र र लगानीकर्ता उत्साहित।
2: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने। अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। अमेरिकाले अत्यधिक माग त्याग्नुपर्ने। इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
3: र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई। राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेट को फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट ज्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजेट र बजेट भाषणको बेला प्रधानमन्त्री बालेन्द्र शाह पूरै समय संसदमा बसेको विषयसँग यो कार्टुन सम्बन्धित छ। बजेट पछि सोधिएको प्रतिक्रियामा एकजनाले भन्दैछन्, बजेट न कुरा गरौं, खुद प्रधानमन्त्री नै पूरै समय बस्नुभयो भनेपछि कति इपिग होला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
18: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
19: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
18: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
19: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
17: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: संघीय सरकारले नयाँ बजेटमा कर्णालीका राजमार्ग लगायतका पूर्वाधार निर्माणमा धेरै विषय समेट्यो। बजेट भने कम छुट्यायो।
1: कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेतको वीरनगरमा शुरू हुँदै कर्णालीका 79 स्थानीय तहका लोपलमुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने।
0: दाजुकोटमा दादुराका बिरामी फेला, 6 जनामा स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि।
1: र कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबलमा सुर्खेतको विजय शुरूआत, राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा प्रवेश। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। संघीय सरकारले नयाँ बजेटमा कर्णालीका राजमार्ग लगायतका पूर्वाधार निर्माण, खेलकुद, जलविद्युत लगायतका धेरै विषय समेटे पनि बजेट भने कम छुट्याएको छ। विकासतर्फ 4 खर्ब 31 अर्ब बजेट ल्याएको सरकारले कर्णालीका लागि जम्मा 4 अर्बको हाराहारीमा मात्रै बजेट छुट्याएको छ। संघीय सरकारले कर्णाली राजमार्ग र कर्णाली करिडोरका लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष 2083-84 बजेटमा कार्यक्रम मार्फत कर्णाली राजमार्ग, भेरी करिडोर, स्तर उन्नति तथा कालोपत्री गरिने बताउनु भएको हो। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले नयाँ बजेट प्रस्तुत गर्दै कर्णाली राजमार्गलाई 1 अर्ब र मध्य पहाड़ी लोकमार्गलाई 2 अर्ब 16 करोड़ बजेट विनियोजन गरिएको बताउनुभयो।
2: कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि ₹1 अर्ब बजेट व्यवस्था गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न ₹1 अर्ब 46 करोड़ विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि 9 अर्ब 87 करोड़ विनियोजन गरेको छु। कर्णाली करिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौ। यी 3 वटा करिडोरका लागि ₹6 अर्ब 25 करोड़ विनियोजन गरेको छु।
0: कर्णाली राजमार्ग, भेरी करिडोर तथा रारा जुम्ला फोक्सुण्डो क्षेत्रलाई समेटेर जडीबुटी, जलविद्युत, पर्यटन तथा खानीजन्य गतिविधिमा कर प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ। यसै गरी सरकारले कर्णाली करिडोर, वेतन, कर्णाली जलविद्युत आयोजना, भेरी बबई डाइभर्सनका लागि पनि आवश्यक रकम विनियोजन गरेको छ। यस्तै काँक्रीबिहार, रारा लगायतका क्षेत्रमा प्रादेशिक करिडोर बनाइने भन्दै बजेटमा कर्णाली प्रदेशमा दलित समुदायलाई लक्षित गरी नमूना होमस्टे बनाइने पनि अर्थमन्त्री वाग्ले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख गरेको छ। यस्तै सुर्खेतमा हुने 10 औं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट विनियोजन गरिएको भन्दै सुर्खेतको वीरनगरमा कम्तीमा 2000 क्षमताका इन्डोर बहुद्देश्य स्टेडियम निर्माण गरिने घोषणा पनि उहाँले गर्नुभयो।
2: सुर्खेतमा 10 औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 औं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। विराटनगर, लहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौं।
0: कर्णाली एयर एम्बुलेन्स सेवा संचालन गरिने भन्दै उहाँले कर्णाली र सुदूरपश्चिमका भूभागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने बताउनु भएको छ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउने भन्दै अर्थमन्त्री वाग्लेले कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क सेवा विस्तार गरिने बताउनु भएको छ। कर्णालीमा स्याउ र ओखरको जोन बनाउनका लागि चिस्यान केन्द्र स्थापना गरिने भएको छ भने हुम्लाको सीमा नाकामा पशु क्वारेन्टाइन केन्द्र स्थापना गर्ने बजेटमा उल्लेख छ। कर्णालीमा जडीबुटी केन्द्र स्थापना गरिने भएको छ भने सरकारले देशैभरिका बालबालिकाले पाउँदै आएको पोषण भत्ता पनि दुब्बरले बढ़ाएको छ। अहिले मासिक 500 रहेको यस्तो भत्ता मासिक 1000 पुर्याएको घोषणा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले गर्नु भएको छ। दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्पादन प्रक्रियालाई सकेसम्म छिटो अगाडि बढ़ाउने पनि बजेटमा उल्लेख छ। यस्तै प्रदेश सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तारको काम गर्ने भन्दै मन्त्री वाग्लेले काँक्रीबिहारका लागि पनि उचित बजेट व्यवस्था गरिएको बताउनु भएको छ।
1: यस्तै सरकारी कर्मचारीको तलबमा 21% वृद्धि भएको घोषणा पनि अर्थमन्त्री वाग्लेले गर्नुभएको छ। यो मध्ये 10% वृद्धि शुरू स्केलमा गरिएको छ भने त्यसबाहेक 10% तलब भने मासिक प्रस्थान भत्ताका रूपमा रहने उहाँको भनाइ छ। अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको भन्दै मन्त्री वाग्लेले विगत 4 वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा 17.3% महँगी बढ़ेको उल्लेख गर्नुभएको छ। अब न्यूनतम पारिश्रमिक 40,000 र अधिकतम 1,00,000 माथि रहने भन्दै अर्थमन्त्री वाग्लेले नयाँ तलब स्केल आउँदो साउन 1 गतिबाट लागू हुने बताउनु भएको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि 21,24,34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो। संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्नुभएको हो। यसमा चालू तर्फ 12,70,58 करोड़, पूँजीगत खर्चतर्फ 10 खर्ब रूपियाँ विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ 4,24,00,000 करोड़ रूपियाँ विनियोजन गरिएको छ। बजेटप्रति मिश्रित प्रतिक्रिया आएको छ। बजेट केही क्रान्तिकारी भए पनि यसमा राजस्व उठाउने कुरादेखि लिएर कार्यान्वयनको पछिमा स्पष्ट खाका र विश्वासिलो आधार बन्न नसकेको अर्थविदहरूले टिप्पणी गरेका छन्।
0: कर्णालीमा पनि विभिन्न कार्यक्रम गरी 19 गणतन्त्र दिवस मनाइएको छ। विक्रम सम्वत 2065 सालमा गणतन्त्र घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष जेठ 15 गते गणतन्त्र दिवस मनाउने गरिएको छ। गणतन्त्र स्थापनाको 19 वर्ष बितिसक्दा पनि जनताका आवश्यकता र समस्या सम्बोधन गर्न सरकारको नेतृत्वकर्ताहरूले चाँसो नदेखाएको जनगुनासो बढ़दछ। राज्य संचालकहरूको उदासीनताका कारण जनतामा निराशा निरन्तर चुलिँदै गएको छ भने बेरोजगारी र भ्रष्टाचार पनि बढ़ेको छ। आम नागरिकले खाना छाना र नानाको ग्यारेन्टी रोजगारीको सुनिश्चितता भ्रष्टाचार नियन्त्रण र सुशासन तथा पूर्वाधार निर्माण र विकासको गति नलिएसम्म गणतन्त्रको महसुस हुन नसक्ने बताउँदै आएका छन्। राजनैतिक परिवर्तनसँगै अब आम नागरिकको दैनिक जीवनमा पनि सकारात्मक परिवर्तनका लागि सरकार खरो उत्रन जरूरी छ। विगत 19 वर्षमा जनताले गणतन्त्रका लागि योगदान गरेका नेपाली कंग्रेस नेकपा एमाले र तत्कालीन माओवादीलाई पालै पालो सरकार सञ्चालन गर्न जनमत दिए पनि आन्दोलनको मर्म अनुसार काम हुन सकेन। 65 सालपछि अहिलेको सरकार सहित सुशीला कार्की खेलराज रेग्मीको चुनावी सरकार जोड्दा 15 वटा सरकार बनेका छन्। सबैजसो सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कमजोर बन्दा बेला बेलामा राजतन्त्र पुनस्थापनाको मुद्दा समेत उठ्ने गरेको छ। यो दिनलाई करिब 240 वर्ष लामो राजतन्त्रको अन्त्य भई नयाँ नेपालको खाका कोरीको ऐतिहासिक अवसरका रूपमा समेत लिने गरिन्छ।
1: भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम।
3: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
3: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
4: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
3: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
4: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: सूचना।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
0: सूचना:
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
7: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी रेडियो मातृभूमि अनि जाजरकोटको रेडियो हाम्रो पाइला तथा बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। अहिलेसम्म हामीले संघीय सरकारले नयाँ बजेटमा कर्णाली राजमार्ग लगायत पूर्वाधार निर्माणका धेरै विषय समेट्यो, बजेट पनि कम छुट्यायो लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी खबर। जाजरकोटमा दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका 11 स्थित जगतीपुर स्वास्थ्य चौकीमा 6 जनाको स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि भएको हो। जगतीपुर स्वास्थ्य चौकीमा परीक्षण गरेका 6 जना मध्ये 4 जनामा दादुरा पुष्टि भएको स्वास्थ्य चौकीले जनाएको छ। गाउँमा ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिपिरा देखिने, रुगाखोकी लाग्ने तथा आँखा रातो हुने जस्ता लक्षण देखिएपछि शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। गाउँमा दादुराका बिरामी देखिन थालेपछि स्वास्थ्य चौकीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। ज्वरो आउने, शरीरमा बिभिरा देखिने, रुगाखोकी लाग्ने, आँखा रातो हुने, मुखमा घाउ आउने तथा पखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। दादुरा रोग श्वास प्रश्वास तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले मास्क प्रयोग गर्न, संक्रमित व्यक्तिबाट टाढा रहन र सावधानी अपनाउन पनि आग्रह गरिएको छ। भेरी नगरपालिका स्वास्थ्य शाखाले दादुराको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ।
1: कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेत कुब्रेनरमा शुरू हुनेछ। ज्योति फाउण्डेशनले विगत
0: बिबिरा देखिने, रुगाखोकी लाग्ने, आँखा रातो हुने, मुखमा घाउ आउने तथा पखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। दादुरा रोग श्वास प्रश्वास

0: गर्दै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटवालले सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने बताउनु भएको छ। बालिका किशोरी र महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छाउपडी, कुप्रथा, घरेलु हिंसा र यौन दुर्व्यवहार, मानव बेचबिखन लगायतका सामाजिक कृति विरूद्ध आवाज उठाउने सम्मेलनका रूपमा यो सम्मेलन रहेको भन्दै उहाँले सम्मेलनमा कर्णालीका 79 स्थानीय तहका लोपलमुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने बताउनु भएको छ। हरेक स्थानीय तहबाट दुई दुईजना छोरीहरू सहभागी हुने उहाँको भनाइ छ। यस्तै राउटे, राजी, कुसुण्डा, वादी, बोटे समुदाय तथा अपाङ्गता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरू सहित 250 भन्दा बढ़ीको सहभागिता रहने उहाँले बताउनु भएको छ। लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल बालिका, घरेलू हिंसा, मर्यादित महिनावारी र छाउपडी जस्ता विषयमा छलफल गरी सम्मेलनबाट आएको निष्कर्षलाई तीनै तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिने बताइएको छ। सम्मेलन अवधिभर कर्णालीका 85 छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
1: मंगुको छायानाथ रारा नगरपालिका 9 स्थित पर्यटकीय क्षेत्र रारामा आन्तरिक पर्यटकको चहल पहल बढ़ेको छ। चार दिनसम्म सार्वजनिक विदा परेकाले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारामा सकारात्मक प्रभाव परेको छ। चार दिने विदाका कारण रारा स्थित होटलहरूमा विगतको तुलनामा पर्यटकको संख्या बढ़ेको होटल व्यवसाय शान्ति रोकाईले बताउनुभयो। विशेष गरी आन्तरिक पर्यटकको आगमन बढ़ेको छ भने होटलहरूको क्षमता करिब 90% पुगी भरिएको छ। रारा ताल क्षेत्रमा विशेष गरी फागुन, चैत, वैशाख तथा असोज, कार्तिक र मंगिरलाई मुख्य पर्यटकीय यामका रूपमा लिने गरिन्छ। यस्तै सार्वजनिक विदाका कारण अहिले पनि होटलहरू भरिभरा हुन थालेको व्यवसायीहरूले बताएका छन्।
0: बाजुराको साफे मार्तडी राजमार्ग अन्तर्गत गुईगाड खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको ठेकदारलाई 17 करोड़ भन्दा बढ़ी बिगो जरिमाना गराइएको तोकिएको छ। राजेन्द्र थेगिम जेबी कैलालीले गुईगाड खोलामा 60 मिटर लामो पुल निर्माणका लागि 5 करोड़ 19 लाख रूपियाँमा ठेक्काले पनि काम नगरेपछि बिगो जरिमाना तोकिएको बताइएको छ। डिजाइन अनुसार पुल निर्माण नभएको भन्दै सड़क डिभिजन कार्यालय अछामले कम्पनीको ठेक्का रद्द गर्दै 17 करोड़ 900 लाख रूपियाँ बिगो लगाइएको जनाएको छ। कम्पनीले 68 असार 30 गते सम्झौता गरी 70 साउन 30 गते भित्र काम सम्पन्न गर्ने जिम्मा लिएकोमा कार्यालयले 77 मंगिर 30 गतेसम्म म्याद थप गरेको थियो। म्याद थप गर्दा पनि काम नभएको कार्यालयले जनाएको छ। सड़क डिभिजन कार्यालय अछामका इन्जिनियर विक्रम भुजेलले कम्पनीले पटक पटक निर्देशन अटेर गरेको र डिजाइन अनुसार काम नगरेपछि ठेक्का तोडिएको बताउनु भएको छ।
1: बाँकेका 6 स्थानीय तहको बेरुजु करिब 33 करोड़ रूपियाँ देखिएको छ। महालेखा परिषदको 63 वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 81-82 को लेखा परीक्षण गर्दा बाँकेका 6 स्थानीय तहको कुल 13,81,20,32,000 रूपियाँको लेखा परीक्षण गरेकोमा 32,99,67,000 रूपियाँ बेरुजु कायम भएको हो। जिल्लाका 6 स्थानीय तहमध्ये सबैभन्दा बढ़ी बेरुजु प्रतिशत जानकी गाउँपालिकाको देखिएको छ। यो गाउँपालिकाको 1,29,49,85,000 रूपियाँको लेखा परीक्षण हुँदा 4,43,60,000 रूपियाँ बेरुजु देखिएको छ। महालेखाको परीक्षकको प्रतिवेदन अनुसार रकममा आधारित सबैभन्दा बढ़ी बेरुजु नेपालगंज महानगरपालिकाको रहेको छ। महानगरको 3,87,95,15,000 रूपियाँको लेखा परीक्षण गर्दा 10,65,75,000 रूपियाँ बेरुजु देखिएको हो। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र

0: इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसनको क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही जेठ 16 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ
1: रेडियो भेरी एफएम
2: तपाईं अहिले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा बर्दियाको रेडियो टाइगर संवाद एफएम र रेडियो गेरुवा एफएम अनि जाजरकोटको रेडियो हाम्रो पाइलाबाट पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। सल्यानको बनगाड कुपेन्या नगरपालिका बाह्र चौरा स्थित सिद्ध गुफा सामुदायिक वन क्षेत्रमा विवादित अवस्थामा लुकाइराखेको अवैध तीन नाल भरुवा बन्दुक फेला परेको छ। गोप्य सूचनाका आधारमा प्रहरी चौकी बनगाडबाट खटिएको टोलीले सामुदायिक वन क्षेत्रभित्र लुकाइराखेको तीन नाल भरुवा बन्दुक फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पाचालीले फेला परेका भरुवा बन्दुकका नाल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढ़ाएको बताउनुभयो। पछिल्लो समय ग्रामीण तथा वन क्षेत्रमा लुकाइराखेका तथा अवैध हात हतियार फेला पर्ने क्रम बढ़दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। अवैध हतियार नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन जिल्लाभर निगरानी बढ़ाएको प्रहरीले जनाएको छ।
2: भेरी खबरको अन्त्यमा अब लागौं खेल खबरतर्फ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स फाइनलमा प्रवेश गर्न सफल भएको छ। गैराती भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई 7 विकेटले पराजित गर्दै गुजरात फाइनलमा ठाउँ पक्का गर्न सफल भएको हो। 215 रनको लक्ष्य गुजरातले 18.4 ओभरमा मात्र 3 विकेट गुमाएर पूरा गर्यो। गुजरातका लागि कप्तान सुमन गिलले 53 बलमा 15 चौका र 3 छक्का सहित 104 रनको शानदार शतकीय पारी खेल्नुभयो भने साई सुदर्शनले 32 बलमा 8 चौका र 1 छक्का सहित 58 रन जोड्नुभयो। टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको हो। टोलीका लागि वैभव सूर्यवंशीले 47 बलमा 8 चौका र 7 छक्का सहित 96 रन बनाउनुभयो भने रविन्द्र जडेजाले 35 बलमा 45 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। अब उपाधिका लागि गुजरातले सार्विक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूसँग खेल्नेछ। बेंगलुरूले पहिलो क्वालिफायरमा गुजरातलाई नै हराउँदै फाइनल यात्रा तय गरेको छ। अब फाइनलमा गुजरातसँग बेंगलुरूसँग बदला लिँदै उपाधि चुम्ने मौका रहेको छ भने बेंगलुरू लगातार दोस्रो पटक उपाधि चुम्ने प्रयासमा रहेको छ।
3: सुर्खेतको कडाली प्रदेश स्तरीय मेयर कप फुटबलमा विजय शुरूआत गरेको छ। वीरनगर रंगशालामा भएको उद्घाटन खेलमा सुर्खेतले हुम्लाको सुनकोटलाई 3-1 हराएको हो। कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा हुन भएको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्ला र पालिका गरी 13 टीम सहभागी छन्। संघका अध्यक्ष प्रमोद हमालले प्रतियोगिता कर्णाली प्रदेशका खेलकुद विकास तथा स्थानीय प्रतिभाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरेको बताउनुभयो। प्रतियोगिता का विजेताले 4 लाख र उपविजेताले 2 लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई विभिन्न सात विधामा जनै 15,000 दरले बेस्ट अवार्ड प्रदान गरिने भएको छ भने प्रत्येक खेलमा एकजनालाई प्लेयर अफ द म्याच पुरस्कार स्वरूप 2,000 पुरस्कार प्रदान गरिने भएको छ। यस्तै अनुशासन प्रबन्धन गर्ने फुटबल टोलीलाई 10,000 पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
2: खेल खबर सँगै लेला बिहानको भेरी खबर सकियो। बिदा हुन गेल समका मुख्य खबर फेरि एकपटक।
3: संघीय सरकारले नयाँ बजेटमा कर्णालीका राजमार्ग लगायत पूर्वाधार निर्माणमा धेरै विषय समेट्यो। बजेट भने कम छुट्यायो।
2: जाजर कोटमा दादुराका बिरामी फेला। 6 जनामा स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि।
3: कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेतको वीरनगरमा शुरू। कर्णालीका 79 स्थानीय तहका लोपोन्मुक्त तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने
2: र कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबलमा सुर्खेतको विजयी शुरूआत। राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा प्रवेश। हस्तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै डिलु रावत र केशव ढकाल विदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: डिजिटल ठगीबाट बचौं.
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्. ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
3: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन.
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल.
5: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ. हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ. आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ. अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने. नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ. विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि. थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448-61175. सिप सिकौं, आत्मनिर्भर बनौं. प्राविधिक शिक्षा सफल भविष्यको आधार.
6: कर्मचारी आवश्यकता सम्बन्धी सूचना. कुवर कफी तथा फलफूल फर्म गुरबाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला. सम्पर्क व्यक्ति पूर्ण कुवर ढाका टोपी दाई, मोबाइल नम्बर 98681033333 र 97031333333.
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले. अब यही बेला यो मोबाइल पनि बिग्रेर.
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि. ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल.
8: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ.
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ. साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्.
8: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत. मोबाइल नम्बर 98584-7719 र 98581-715.
6: सुनौलो अवसर।
8: सिटी भिटी बाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
6: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
8: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
6: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
8: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
6: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
8: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
9: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र निको प्रत्यारोपण सेवा,
10: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
9: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
10: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
9: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
10: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
11: Radio Bheri FM।

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3390, 98-581-560 र 98-481-4499। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेर बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
4: खुसीको खबर।
5: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
4: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
5: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
4: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दान बहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका दुई फलाटे स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडी सवार गम्भीर घाइते भएका छन्। हिजो साँझ 7:15 बजेको समयमा मूलपानी चोकदेखि फलाटेतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-16-23 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका दुई बस्ने वर्ष 16 आनन्द बोहरा र पछाडि सवार सोइठाउँ बस्ने वर्ष 10 रोमन बोहरा घाइते भएका हुन्। घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका चार ताउले पुल स्थित स्कूटर दुर्घटना हुँदा स्कूटर चालक गम्भीर घाइते भएका छन्। गैराती 12:10 समयमा कालीदमारादेखि छिन्चु बजारतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02-001-7868 नम्बरको स्कूटर B1-2063 नम्बरको सड़क छेउमा रोकिराखेको मिनी ट्रकमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका स्कूटर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 12 वर्ष 40 राजेन्द्र आले घाइते भएका हुन्। घाइतेको नेपालगंज भेरी हस्पिटलमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 106 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 106 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। सैतिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2975 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 37 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2975 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। दायाँ बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फित्ता समेत बाँध्ने गरौं। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं।
लेन अनुशासन को पूर्ण रूप में पालना गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: दादुरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: Media
1: Extreme Energy Drink.
2: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
6: डिजिटल ठगीबाट बचौं।
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र? युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।

नमस्कार। भीषण वर्षा बाढी त्यसपछिको दशैंले हामी सबैलाई एक किसिमको अनुभव दिएको छ र म फेरि यहाँहरूको बीच पोडकास्ट लिएर हाजिर भएको छु। यसपटक मैले मार्टिन चौतारीबाट प्रकाशित नेपाल इन द लङ फिफ्टिज भन्ने संग्रह भएको किताब लिएर आएको छु, जसको एडिटर प्रत्युष्वन्त लोकरञ्जन पराजुली, जसलाई रमेश पराजुली पनि भनिन्छ, मार्कलिस्टी जो मार्टिन चौतारीबाट प्रकाशन हुने जर्नलको सम्पादन पनि गर्नुहुन्छ। प्रत्युष्वन्त लामो समयदेखि मार्टिन चौतारीको फाउन्डर र त्यसपछि विभिन्न प्रमुख अध्येता अनुसन्धानकर्ताका रूपमा हुनुहुन्छ भने लोकरञ्जन पराजुली पनि त्यही काम गर्नुहुन्छ, जर्नलहरूको सम्पादन गर्नुहुन्छ। मार्क लिट्सी युनिभर्सिटी अफ इलिनोय एट सिकागोमा हिस्ट्रीको प्रोफेसर हुनुहुन्छ। यो पुस्तक भर्खरै लिएको हुँ, प्रकाशन भएको पनि धेरै भएको छैन, बजारमा करिब करिब महिना दिन जस्तो भयो यो आएको। यसले नेपालको 1950 को दशकमा भएको परिवर्तनहरूको दूरगामी असर के रह्यो र कस्तो किसिमको प्रक्रियाबाट नेपाली संस्थाहरू, राजनीतिक संस्थाहरू मात्रै होइन, विकास, वातावरण यावत कुराहरू कसरी 1950 को दशकमा बीजारोपण भएर अथवा सुरु भएर कसरी बिस्तारै हामी बीच आइपुगेको छ भन्ने हो। र यो किताबको अर्को महत्वपूर्ण रमाइलो पक्ष के भने, शास्त्रीय अथवा यसको अनुसन्धानको पक्ष आफ्नो ठाउँमा छँदैछ, तर मार्टिन चौतारीले यसपटक यो पुस्तक इतिहासकारको चाहिँ लामो इतिहास अध्ययनलाई स्वीकार गर्दै उहाँप्रति समर्पण गरेको छ, महेशराज पन्तप्रति। महेशराज पन्त संशोधन मण्डलसँग आबद्ध हुनुहुन्छ, उहाँको परिवारले नेपालको इतिहासको अध्ययन र अध्यापनमा ठूलो दिएन गरेको छ। मलाई रमाइलो किन लाग्यो भने यो किताब मार्टिन चौतारी जो आधुनिक परिवेशमा आधुनिक इतिहास लेखनको सन्दर्भमा अथवा हिस्ट्री अफ प्रेजेन्ट वर्तमानको इतिहासको कुरा गर्ने एउटा थलो, तर उहाँहरूले यो पुस्तक महेशराज पन्त र संशोधन मण्डलको जुन कन्ट्रिब्युसन छ त्यसप्रति समर्पण गर्नुभएको छ। यो किन मैले किताबको चर्चा गर्दा गर्दै भन्न मन लाग्यो भने कि हामीले एकअर्काको स्कलरसिपलाई बुझ्यौं भने, एकअर्कासँग संवाद गर्न सक्यौं भने, होला मत मतान्तर होला, तर के भने नेपालको इतिहास लेखन, राजनीतिक छलफल, राजनीतिक लेखनहरू पनि अथवा समाज विज्ञानका लेखनहरू पनि यसै गरी बढ्ने हो। एकअर्कालाई स्वीकार पनि गर्नु पर्यो, एकअर्काप्रति वाद विवाद गर्न सक्ने हुनु पर्यो। कन्भर्सेसन र कन्टेस्टेसन नलेज बन्ने सन्दर्भमा सधैँ अगाडि बढिरहन्छ। तर सबभन्दा महत्वपूर्ण यो विभिन्न लेखहरूको सँगालो, 10 लेखहरूको सँगालो र एउटा भूमिका पनि छ। तर लङ फिफ्टिज किन भनेको होला भन्ने मान्छेहरू लाग्छ, फिफ्टिज त 10 सकिन्छ नि त, तर यसलाई लङ किन भनेको होला, लामो 1950 को दशक किन भन्यो होला भन्ने कुरा चाहिँ पाठकको मनमा आउन सक्छ। सामान्य पाठकलाई त्यो अलि अनौठो लाग्न पनि सक्छ, तर होइन, एउटा इतिहास लेखनको परम्परामा आधारित भएर त्यसको एउटा अप्रोच, दृष्टिकोण अथवा एउटा मेथोडोलोजीलाई पक्रेर चाहिँ सम्पादकहरूले यसलाई समन्वय गर्नुभएको छ र यो सँगालो हामी बीचको पस्किनु भएको छ। यो किताब एउटा विशिष्ट इतिहास लेखनको परम्परामा आधारित छ, जसको सुरुवात फ्रान्सका प्रसिद्ध इतिहासकार समाजशास्त्री फर्डिनान्ड ब्राउडेल, जो एनाल्स स्कुल्स अफ हिस्टोरिकल थट अथवा सिस्टममा पढ्नुहुन्छ, उहाँको एउटा भनाइ के थियो भने, जो चाहिँ लङ ड्युरी हिस्ट्री भन्नु खोजेको मतलब के भने, इतिहासमा कुनै घटना हुन्छ, व्यक्ति हुन्छ, त्यो पछि गएर त्यति महत्त्व लाग्दैन, तर त्यो घटना र त्यो परिस्थिति अथवा त्यो संस्थाहरूबाट जब हामी अगाडि बढ्छौं त्यसको प्रभाव दूरगामी प्रभावहरूको आधारमा हेरिनुपर्ने हुन्छ। अरू भन्नु खोजेको मतलब के भने, हिस्ट्री इज नट ड्रिभन बाई इन्डिभिजुअल्स एन्ड इभेन्ट्स, इतिहास एउटा इभेन्ट र इन्डिभिजुअलबाट मात्रै चाहिँ चलायमान हुँदैन, तर के हो भने थुप्रै संरचनात्मक शक्तिहरू, स्ट्रक्चरल फ्याक्टर्सहरूबाट यो चल्छ। त्यस अर्थमा के बुझिन्छ भने, हिस्ट्रीलाई हामीले देखिरहेछौँ, पुरानो
प्राचीन इतिहास, मध्यकालीन इतिहास, आधुनिक इतिहास भनेर भन्छौ, यो स्कूल अफ थटले के गर्छ भने कि पिरियडाइजेसन, हिस्ट्रीकोलाई समयका आधारमा पिरियडाइजेसन गर्ने होइन, के हेर्ने हो भने कस्तो किसिमको संरचनात्मक शक्तिहरू, कस्तो किसिमको चाहिँ तपाईँको प्याटर्न शक्तिको सन्तुलनहरू, कसरी रिसोर्सहरू, साधन स्रोतहरू कसरी बाँडफाँड हुन्छ र कस्तो किसिमको चाहिँ संस्कृतिको निर्माण हुन्छ र कुन किसिमको प्रक्रियाबाट यो गुज्रिन्छ समाज, त्यसलाई हेर्नुपर्ने हो, न कि 1950-1960 भनेर हेर्ने होइन। यसकारण हिस्ट्री भनेको समग्र रूपमा संरचना, संस्कृति, आर्थिक परिवेश, मानव जीवनको अनुभवहरूबाट निश्चित हुँदै जान्छ। जसलाई एकजना अर्को सोसल हिस्टोरियन चार्ल्स टिलीले के भन्छ भने हिस्ट्रीको प्रोसेसलाई बुझ्न जरुरी छ। हिस्ट्री भनेको इभेन्ट घटना मात्रै होइन, हिस्ट्रीलाई बुझ्ने भनेको त्यो इभेन्ट घटनाहरू अथवा व्यक्तिहरू संस्थाहरूलाई जोड्ने एउटा प्रोसेसको मात्रबाट हुन्छ। हालाकि चार्ल्स टिलीले सोसल मुभमेन्टका सन्दर्भमा त्यो भनेको हुन्। त्यस मानेमा यो किताबले 1950 हामी सबैलाई थाहा छ किन 2007 साल मोटामोटी त्यो समयमा पर्छ, नेपालमा क्रान्ति भयो, राणा शासन हट्यो, त्यसपछि नेपालमा प्रजातन्त्र लोकतन्त्र आयो र अधिकांश हिस्टोरिकल किताबहरू जुन हामीले ऐतिहासिक किताबहरू पढ्छौं त्यो बेलाको राजनीतिक असन्तुलन, त्यो बेलाको राजनीतिक खिचातानी, अब कतिले त दुईजना कोइराला मातृका र बीपीका कारण नेपालको प्रजातन्त्रमा परेको समस्याहरू, पुरानो शक्ति जाने नयाँ शक्ति आउने परिवेशलाई हेर्छन्। तर यो लङ डोरी हिस्ट्री जो मार्टिन जौतारीले हामी बीच लिएर आएको छ कि त्यो समय 1950 को समयमा जे जस्ता परिवर्तनहरू भयो त्यो तत्काल त्यसमा मात्रै नबसेर त्यसले कस्तो किसिमको संरचनाहरूको निर्माण गर्यो, कस्तो किसिमको सामाजिक परिवेश हेर्न जरुरी छ, कस्तो किसिमको चाहिँ फोर्सेसहरू जरुरी छ। यसबीचमा महत्वपूर्ण पक्ष के छ भने 1950 भन्ने बित्तिकै भारतबाट औपनिवेशिक शक्ति निस्किँदै थियो अथवा जाँदै थियो, भारतको स्वतन्त्रता आन्दोलनले ब्रिटिस साम्राज्य खुम्चिँदै थियो। यत्तिकैमा विश्व परिवेशमा हामीले हेर्यौँ भने शीत युद्धको समय सुरु भएको थियो, सोभियत युनियन र अमेरिकाको बीचको जुन तनाव थियो त्यसले गर्दा हाम्रो जस्तो सानो मुलुकभित्र जुन परिवर्तन आएको थियो त्यो परिवर्तन, हाम्रो परिवर्तन त थियो, हाम्रो स्थानीय अनुभवहरू, स्थानीय नेतृत्वहरू अथवा राष्ट्रिय नेतृत्वहरूमा जुन किसिमको परिवर्तनहरू आएको थियो त्यो आफ्नो ठाउँमा छँदै थियो, तर त्योभन्दा महत्वपूर्ण के थियो भने हाम्रो वरिपरिको परिवेश पनि परिवर्तन हुँदै थियो। र के हो भने कहिलेकाहीँ के लाग्छ भने हामी आफै मात्रै परिवर्तन भएका छौँ भन्ने कुराबाट हामी एक ठाउँ पुग्छौँ, तर होइन, हामीसँग जो ठोकिन आएका छन् अथवा हामीसँग जो संसर्गमा आएका छन् उनीहरू पनि परिवर्तन भइरहेको छ। यसकारण परिवर्तनको दुईटा पक्ष हुन्छ, एउटा भित्रबाट परिवर्तन हुन्छ, एउटा बाहिरबाट परिवर्तन हुन्छ। जस्तो मानिलिउँ मै कोही मान्छेलाई भेट्यो भने तपाईँलाई भेटेर खुसी लाग्यो भनेर सम्झन लागेको चाहिँ भेटघाटले के हुन्छ भने त्यो अर्को मान्छेलाई पनि प्रभाव परेको हुन्छ, म मात्रै प्रभावित भएको हुँदैन, मैले भेटेको मान्छेलाई त्यो अर्को पनि प्रभावित भएको हुन्छ। त्यस मानेमा के हुन्छ भने इतिहासमा भएका परिवर्तनहरूलाई भित्रबाट बाहिरबाट विभिन्न आयामहरूबाट हेर्नुपर्छ र एकपटक भएको घटनाले दूरगामी परिणाम लिएर आउँछु भन्नुको अर्थ के हो भने कहाँ कहाँ परिवर्तन लिएर आयो त। र यो किताबको लङ फिफ्टिजको मलाई मन परेको सबैभन्दा मन परेको इन्ट्रोडक्टरी च्याप्टर्स हो। त्यसमा उहाँले सम्पादकहरूले हरेक लेखहरूलाई समष्टि रूपमा के भन्न खोजेको छ, 10 वटा लेखमध्ये म अहिले फेरि भन्छु, त्यसमा चर्चा गरेको छ। तर महत्वपूर्ण के हो भने यसरी कुनै पनि इतिहास लेखनको परम्परालाई अथवा सैद्धान्तिक धरातललाई लिएर लेखिएको मलाई लाग्छ यो पहिलो खालको किताब हो जस्तो लाग्छ। जुन किसिमको थ्योरिटिकल अप्रोच यो किताबमा भएका विभिन्न च्याप्टर्सहरू, 10 वटा च्याप्टर्सहरू जुन छन् त्यसले त्यो बताउँछ। र यसको दुई खण्ड छ यो किताबको। फर्स्ट सेक्सन चाहिँ तपाईँको 6 वटा लेखहरूको सँगालो छ, त्यसमा सांस्कृतिक, सामाजिक, पोलिटिकल डेभलपमेन्टहरू, राजनीतिक विकासहरू संस्थाका सन्दर्भमा, व्यक्तिका सन्दर्भमा, सामाजिक परिवेशका सन्दर्भमा नेपालभित्रको गरिएको छ। अनि आखिरी 4 वटा चाहिँ च्याप्टर्सहरू फरेन स्पेसलिस्टहरूले, फरेन भिजिटर्सहरूले, बाहिरबाट आयातित अथवा बाहिरमा प्रचलित चाहिँ विचारधाराहरू, इडियोलोजिजहरूले र महत्वपूर्ण पक्ष जो हामीले आजसम्म फिल गरिरहेका छौँ, टुरिज्मको सेक्टरमा कस्तो किसिमको इनोभेसन्सहरू भए र त्यसको परिणाम अहिलेसम्म कसरी आयो भन्ने छ।
इन्ट्रोडक्सन च्याप्टर बडा सजिलो छ पढ्नलाई, म आग्रह गर्छु एकपटक यो किताब उठाइसकेपछि राम्रोसँग इन्ट्रोडक्सन पढ्नुभयो भने कसरी भने हरेक च्याप्टर इन्डिपेन्डेन्ट पनि छ कि तपाईँलाई इन्ट्रोडक्सन पढिसकेपछि होइन म त यो च्याप्टर पढ्छु भनेर भन्यो भने पाठकलाई त्यो पिक एन्ड चुज गर्ने छान्न पाउने स्वतन्त्रता भएको देख्दछु। अब यो सबैभन्दा मलाई मन परेको र पहिलो लेख नै इन्ट्रोडक्सन पछि तिलौरी माइलाको पसल भन्ने प्रवास गौतमको एउटा अनुसन्धानात्मक लेख छ जसले नेपालमा सार्वजनिक वृत्त कसरी विकसित भयो। एउटा चिया पसल, काठमाडौँको एउटा चिया पसल जहाँ सबै खालका मानिसहरू आउने जाने, राजनीतिक चर्चा परिचर्चा गर्ने, दुईजना नेवार बन्धुहरूले चलाएको यो पसल छ, राजनीतिक मानिसहरू पनि त्यहाँ आउने र इन्ट्रेस्टिङले 1950समा कसरी बजारले जातीय जुन हाम्रो विभेदहरू थियो त्यसलाई कसरी मिडिएट गर्ने भन्ने थियो। फर इक्जाम्पल, पानी नचल्ने मानिसहरू त्यो बेलाको परिस्थिति त्यस्तै थियो, त्यो पसलमा आयो भने उनीहरूले कस्तो किसिमले कहाँ बसेर खान्थे, कुन किसिमको चाहिँ व्यवहार तिनीहरूप्रति हुन्थ्यो, तर व्यापारले तेरो र मेरो भन्न सक्दैन थियो। यसकारण बडा इनोभेसन छ कसरी मार्केट र जातीय छुवाछुत गर्छ। एट द सेम टाइम त्यो बेलाको अर्को चाहिँ प्रतिबन्धित कुरा के थियो भने राजनीतिक चर्चा र परिचर्चा, किनभने त्यो त 7 सालको सेरोफेरोमा थियो। त्यसले गर्दाखेरि यो किताबमा बडा इन्ट्रेस्टिङली प्रभासजीले के गर्नुहुन्छ भने बिपी कोइराला त्यहाँ भिजिट गर्नुहुन्छ, विद्यार्थी नेताहरूसँग भेट्नुहुन्छ, चिया पसल तिलौरी माइलाको पसल, त्यो चिया पसल पनि हो, तिलौरी बेच्ने मिठाई बेच्ने पसल पनि हो, तर त्यहाँ सबै खालका मान्छेहरू आउने जाने गर्छन् र नेपालको राजनीतिक चेतनाका सन्दर्भमा एउटा संगमको ठाउँको रूपमा त्यो चित्रण भएको छ। अब यसलाई चाहिँ एउटा राम्रो सोसल साइन्सको स्टुडेन्टले अथवा समाज विज्ञानको स्टुडेन्टले के छ भने कसरी पब्लिक स्फेयरको डेभलप भएको थियो, एउटा पसल, एउटा लाइब्रेरी, होइन, स्कुल कलेजेसहरूबाट कसरी आउँछ भन्ने कुरालाई हेर्नलाई बडा रमाइलो कम्पेरिटिभ पर्सपेक्टिभ दिन्छ। तर त्यो पढ्दै जाँदाखेरि महिलाहरू कहाँ बस्थ्यो होलान्, महिलाहरू भिजिट गर्थे कि गर्थेन होला, त्यो ठाउँमा जान्थे कि जान्थेन होला चिया खान, किनभने मलाई जहाँसम्म सम्बन्ध छ 30को दशकमा 35-36सम्म पनि रेस्टुरेन्टहरूमा महिला एक्लै जाने चिया पाउने थिएन, आजभोलि त्यो बढेर गएको छ। तर के भने एकाएक त्यो स्पेसहरू, त्यो जग्गा, त्यो त्यो त्यो विचार, त्यो जग्गा आएको होइन, त्यही त्यो देखाउँछ, त्यो त्यसबाट आएको देखाउँछ। यसकारण मलाई मन परेको लेख्छ पहिल्यै रहेछ कि कसरी नेपालमा सार्वजनिक वित्त र व्यापार सुरु भयो, कस्तो किसिमको राजनीतिक गतिविधिहरूको त्यो चिया पसलको वरिपरि घुम्यो भन्ने देखाउँछ। अर्को महत्त्वपूर्ण पक्ष चाहिँ हामीले पनि धेरैले पढेका पनि छौँ, धरणीधर कोइरालाको कविता जाग जाग अब उन्नति विषय जाग, 7 सालमा जब परिवर्तन भयो, इन्डियाबाट चाहिँ विदेशीहरू जब निस्किन थाले, नेपाली जनता पनि जाग्न पर्यो, चिर निद्रामा सुत्यो, जाग जाग भनेर त्यो एउटा लेख छ, त्यो डेभलपमेन्ट टु विकास, वन्दना गेवालीको, जसले विकासको ट्राजेक्ट्रीलाई, यो विकास हो कि विकास भन्ने शब्द धेरै पछि आएको हो नेपाली जनजिब्रोमा, त्योभन्दा पहिले उन्नति प्रगति, अब गर्दा गर्दै त अहिले त हामीले समृद्धिको कुरा गरिरहेको छौँ नि, भने आइडिया अफ अ विकास डेभलपमेन्ट डेमोक्रेसीसँग कसरी टाइअप भएर आयो। जब 7 सालमा लोकतन्त्रको उदय हुन्छ अथवा प्रजातन्त्रको उदय हुन्छ, नेपाली जनता प्रगति उन्नतिको कुरा गर्दा गर्दै जुन किसिमको विश्लेषणहरू विचारधाराहरू चाहिँ मुलुकलाई कसरी हेर्ने, सरकारको काम के हुने, राज्यको काम कस्तो हुने भन्ने कुरामा हामी जाँदाखेरि अहिले हरेक जनजिब्रोमा हाम्रो जो जोडिएको विकास जुन छ, अङ्ग्रेजीमा त्यसलाई डेभलपमेन्टबाट ट्रान्सलेट गरियो, तर डेभलपमेन्ट भनेको त्यो प्रोग्रेस हो कि उन्नति हो कि समुन्नति हो कि, तर के भने विकास भन्ने शब्द हाम्रो ठाउँमा जुन गाडिएको छ त्यसको सुरु कसरी भयो, होइन, कुन किसिमको थ्योरिटिकल फ्रेमवर्क थियो, कुन किसिमको अन्तर्राष्ट्रिय परिवेश थियो, र बिपी कोइरालालाई त्यो बेलाको नेता पनि हुनुहुन्थ्यो, उहाँको विचारलाई लिएर वन्दनाले राम्रो विश्लेषण गरेकी छन् र हरेकलाई थाहा हुन्छ जुन हामी अहिले सहजताका साथमा विकासको कुरा गर्छौँ त्यो वैचारिक दृष्टिकोणमा सामाजिक डिस्कोर्सेसहरूको सन्दर्भमा विकास कसरी आयो भन्ने देख्छौँ। त्यसपछि धेरै पछि हामीले नेपालमा अहिलेसम्म पनि नेपालको भूमि समस्याको बारेमा कुरा गर्छौँ, ल्यान्ड रिफर्मको कुरा गर्छौँ। पिटर गिलको लेखले हामीलाई बताउँछ कि भूमि सुधार सम्बन्धी विचारहरूको बीजारोपण कसरी भयो, कस्तो कार्यक्रमहरू आयो, जो नेपाली इतिहासमा निरन्तर छ, 50मा सुरु हुन्छ तर त्यो त्यहाँ अड्केको छैन,
र कहिलेकाहीँ के हुन्छ भने फाउन्डिङ मुभमेन्टहरू जो जहिले यी कुराहरू सुरु हुन्छन् त्यो बडा महत्त्वपूर्ण, कस्तो परिवेशमा ती विचारहरू आएका थिए, कस्तो किसिमको त्यसले दिशा लिएर हिँड्यो र त्यसलाई कसले बोकेको छ भन्ने कुरा हेर्नलाई पनि महत्त्वपूर्ण छ। तर इन्ट्रेस्टिङ के छ भने पिटर गिलको आर्टिकलमा कि कसरी विश्व परिदृश्य परिवर्तन भएको थियो, प्रजातन्त्रको आगमनले जनतालाई जुन स्वतन्त्र अनुभव जुन दिएको थियो त्यसमा आर्थिक स्वतन्त्रता पनि महत्त्वपूर्ण छ। नेपालको जुन फ्युडल के भन्छ पारम्परिक समाज जुन थियो त्यो समाज कसरी परिवर्तन हुन्छ त्यसको निम्ति आधुनिकीकरण र लोकतन्त्र सँगसँगै जान्छ, त्यो बेलाको समय थियो। त्यसले गर्दाखेरि भूमि सम्बन्धी विषय अहिलेसम्म पनि टटकारो त्यो पनि हामीले देख्छौँ। त्यसपछि प्रत्युष वन्तको एउटा इन्ट्रेस्टिङ आर्टिकल छ त्यसमा, जसले कसरी संरचनाहरू बने सिभिक इनिसिएटिभ व्यक्तिगत रूपमा मानिसहरूले जुन किसिमको परिवर्तनको आकांक्षा छ त्यसलाई सामूहिक रूपमा बुझ्ने र अगाडि बढाउनको निम्ति एउटा केस स्टडिजको रूपमा नेपालको नेपाल सांस्कृतिक परिषदको केस छ। अब अहिले हामीसँग प्रज्ञा प्रतिष्ठान छ, विभिन्न प्रतिष्ठानहरू छन्, तर 50 दशकमा हामीले के देख्छौँ भने राज्यले अलिअलि फेसिलिटेट गर्छ वा गर्दैन, त्यो बडा कन्टेन्सियस छ। तर व्यक्तिहरू के लाग्छ भने अब परिवर्तन भयो हामीले केही गर्नुपर्छ भनेर एउटा सांस्कृतिक परिषद नागरिक स्तरमा चाहिँ सुरु हुन्छ। त्यसले ठूलो नेपालको साहित्यिक जागरणमा के गर्नुपर्छ र हामीलाई त्यस्ता संस्थाहरू जरुरी छ भन्ने कुराको त्यो बोध गराउँछ र हामीले नेपाल सांस्कृतिक परिषदको ट्राजेक्टरीलाई त्यसको इतिहासको क्रमलाई विकासक्रमलाई हेऱ्यौँ भने अहिले जति पनि कम्पेरिटिभ रूपमा अहिले तुलनात्मक रूपमा पनि हेर्नलाई मद्दत गर्दछ के भएको थियो त्यो बेला कसरी सुरु भएको थियो र त्यसपछि एउटा महत्त्वपूर्ण अहिले हामीले मैले सुरु गर्दाखेरि बाढी पहिरोको पनि कुरा गरेँ। 1954 एउटा ठूलो बाढी नेपालमा आएको थियो र एउटा समय के छ भने सङ्कटको बेलामा भएका संस्थाहरू भत्किने नयाँ संस्थाहरू आउने या पुराना संस्थाहरू फेरि पुनर्जीवित हुन सक्ने सम्भावना हामीले देख्छौँ किनभने इमर्जेन्सी र डेमोक्रेसी सँगसँगै जान्छ कि जाँदैन भन्ने एउटा सैद्धान्तिक टेन्सन छ। जहिले पनि सङ्कट भयो एक्स्ट्राअर्डिनरी सिचुएसन आयो भने तपाईँ हामीहरू फन्डामेन्टल राइट्स पनि कर्टेल हुन्छ तर यो किताब यो च्याप्टरले त्यसपछि एउटा महत्त्वपूर्ण अहिले हामीले मैले सुरु गर्दाखेरि बाढी पहिरोको पनि कुरा गरेँ। 1954 एउटा ठूलो बाढी नेपालमा आएको थियो र एउटा समय के छ भने सङ्कट

टेन्डेन्सी हुनु, किनभने साक्साललाई हामीले भागेर गएको राजालाई फर्काएर लिएर आएको भन्छौँ। धेरैले रेस्टोरेसन अफ मोनार्की पनि भन्छन्, सात सालको परिवर्तनलाई, मोनार्कीलाई पुनर्स्थापित अथवा राजतन्त्रलाई पुनर्स्थापित। त्यो 1954 आएको भीषण बाढी पहिरोको जुन समय थियो त्यसमा कसरी नेपालको राजनीतिमा तपाईँको विकास निर्माण, फरेन एड र चाहिँ एउटा कठिन परिस्थितिमा कडा नेतृत्व चाहिन्छ भन्ने किसिमको विचारहरूको उदय हुन्छ भन्ने कुरा हेर्नलाई त्यो किताबले, त्यो शरद घिमिरे जो चाहिँ वातावरणविद हुन्, उनको आर्टिकलले त्यो हामीलाई बताउँछ। त्यसै गरेर लोकरञ्जन पराजुलीको एउटा इन्ट्याङ्गलमेन्ट अफ लोकल पोलिटिक्स एन्ड हायर एजुकेसन भन्ने च्याप्टर छ, त्यो के भने कसरी स्थानीय राजनीति र बाह्य राजनीतिहरूकोबाट नेपालमा हायर एजुकेसन, उच्च शिक्षा सुरु भयो भन्ने विषयलाई लिएर नेपाल्स फर्स्ट युनिभर्सिटी भन्ने केस स्टडी छ। मलाई लाग्छ नेपालमा शिक्षा सधैँभरि हाम्रो महत्त्वपूर्ण चर्चाको विषय रहेको थियो, हाम्रा इन्स्टिट्युसन्सहरू किन बन्दैनन्, किन बन्छन् भन्ने थियो। यो लेखले हामीलाई कस्तो किसिमको डाइनामिक्स प्रोसेस, कस्तो किसिमको चर्चा परिचर्चा विचारधारा आदान प्रदान, को थिए एक्टर्सहरू नेपालमा उच्च शिक्षा को शुरूआत गर्नको निम्ति, त्यसको ध्येय के थियो, किनभने ब्रडर फ्रेमवर्क के थियो भने नेपालमा लोकतन्त्र आएको थियो, लोकतन्त्र र विकास एउटा डेरिभेटिभ थियो भने विकासको निम्ति शिक्षित मान्छे हुनुपर्छ भन्ने अर्को जरुरी थियो। यो सबै हेर्दाखेरि यो इन्स्टिट्युसनल देशभित्र कस्ता कस्ता परिवेश, सामाजिक परिवेश, आर्थिक परिवेश, नेपाली जनताले भोग्नु परेको समस्याहरूलाई कसरी हेर्न खोजियो भन्ने किसिमको चाहिँ डाइनामिक्स व्यवहार देख्छौँ। त्यसपछि एउटा सेकेन्ड सेक्सन छ, त्यो फर्स्ट सेक्सनलाई चाहिँ एडिटरहरूले नेपाल इन द वर्ल्ड भनेका छन् कि जुन परिवर्तन भइरहेछ त्यो नेपाल त्यहाँ छ। अनि अर्को सेकेन्ड सेक्सन अफ द बुक के हो भने वर्ल्ड इन नेपाल, नेपालमा संसार कसरी आइपुग्दछ। त्यसमा 1950समै पहिलो पटक इन्टरनेसनल एडको कुरा हुन्छ र नेपाल अहिले पनि हामीले हिन्दू राष्ट्र भन्ने कुरा चर्चा परिचर्चा सुनिरहन्छौँ नि, बडा इन्ट्रेस्टिङ छ यो आर्टिकल। कसरी मिसनरिजहरूलाई एजुकेसन र चाहिँ मेडिकल एडको निम्ति अथवा मेडिकल एसिस्टेन्सको लागि नेपालमा पस्न दियो त्यो शासन व्यवस्थाले, होइन, जस्तो पाल्पाको मिसन हस्पिटल, गोर्खाको मिसनरी स्कूल र हस्पिटल्सहरू भन्दाखेरि बाहिरको मानिसहरूले नेपालमा यिनीहरू पछि अहिले कुरा सुन्दाखेरि त के देख्छ भने छक्क पर्छ, नेपालमा सेन्ट जेभियर सबैभन्दा पुरानो स्कुल हो, होइन, र यहाँका सम्रान्तहरू पढ्ने स्कुल हो। तर पपुलर डिस्कोर्स के हो भने उनीहरू धर्म, अहिले सामान्य एनजिओलाई त हामी धर्मप्रचारक भनेर ब्लेम गर्छौँ भने धर्मप्रचार गर्ने संस्थाहरूबाटै खोलिएको हस्पिटल र स्कुलहरू कसरी त्यो बेलामा सम्भव भएछ त, त्यो लिग्यासी अझै पनि हामीहरू पाउँछौँ। यसकारण त्यो आउनु महत्त्वपूर्ण कुरा थियो, केही कारणवश आयो होला, शासकले आफ्ना छोराछोरीलाई पढाउन लिएर आयो होला, अथवा विकास पनि जनताको दुःख भोग देखेर हस्पिटल खोल्न मन लाग्यो होला, तर त्यसको प्रकारान्तरले धेरै लामो समयसम्म नेपाली समाजमा त्यसको प्रभाव पढ्ने लेख्ने कुरामा, हस्पिटल फेसिलिटिजहरूमा, होइन। म मेरो घर पश्चिम गुल्मी पाल्पा त्यो पर्छ, मिसन हस्पिटलले ठुलो त्यहाँ पाल्पामा ठुलो योगदान गरेको छ, त्यो कसरी आयो होला, होइन। नेपालकै काठमाडौँकै शिक्षाको सन्दर्भमा सेन्ट जेभियर सेन्ट मेरिजहरू 1950सकै दशकमा आएका हुन्। त्यो दृष्टिकोणमा चाहिँ भने मिसनरिजहरू, भिजिटर्सहरू, इन्टरनेसनल एड्सहरू कसरी आयो भन्दाखेरि बाहिरको संसार नेपालमा कसरी आयो, अघि नेपाल र बाहिरको सम्बन्ध कसरी थियो भन्ने थियो भने नेपालको आन्तरिक परिवेशमा, आन्तरिक चेतनाका सन्दर्भमा कुरा गरियो भने हजुर। त्यसपछि तपाईँको यो टम रबर्टसनको एउटा आर्टिकल छ, कोल्ड वार 4-पॉइंट प्रोग्राम भन्ने, त्यसले कसरी विश्व परिदृश्यमा नेपालको जुन जियो पोलिटिकल लोकेसन छ त्यहाँ एउटा बडा इन्ट्रेस्टिङ भन्छन् कि आन्तरिक रूपमा हामीले ट्याक्स नतिर्दा पनि के हुन्छ त, अमेरिकनले त त्यति ट्याक्स बराबरको एड हामीलाई दिन्छ भन्ने राजा महेन्द्रको एउटा कोट पनि त्यसले देखाउँछ। भन्दाखेरि नेपाल बाहिरको लागि नेपाल 1950समा कति इम्पोर्टेन्ट थियो र त्यसको प्रभाव के हो भने हामीसँग जुन अहिले एजुकेसन सेक्टरमा, डेभलपमेन्ट सेक्टरमा गर्दा गर्दै एमसिसीसम्म आइपुग्दाखेरि पश्चिमा राष्ट्रहरू विशेष त अमेरिका कति बलियो छ भन्ने हामीले देखाउँछौँ। त्यसपछि एउटा अर्को आर्टिकल छ जसलाई चाहिँ ओरिजिन अफ फेथ भनेर भनेको छ, त्यो फेथ चाहिँ के हो भने डेमोक्रेसीलाई डेभलपमेन्ट चाहिन्छ, डेभलपमेन्टलाई एजुकेसन चाहिन्छ, शिक्षा चाहिन्छ, शिक्षा भएन भने अपर्च्युनिटिजहरू खुल्दैन। यसकारण के भने शिक्षा चाहिँ एउटा धर्म जस्तो हो, अशिक्षित हुनु, शिक्षाबाट वञ्चित गर्न कसैलाई पनि पाइँदैन किनभने शिक्षाबाट वञ्चित भयो भने सबै समान रूपमा विकसित हुन पाउँदैनन् भन्ने किसिमको भेद भएर

नेपालको एजुकेशन सिस्टममा बेसिकली हाई स्कूल एजुकेशन र एजुकेशन प्रिन्सिपल र फिलोसफीमा 1950s एकजना ह्युजबी वुड भन्ने युनिभर्सिटी अफ ओरेगनबाट एकजना प्रोफेसर आउँछन् जो अमेरिकन एडका लागि आएका थिए. कस्तो किसिमको प्रोसेस हुन्छ, उनीसँग कस्ता मान्छे हुन्छन्, कलेजहरू कसरी खुल्छ र एउटा शिक्षाको सम्बन्ध कसरी विस्तारित हुन्छ भन्दा मोडर्न एजुकेसन सिस्टम नेपालमा कसरी बस्यो भन्नलाई ह्युजबी वुड को एक्सपिरियन्सलाई लिएर उनले गरेको कामलाई लिएर फरेन एडसँग पनि टाइम. अब यहाँ के भने कुनै एउटा इभेन्ट र घटनालाई होइन कि त्यसको सेरोफेरोमा के बुन्न सकिन्छ ताना बाना त्यस आधारमा चाहिँ गरिन्छ. बडा इम्पोर्टेन्ट आर्टिकल छ. मलाई अस्कलमा पढ्ने बेलामा पनि धेरै साथीहरू त्यहाँ नजिकै जिए थियो, जिएमा गएर चाहिँ अमेरिका पढ्न जाने, बेलायत पढ्न जाने, अमेरिका जाने विद्यार्थीलाई केही सानो स्कलरसिप चाहिँ ह्युजबी वुडको फन्डबाट पनि जान्छ भन्ने देख्थ्यो. त्यो 70s, 80s थियो र अहिले उनी कहाँ छ, उनी बितिसके, तर पनि यो किताबले उनको कन्ट्रिब्युसनलाई र त्यो बेलाको परिवेशलाई हामीलाई बताउन मद्दत गर्दछ. त्यसपछि एउटा महत्त्वपूर्ण आर्टिकल छ, हामीले नेपालमा पर्यटन र नेपालको विकासक्रमलाई कहिले पनि छुट्याएर हेर्न सक्दैनौँ. भनिन्छ कि क्लिसेको रूपमा पनि शास्त्रले नेपाललाई संसारसँग खोल्यो. यसको अर्थ के हो भने धेरै मान्छेहरू नेपालमा आउन जान सुरु गरे, नेपालका प्राकृतिक छटाहरू. अब टोनी ह्यागनबाट सुरु भएको चाहिँ जियोलोजिकल सर्वे पछि गएर स्विस एडमा परिवर्तन भए जस्तै टुरिज्मको डेभलपमेन्ट पनि नेपालको आर्थिक विकासको सन्दर्भमा 50s बडा महत्वपूर्ण छ. एकजना रसियन मूलका बोरिस भन्ने मानिस थिए जसको बोरिसको नाउँमा काठमाडौँमा रोयल होटल सबभन्दा पहिलो होटल बोरिसले गरायो. बोरिस क्यालकत्तामा ट्रिङ्कासदेखि लिएर विभिन्न नाइट क्लब्सहरूमा स्त्री पुरुष भएर नाच्नेदेखि लिएर खाद्यान्न कल्नरिजहरूमा पनि के अरे पकाउने कलामा पनि पारङ्गत थिए. राजा तिरुभुवनले उनलाई काठमाडौँ कलकत्ता जाँदाको संसर्गबाट उनी काठमाडौँ आउँछन् र रोयल होटलको सेरोफेरोमा बुनिएको कथा जो चाहिँ तपाईँको मार्क लिट्सीले लेख्छन् कि कसरी नेपालमा पर्यटनको सुरुवात भयो र पर्यटन मान्छे आउनु जान मात्रै ठुलो भएन, नेपालीहरू विश्वबाट बाहिरबाट आएका मानिसहरूलाई स्वागत गर्छन्, नेपाल खुला देश छ र पर्यटन हाम्रो निम्ति आर्थिक विकासको एउटा पूर्वाधार मात्र नभएर हाम्रो जीवनचरा, हाम्रो चाहिँ वसुधैव कुटुम्बकम भन्ने कुरालाई पनि बताउँछ. यो मेरो रिडिङ हो. तर के छ भने बोरिसलाई बिम्ब बनाएर, काठमाडौँ रोयल होटेललाई बिम्ब बनाएर नेपालमा टुरिज्मको बीजारोपण, विभिन्न संस्थाहरू, विभिन्न व्यक्तिहरूको आगमन कसरी हुन्छ र संसार नेपालमा कसरी आउँछ, बाहिरको विदेश नेपालमा कसरी आउँछ भन्ने बडा मिठो कथा चाहिँ हामीले मार्क लिट्सीबाट पढ्छौँ. अब यो 10 आर्टिकललाई, अब यो मैले यहाँ जसरी विस्तार गरेँ, कुनै एउटा च्याप्टर टक्क निकाल्यो, पढ्यो, आनन्द लिन सकिने खालको मलाई लाग्यो. तपाईँलाई वातावरणमा इन्ट्रेस्ट छ भने नेपालको वातावरणको फ्लडको इन्ट्रेस्ट छ, कसरी यो भएको थियो शरदको पढ्नुहोस्, विकास के हो वन्दनाको पढ्नुहोस्, ल्यान्ड रिफर्म के हो पिटर गिल पढ्नुहोस्, नेपालको चाहिँ साहित्यिक जनचेतनाको स्थिति के हो होइन, संस्थाहरू कसरी बन्छन् पर्थी सुवन्त पढ्नुहोस्, हायर एजुकेसन के हो लोकरञ्जन परालीजी पढ्नुहोस्, कोल्ड वार एजुकेसन डेभलपमेन्ट पढ्नुहोस्, वर्ल्ड इन नेपालको 4 आर्टिकल हामी पढ्न सक्छौँ. त्यो बाहेक पनि मार्टिन चौतारी एउटा प्राज्ञिक संस्था भएको हैसियतले, प्राज्ञिक संस्था पनि भएको हुनाले, एउटा एनजिओ पनि भएको हुनाले, र यो संयोजन गर्ने सन्दर्भमा कस्तो किसिमको रिसर्च मेथोडोलोजी युज भयो, कहाँ कहाँ मेटेरियल्सहरू एभाइलेबल भए, यो स्टेटको आर्काइभमा मात्रै भर परेको डकुमेन्ट छैन, विभिन्न व्यक्तिहरू जस्तो फर इक्जाम्पल पृथ्वी सुवन्तको यो के भन्छ सांस्कृतिक परिषदको इन्स्टिट्युसनल हिस्ट्री लेख्ने क्रममा ईश्वर बरालको प्राइभेट पेपर्सहरू युज भएको छ, यो ओरिजिन अफ के भने कोल्ड वार एन्ड 4-point प्रोग्राम हेर्दा तत्कालीन युएस एम्बेसडरको प्राइभेट पेपर्स जो अमेरिकामा विभिन्न ठाउँहरूमा छन् त्यो भएको छ, ह्युजबी वुडको किताब लेख्नलाई ओरिगनको आर्काइभ युज भएको छ, त्यस्तै गरेर पोलिटिक्स अफ ल्यान्ड रिफर्म हेर्दालाई नेपालको र बाहिरको ल्यान्ड रिफर्मको डकुमेन्टेसन्सहरू युज भएको छ. र मलाई रमाइलो के लाग्यो भने कि समष्टि रूपमा विभिन्न पक्ष जो अहिलेको हाम्रो अहिलेको समयलाई पनि प्रभावित पार्ने विषयहरू 50s कसरी सुरु भयो र त्यसको प्याथोलोजी, यसलाई प्याथोलोजी नै भन्दा हुन्छ होला, प्याथोलोजी भन्दा अलिक नराम्रो सुनिन्छ शब्द चाहिँ, तर के भने राज्यको शरीरमा समाजको शरीर जुन रूप छ
त्यसमा कुनै कुरो बाहिरबाट भित्रबाट प्रभाव पार्ने चिज आयो भने त्यसको असर हामी को हौं कहाँ छौं भन्नेसम्म पुर्याउँछ। त्यसले गर्दा म आग्रह गर्छु यो बजारमा सजिलैसँग उपलब्ध छ, नेपालबाट छापिएको, कुनै पनि विश्वमा विश्वका उत्कृष्ट युनिभर्सिटिजहरू थिङ्क ट्याङ्क्सहरूबाट निस्किने पब्लिकेसन्सहरू प्रकाशनहरू र रिसर्च भन्दा कम छैन र हाम्रोमा मार्टिन चौतारी छ भन्ने कुरामा म गर्व गर्छु। धन्यवाद।

0: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
6: Extreme energy drink, time check. अहिले ठीक 8 बजेको छ।
7: Extreme energy drink, taste the difference, feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा संघीय सरकारले नयाँ बजेटमा कर्णालीका राजमार्ग लगायतका पूर्वाधार निर्माणमा धेरै विषय समेट्यो, बजेट भने कम छुट्यायो। कर्णाली छोरी सम्मेलन वीरनगरमा शुरू हुँदै कर्णालीका 79 स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीको सहभागिता रहने र कर्णाली प्रदेश मेयर कपुरबलमा सुर्खेतको विजय सुरुवात, हुम्लाको सेमकोट 3-1 अन्तरले पराजित। संघीय सरकारले नयाँ बजेटकामा कर्णालीका राजमार्ग लगायतका पूर्वाधार निर्माण खेलकुद जलविद्युत लगायतका धेरै विषय समेटे पनि बजेट भने कम छुट्याएको छ। विकासतर्फ 4 अर्ब 31 अर्ब बजेट ल्याएको सरकारले कर्णालीका लागि जम्मा 4 अर्बको हाराहारीमा मात्रै बजेट छुट्याएको छ। संघीय सरकारले कर्णाली राजमार्ग र कर्णाली करिडोरका लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्ष 83-84 को बजेट मारेका कार्यक्रम मार्फत कर्णाली राजमार्ग, भेरी करिडोर, स्तरोन्नति र कालोपत्री गरिने बताउनु भएको छ। यस्तै नयाँ बजेट प्रस्तुत गर्दै कर्णाली राजमार्गलाई 1 अर्ब र मध्य पहाड़ी लोकमार्गलाई 2 अर्ब 16 करोड़ विनियोजन गरिएको बताउनुभयो। कर्णाली राजमार्ग, भेरी करिडोर तथा रारा जुम्ला फोक्सुण्डो क्षेत्रलाई समेटेर जडीबुटी जलविद्युत, पर्यटन तथा खानिज अन्य गतिविधिमा कर प्रोत्साहन गरिने बजेटमा उल्लेख गरेको छ। यसै गरी सरकारले कर्णाली करिडोर, वेतन कर्णाली जलविद्युत आयोजना, भेरी बबई डाइभर्सनका लागि पनि आवश्यक रकम छुट्याएको छ। काँक्रीबिहार रारा लगायतका क्षेत्रमा प्रादेशिक करिडोर बनाइने भन्दै बजेटमा कर्णाली प्रदेशमा दलित समुदायलाई लक्षित गरी नमूना होमस्टे पनि बनाइने उहाँले बताउनु भएको छ। यस्तै अर्थमन्त्री वाग्लेले सुर्खेतमा हुने 10 औं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट विनियोजन गरिएको भन्दै सुकेतको वीरनगरमा कम्तीमा 2000 क्षमताका इन्डोर बहुद्देश्य स्टेडियम निर्माण गरिने पनि घोषणा गर्नु भएको छ। यस्तै कर्णाली एयर एम्बुलेन्स सेवा सञ्चालन गरिने भन्दै उहाँले कर्णाली र सुदूरपश्चिममा भूभागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गरिने पनि बताउनु भएको छ। जाजकोटमा दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका 11 स्थित जगदीपुर स्वास्थ्य चौकीमा 6 जनाको स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि भएको छ। गाउँमा ज्वरो आउने, टाउको दुख्ने, शरीरमा विभिदा देखिने, रुगाखोकी लाग्ने तथा आँखा रातो हुने जस्ता लक्षण देखिएपछि शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो। गाउँमा दादुरा बिरामी देखिन थालेपछि स्वास्थ्य चौकीले सर्वसाधारणलाई सतर्क रहन पनि आग्रह गरेको छ। ज्वरो आउने, शरीरमा विभिरा देखिने, रुगाखोकी लाग्ने, आँखा रातो हुने, मुखमा घाउ आउने तथा पखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य चौक संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेतको वीरनगरमा शुरू हुँदैछ। ज्योति फाउण्डेशनले विगत 1 वर्षदेखि सम्मेलन शनिबार र आइतबार गरी दुई चलाउँदै आएको सम्मेलन आइतबार र शनिबार दुई दिन गरी चल्ने बताउनु भएको छ। बालिका किशोरी र तथा महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छाउपडी, कुप्रथा, घरेलु हिंसा एवं दुर्व्यवहार, मानव बेचबिखन लगायतका सामाजिक कुरीति विरूद्ध आवाज उठाउने सम्मेलन रहेको भन्दै कर्णालीका 79 स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने भएको छ। हरेक स्थानीय तहबाट 2-2 जना छोरीहरू सहभागी हुने उहाँले बताउनुभयो। राउटे, राजी, कुसुण्डा, पादी, बुटे समुदाय पांगता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरूलाई सहित 250 भन्दा बढ़ीको सहभागिता रहनेछ। लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडी जस्ता विषयमा छलफल हुने सम्मेलनमा आएका निष्कर्षलाई तीनै तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिने भएको छ। सम्मेलनमा कर्णालीका 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गर्नेछन्। र सुर्खेतको कर्णाली प्रदेश स्तरीय मेयरको फुटबलमा विजय शुरूआत गरेको छ। वीरेन्द्रनगर रंगशालामा भएको उद्घाटन खेलमा सुर्खेतले हुम्लाको सिमकोटलाई 3-1 अन्तरले हराएको छ। कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्ला र पालिका गरी 13 टीम सहभागी छन्। संघका अध्यक्ष प्रमोद हमालले प्रतियोगिताका विजेताले 4,00,000 र उपविजेताले 2,00,000 नगद पुरस्कार पाउने बताउनुभयो। प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई विभिन्न सात विधामा जनाई 15,000 दरले बेस्ट अवार्ड प्रदान गरिने भएको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145404031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, ग्रेस पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
4: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
2: सुनौलो अवसर,
7: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
7: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, HA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अप्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
7: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
2: HA र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
7: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037, वेबसाइट
8: www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
2: खुशीको खबर
9: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्ट्रोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
9: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
9: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
10: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही जेठ 16 गते शनिबारका दिन
10: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383-590-6993।
9: सूचना
11: एजेट 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
9: दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
11: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0384-11-045 र मोबाइल नम्बर 9855-17-645, 9884-21-313।
12: रेडियो भेरी एफएम

0: एसटी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भे सेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582 39 98582 40 792 र 98448 61 175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानी रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानी रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: रेडियो भेरी FM

0: नेपालपे क्यूआर में आवत हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ नि विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्कत भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु
1: कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर
2: सूर्जन रोकाईलाई भेट
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
2: ल टिपिराग फोन नम्बर 9820 93 48 9820 93 48
4: को खबर
5: सिटी भिटी सँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर साथ इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा कार्यक्रमहरू 3 वर्षे जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी डिप्लोमा इन सिभिल इन्जिनियरिङ जनरल मेडिसिन एचए आयुर्वेदिक एचए डिप्लोमा इन फरेस्ट्री डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
5: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
4: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण व्यवहारिक र रोजगारमुखी शिक्षा
5: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत
4: सम्पर्क फोन नम्बर 083-590-202 अध्यक्ष धर्मराज शाही 9858-51407 क्याम्पस प्रमुख दान बहादुर रोकाए 9858-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 9681-83-500

0: के तपाई एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
0: खाद्य
1: व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566। रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्ने, सुर्तीजन्य पदार्थमा कर बढ़्यो, घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभ करमा पनि वृद्धि। आज 8 राष्ट्रीय महिला अधिकार दिवस मनाइदै कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि। आज पनि पानी पर्ने, तराई र पहाड़ी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना। भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने अनुमान। दक्षिण सुडानमा 72 लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता। मानिसको जीवन बचाउने तर्फ ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रसंघको जोड़। र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपालले आज मलेसियासँग खेल्दै खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी। नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारको शुल्कमा शिक्षा समता शुल्क लाग्ने भएको छ। त्यस्तो शुल्क गुणस्तरीय शिक्षामा पहुँच र शैक्षिक पूर्वाधार निर्माणमा खर्च गरिने भएको छ। निजी अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्न गएका बिरामीबाट असूल गरिने सबै प्रकारको सेवा शुल्कमा पनि स्वास्थ्य समता शुल्क लाग्ने भएको छ। यस्तो शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गर्ने प्रबन्ध गरिएको छ। यस्तै सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्त शुल्क बढ़ाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले हिजो प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमा शुल्क वृद्धि गरिएको हो। यस्तै सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ। बजेट मार्फत चुरोटमा 10% अन्त शुल्क निर्धारण गरिएको छ। अन्त शुल्कको वृद्धिपछि नेपालमा सुर्तीजन्य पदार्थको करको दर 51% बराबर पुगेको छ। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा 75%सम्म कर लगाउनु पर्ने गर्दै आएको छ। स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरकारवालाको माग रहँदै आएको थियो। यस्तै घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरमा पनि वृद्धि भएको छ। यसअघि 5% पूँजीगत लाभकर लाग्दै आएकामा अब भने 7.5% कर लाग्नेछ। त्यस्तै विद्युतीय गाड़ीमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाई असूल गरिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ। सुन चाँदी तथा तीनका गर गहना र वस्तुको बिक्री गर्दा सिप प्रवर्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ। आज 8 राष्ट्रीय महिला अधिकार दिवस मनाइदैछ। नेपालमा हरेक वर्ष जेठ 16 गतेलाई राष्ट्रीय महिला अधिकार दिवसको रूपमा मनाइन्छ। 2063 साल जेठ 16 गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक 4 विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ दिवस मनाउन लागि हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई देश निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। यस्तै उपराष्ट्रपति रामसाया प्रसाद यादवले आमा वा बुवा मध्ये एकको नामबाट सन्तानलाई नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा 1/3 महिलाको सहभागिता सुनिश्चितता गर्ने संवैधानिक प्रावधान, विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धता जस्ता उपलब्धि दिवसका आधार स्तम्भ भएका बताउनु भएको छ। कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि शुरू हुँदैछ। आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू हुने सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा कर्णाली प्रदेशका 79 पालिकाबाट 2-2 छोरीहरूको सहभागिता रहनेछ। साथै राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका गरी 250 धेरैको उपस्थिति रहने आयोजक श्री ज्योति फाउण्डेशनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। बालिका, किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छाउपड़ी, कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार र मानव बेचबिखन लगायत सामाजिक कुरीति विरूद्ध आवाज उठाउने उद्देश्य सहित कर्णाली छोरी सम्मेलन 2083 दोस्रो संस्करण आयोजना गरिएको हो। सम्मेलनबाट प्राप्त निष्कर्षलाई 3 तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। 2 दिने सम्मेलनमा कर्णालीका 75 छोरीहरूले आफ्नो जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन्। सम्मेलनमा विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न प्यानल छलफल सत्र समेत सञ्चालन हुनेछ। फाउण्डेशनले यसअघि 2082 वैशाख 27 29 गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। अस्ति बेलुकादेखि शुरू भएको पानी पर्ने क्रम आज र भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव छ। वर्षाको ठोरी गैराती ठूलो पानी परेको छ। ठोरीमा पछिल्लो 12 घण्टामा 169 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। गैराती मधेस प्रदेश सहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भयो। काठमाडौँ उपत्यकामा पनि आज बिहान पानी परेको छ। उपत्यकामा अहिले पनि मौसम बदली छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अछामको पञ्चदेवल विनायक नगरपालिका 4 थापा मोड़ मध्य पहाड़ी राजमार्गमा गैराती भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ। 3 जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगर बस्ने 41 वर्षीय नवीन तुलाधर र बर्दिया बाँसकारी नगरपालिका 5 बस्ने 45 वर्षीय रामप्रसाद थारूको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा ज्यान गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। वहाँका अनुसार घाइते सिराहा कल्याण नगरपालिका 10 का सन्त कुमार शाह, स्याङ्जा फेदीखोला गाउँपालिका 4 का अर्जुन कुमार पौडेल र जीपका चालक नेपालगंज उपमहानगरपालिका 5 बस्ने राज राजेन्द्र भीमराज चट्टान गुप्ताको उपचार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त दक्षिणी सुडानमा 72 लाख भन्दा धेरै नागरिकलाई तत्काल खाद्यान्न सहयोगको आवश्यकता रहेको जनाएको छ। दक्षिण सुडानका लागि डब्ल्यूएफपीका कन्ट्री डाइरेक्टर मुन्टिन्ता चिमुकाले 72 लाख नागरिकलाई तत्काल खाद्य सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ। स्थिति गम्भीर रहेको र सहयोगको आवश्यकता भएका मानिसको जीवन बचाउन तत्काल ध्यान केन्द्रित गर्नुपर्नेमा वहाँको जोड़ छ। संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख प्लेचरले गएको महिना पूर्वी अफ्रिकी देश पूर्ण रूपमा भोकमरीको खतरामा पर्ने चेतावनी दिनुभएको थियो। दक्षिण सुडानले सन् 2011 सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो, तर केही समयपछि नै गृहयुद्धमा फँसेको थियो। त्यहाँ चरम गरीबीसँगै भ्रष्टाचार र असुरक्षा बढ़्दो छ। अब खेल खबर एशियाली खेलकूद महिला टी20 छनौटको सेमी फाइनलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल क्वालालम्पुरमा नेपाली समय अनुसार अहिले पौने 12 बजे शुरू हुनेछ। आजको खेलको विजेता फाइनलमा पुग्नेछ। नेपाल समूह चरणमा चीन र इण्डोनेशियालाई हराउँदै समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। अर्को समूहबाट मलेसिया उपविजेताको रूपमा सेमी फाइनलमा पुगेको थियो। टी20 खेलमा नेपाल र मलेसिया बीच अहिलेसम्म 18 खेल हुँदा नेपालले 12 खेल जितेको छ भने मलेसियाले 6 खेल जितेको छ। प्रतियोगिताबाट शीर्ष तीन देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। यसैबीच आउँदो आर्थिक वर्ष 83-84 को बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने 20 एसियन गेम्सको तयारी र बजेट समावेश भएको छैन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो प्रस्तुत गर्नुभएको बजेटमा एसियन गेम्सको तयारी नपरेको हो। यद्यपि अर्थमन्त्री वाग्लेले खेल क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। अर्थ मन्त्रालयले खेलकुदलाई 3.20 अर्ब सिलिङ दिएको थियो, तर तोकिएको सिलिङ भन्दा 82 करोड़ थप सहित बजेट आएको हो। एसियन गेम्स, 10 राष्ट्रिय खेलकुद र पारा खेलकुद जस्ता महत्वपूर्ण आयोजना कार्यक्रममा समावेश सहित बजेट प्रस्ताव भएको थियो। तीमध्ये जापानमा हुने 20 एसियन गेम्सको तयारीका लागि भने बजेटमा कतै उल्लेख छैन। राष्ट्रिय खेलकुद परिषद राखेपछि एसियन गेम्स तयारीका लागि 15-16 करोड़ रूपियाँ माग गरेको थियो। सरकारले प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउन आउँदो 5 वर्षको दीर्घकालीन योजना अघि सारेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्ने, सुर्तीजन्य पदार्थमा कर बढ़्यो, घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभ करमा पनि वृद्धि। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि। आज पनि पानी पर्ने, तराई र पहाड़ी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना, भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने अनुमान। दक्षिण सुडानमा 72 लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता, मानिसको जीवन बचाउनेतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रसंघको जोड़। र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपालले आज मलेसियासँग खेल्दै खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी।

0: आजको संवादबाट केशव ढकालको नमस्कार। आजको कार्यक्रममा हामीले काठमाण्डुको सुन्दरी जलमा रहेको बीपी संग्रहालयका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका अग्रज नेता परशुराम पोखरेलज्यूसँग अन्तरंग कुराकानी गर्दैछौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला, बीपी गणेशमान सिंह लगायतका नेताहरूलाई तत्कालीन राजा महेन्द्रले थुनेको भवनलाई बीपी संग्रहालय बनाउन पोखरेलले निकै मेहनत र परिश्रम गर्नुभयो। उहाँकै अभियान र अटल मेहनतकै कारण बीपी संग्रहालय स्थापित हुन पुग्यो। बीपी संग्रहालयलाई अध्ययन केन्द्रका रूपमा स्थापित गर्नुपर्ने आवाज पनि सर्वत्र उठिरहेको छ। यसै सन्दर्भमा अहिले बीपी संग्रहालयको अवस्था कस्तो छ, राजनैतिक, साहित्य र दर्शनको त्रिवेणीका रूपमा रहेको बीपी संग्रहालय बारे थप प्रचार प्रसार, संरक्षण सम्वर्धन गर्न के गर्नुपर्छ, यसमा के चुनौती छन् भन्ने विषयमा आज हामी यसका संस्थापक देशे पोखरेलज्यूसँग कुराकानी गर्दैछौ।
1: स्वागत छ यहाँलाई आजको संवादमा।
2: हजुर, एकदमै खुसी छु म पनि। आज सुर्खेतबाट मध्य पश्चिमबाट मैले रेडियो बेजीमा कुरा गर्ने मौका प्राप्त गर्दैछु। धन्यवाद सुभाषलाई, रेडियो बेजीमा कुरा गर्ने मौका प्राप्त गर्दैछु।
1: अब विषय प्रवेश गरौं हामी। यहाँले सुन्दरी जल स्थित जहाँ प्रथम जननिर्वाचित बीपी कोइराला, गणेशमान सिंह देखि वरिष्ठ कांग्रेसका नेताहरूलाई थुनिएको थियो, त्यो भवनलाई चाहिँ बीपी संग्रहालय बनाउनु पर्छ सोच कसरी आयो यहाँमा?
2: यो त मेरो केटाकेटीकै कुरा हो, हेर्नुहोस् होइन, मैले बीपी कोइरालालाई 2033 सालमा यही सुन्दरी जलमा उहाँलाई लैजाँदै गर्दा सिधा साधाको भाषा भन्नुहुन्छ भने बन्दी घरभित्र जेलभित्र उहाँलाई लैजाँदै गर्दा मेरो पिताजीले त्यस्तै करिब 100-150 मिटर परबाट देखाउनु भएको थियो, ऊ बीपी कोइराला र गणेशमान भनेर। उहाँहरूको दोस्रो जेल बसाईमा पहिलो बना गरेको होस् भन्ने मलाई उहाँले भन्नुभएको छ, र सक्छौ भने यो काम गर पनि भन्नुभएको थियो। र उहाँले कसरी शुरू गरिदिनु भएको छ भने मेरो पिताजीले नै 21 सालमा नाति आयो, मेरो पिताजी पारिवारिक अलिकति शोषणमा पर्नु भएको रहेछ, सबैभन्दा कान्छो बाबामा भने मेरो हजुर बाबामा छिटो बित्नु भएको र दाजुको उसमा संरक्षणमा बस्नु परेको र असाध्य दुःख पाउनु भएको रहेछ र आसाम जानुभएछ। मेरो अलिक पारिवारिक कुरा जोडिन्छ यसमा, आसाम मेरो आमा परिवारसहित लिएर जानुभएछ, दाजुको धेरै ऋण बोकेर सम्पत्ति सबै दाजुको नाममा गइसकेपछि जानुभएछ र दाजुको ऋण तिर्न सक्ने भएपछि फर्किनु भएछ। फेरि 17 सालमा फर्किनु भएछ। त्यसपछि म जन्मिएँ र आएको केही दिनमा सबै चोरी भएछ, फेरि उता जानै नसक्ने अवस्था भएछ र यहीँ बस्नु भएछ। अनि 21 सालमा असाध्य हक्की बोल्ने ठहरो स्वभावको मान्छे छ भनेर त्यो नातिको समय उहाँले चाहिँ टिके वडा अध्यक्ष बनाएछन्। राजाको हुकुमबाट चल्ने त त्यतिखेर सबै होइन। अनि नाति हुँदै आउँदाखेरि यहाँ त बीपी कोइराला, गणेशवानीहरू थुनिनु भएको ठाउँमा आइपुग्यो। अब मेरो घर पनि यही हो, नजिकै छ। आएपछि नातिको क्रममा उहाँले यसलाई चाहिँ फिल्ड बुकमा राजबन्दी लेख्नु भएछ, किनभने फिल्ड बुक अहिले पनि कुनै पनि जग्गा जमिन त आधार फिल्ड बुक नातिलाई मानिन्छ नि त। हो, त्यसो गर्दाखेरि अनि यो गाउँ चाहिँ पछिल्लो समयको अन्तर्लाभ असाध्य पञ्चहरूको बहुत बलियो तागतवर गाउँ हो यो मण्डलेहरूको त्यतिखेर अन्तर्राज्यमा चाहिँ र पछिल्लो गाउँ फर्कको अध्यक्षमा अन्तर स्तरसम्म लाग्छ मलाई। सौन्द्र केशर पण्डित चाहिँ यहाँको मानिस हो, उहाँ चाहिँ धौलागिरीको महाकालीको अन्तर्राज्य पनि भन्नु र उहाँले मान्ने नमानेर रात पनि लेखाइसकेपछि यो त डाइरेक्ट लेख्न पर्छ। उहाँले यसलाई चाहिँ फिल्ड बुकमा राजबन्दी लेख्नु भएछ, किनभने फिल्ड बुक अहिले पनि कुनै पनि जग्गा जमिन त आधार फिल्ड बुक नातिलाई मानिन्छ नि त। हो, त्यसो गर्दाखेरि अनि यो गाउँ चाहिँ पछिल्लो समयको अन्तर्लाभ असाध्य पञ्चहरूको बहुत बलियो तागतवर गाउँ हो यो मण्डलेहरूको त्यतिखेर अन्तर्राज्यमा चाहिँ र पछिल्लो गाउँ फर्कको अध्यक्षमा अन्तर स्तरसम्म लाग्छ मलाई। सौन्द्र केशर पण्डित चाहिँ यहाँको मानिस हो, उहाँ चाहिँ धौलागिरीको महाकालीको अन्तर्राज्य पनि भन्नु र उहाँले मान्ने नमानेर राजबन्दी लेखाइसकेपछि यो त डाइरेक्ट लेख्न पर्थ्यो, कहाँ राजबन्दी हुन्छ भनेर पञ्चहरूसँग उहाँको टक्राव हुँदाखेरि उहाँले मान्नु भएन, उहाँले राजबन्दी नै लेख्नुभयो। त्यसपछि उहाँले वडा अध्यक्षबाट हटाए, उहाँ अध्यक्ष रहनु भएन र फेरि त्यसपछि अनि अर्को मैले अघि भने जसको पीड़ा सहरमा मुगलान जानु भएको थियो मेरै माइलो पिता, उहाँ चाहिँ वडा अध्यक्ष भन्नुभएको छ हेर्नुहोस् यसरी प्रेरणा नै मैले पिताजीबाट पाइसकेपछि म 2036 सालको जन्म संग्रहमा म 19 जन्मे 37-17 वर्षको थिएँ म यो ठाउँको नेपाली काँग्रेसको अध्यक्ष बने अनि जन्म संग्रहमा र जब मलाई यो मनमा चढ्यो घुस्यो अब मलाई के लाग्यो भने यो बिपिसीको नाममा संग्रहालय बनाउनु पर्छ भन्ने कथा कथा भूत सवार भयो 47 सालको परिवर्तन पछाडि मैले यो कुरालाई अगाडि बढाएँ बढाउँदै गर्दाखेरि यतिखेर के थियो भने अब सेनाको कुरा धेरै नगरौँ भने गर्नै पर्छ सेनाले यहाँको धेरै मानिसहरू जग्गालाई यसै कब्जा गरेर धाम्रो धेरै खाइराखेको थियो अनि एउटा बहाना न्यू त्यही नै भयो अब जग्गा छोड भनिरहेपछि त अरू गाउँलेहरू पनि आउने भए यो जेललाई आर्मी बसिरहेका ब्यारेकलाई संग्रहालय बनाउँछ भने त कोही पनि आउँदैनन् होइन सेनाले कब्जा गरेर हाम्रा गाउँका दाजुभाइहरू त्यो जग्गा चाहिँ छुटाउनु पर्यो ल मिटिङ गरौँ भने मैले यहाँ बिपी चोक भन्ने ठाउँ छ त्यहीबाट हामी दाँतेर मोडिएपछि अगाडि बिपी संग्रहालय पाउँछौँ हामी त्यहाँ धेरैजना भेला भयो सेनाको विरोधमा अनि एकजना मान्छे बदमास थिए सेनाका तिनलाई बीचमा राखेर हामी खेरकार गर्दैथ्यौँ त्यसले तिनलाई अलिकति अभद्र व्यवहार पनि गर्नुभयो साथीहरूले यसो चिमट्ने ओर्ने थुक्ने के गर्नुभयो जुन गर्नु हुँदैन थियो भन्ने मान्यतामा म अहिले पनि अडिन्छु र त्यसपछि हामीहरू पनि कच्चा बुद्धि भयो अलिकति जोस पनि भएको भर्खर प्रजातन्त्र आएको किसिमी जस्तो मान्छे प्रधानमन्त्री हुनुभएको छ होइन काङ्ग्रेसीहरू त्यहाँ एमाले पनि छन् छन्दै हामीलाई त सबैतिरबाट सेनाले घेरेर भक्कु पिटे राम धुलाई गरेर पिटे कोही बाँकी रहेन घर घरमा गएर पिटे मलाई लगेर उनीहरूको ब्यारेकमै थुने यहाँ सँगै ब्यारेक छ नि त बिपी संग्रहालय भनेकै ब्यारेकको एउटा पार्ट हो त्यो सँगै अरू पनि ब्यारेकको कम्पाउन्ड लगेर थुने मेरो दाईलाई घरमै गएर पिटे मेरो पिताजी जाहिर खाएर आउनुहुन्थ्यो उहाँ बाल बुढा महिला कोही बाँकी राखेर पनि पिटे त्यसरी पिटेपछि अनि हामीले अलिकति आन्दोलन छेड्यौं केही कुराहरू भए सेनासित नेपाल सरकार श्री पाँच सरकारसित प्रधानमन्त्रीसँग पनि भेटघाट भयो किशुनजीसँग पनि एकपल्ट भेट भयो तर किशुनजीसँगको भेटमा बिपी संग्रहालय प्रति चाहिँ कुनै त्यस्तो किसिमको आकृष्ट मैले पाइन उहाँहरूमा पनि एउटा ईर्ष्या रहेछ दम्ब रहेछ किशुनजीले भन्नुभएको कुरा आज अब किशुनजीको पनि देहान्त भइसकेको छ मेरा लागि पनि ब्रह्मा विष्णु महेश्वर जस्ता हुन् किशुनजी गणेशमान गिरिजाबाबु बिपी कोइराला सुभाष शमशेर उहाँहरूको बारेमा मलाई त्यति टिका टिप्पणी गर्नु पनि मलाई लाग्दैन थियो तर बिपी संग्रहालय कुरा गर्दै गर्दा किशुनजीले पनि प्याट्टै के भनिदिनु भयो भने जस्ता तस्तै पसिन्छु आज मलाई गलत नमान्नु होला कहिलेकाहीँ इतिहासका पानाहरूमा यी शब्दहरू आउँछन् र आएका छन् उहाँले कसैलाई नराम्रो किसिमले भन्न खोज्नु भएको त होइन होला उहाँको भोगाई पनि होला किनभने 8 वर्षको लामो जेल जीवन उहाँले सेनाकै नियन्त्रणमा कब्जामा बस्नु परेको थियो होला सेनाको दबदबा पनि उहाँले हेर्नु भएको थियो उनीहरूको कडाई पनि भोग्नु भएको छ नि त त्यसकारण सेना कस्तो हुन्छ भन्ने किसिमबाट उहाँले बुझाउन एउटा शब्द प्रयोग गर्नुभयो हेर्नुहोस् बाबु तपाईँहरूले यो राणी आइमै र बाँकी बाँझो जमिन सेनाले देखेन छोड्दैन भन्नुभयो के त्यो एउटा त्यति बेलासम्म राणादेखिको लिएर राजाहरूकोदेखि लिएर तानासाई राजा राणाहरूको सबैले जुन किसिमबाट सेनालाई प्रयोग गर्थे सैनिक कु गरियो प्रधानमन्त्री बालवाल प्रधानमन्त्री र ल्याएर थुनियो त्यसको लागि सबै सेना प्रयोग गरियो नि अहिले जस्तो व्यावसायिक सेना थिएन त्यतिखेर नहुँदाखेरि उहाँले त्यो शब्द प्रयोग गर्नुभयो र सबैजना साथीहरू ह्यारेस भएर जस्तो अलिकति त्यो डेलिगेसनमा गएका साथीहरूले यो कुरालाई पचाउन सक्नु भएन तर जवाब पनि दिनु भएन किशुनजीलाई किनभने किशुनजीले अरू कुरा पनि भन्नुभयो मैले संविधान बनाउँदैछु यो काम चाहिँ आउँदो निर्वाचन पछाडिको सरकारले गर्छ पनि भन्नुभयो यी सबै कुराहरू हुँदा हुँदै पनि म एक्लै सङ्घर्षरत रहेँ 14 वर्षसम्म बिपी संग्रहालय बनाउनको लागि त्यो बनाउने क्रममा चाहिँ साई नेपाली सेनालाई अहिले यो सानो भर्याङको उत्तरपट्टि सेनाले चाहिँ मेडिकल कलेज सञ्चालन गरेको छ त्यो ठाउँलाई भण्डार खाल भन्थे त्यहाँ चाहिँ सेनाको पड्काउने सामानहरू राख्ने ठाउँ हो त्यो डेटोनेटरहरू सबै पड्काउने र त्यसको अर्को पार्ट भनेको छ अहिले बिपी संग्रहालय र यो ठाउँको नाम चाहिँ सेनाले गैडा गसी राखेको थियो र त्यहाँको सामान यहाँ राख्ने यहाँको सामान त्यहाँ राख्ने गर्थ्यो र हामीले त्यहाँ 32 रोपनी जग्गा सरकार मार्फत किनिदिएका छौँ सेनालाई 32 रोपनी जग्गा 3,36,10,000 रुपियाँबाट नगद अनि जग्गा दिएपछि सेनाले बिपी संग्रहालयको नाममा यो जमिन बिपी गणेशमान कृष्ण प्रसाद भट्टराई रामनारायण मिश्र दिवान सिंह राई प्रेमराज आङ्गले योगेन्द्रमान शेर्पा शिवराज पन्त लगायत 10 जना राजनेताहरूलाई थुनेको जेललाई अनि सेनाले बीपी संग्रहालयलाई हस्तान्तरण गरेर अनि यसलाई हामीले अगाडि बढाएर बीपी संग्रहालय भनेर शुभारम्भ 2061 सालमा गरे।
1: भनेपछि यहाँले जुन यो बीपी संग्रहालय स्थापनाका लागि जुन पहल गर्नुभयो, जुन दुःख झेल्नुभयो, जुन समय पर्खिनुभयो, यहाँले भन्नुभयो 14 वर्ष अथक मेहनत गर्नु पर्यो, यसरी गर्दाखेरि अहिले यो बीपी संग्रहालयको अवस्था हेर्दा अथवा बीपी संग्रहालय बनेको देख्दा कस्तो महसुस हुन्छ यहाँलाई?
2: अब निरन्तरता हो, सबैभन्दा पेसेन्स हो के
1: हजुर,
2: बिना नाफा कुनै कर्म गर्छु भने लाग्नुपर्छ मेरो मान्यता। र मैले बीचमा तपाईँलाई एउटा अझ अर्को भन्नुपर्ने कुरा के थियो भने 54 सालमा प्रज्वल शमशेर राणा प्रधान सेनापति हुनुहुन्थ्यो, उहाँले यसलाई भत्काउनु पर्यो, राख्नु भएन। सुन्दरजल स्थित गैंडा गस्ती, मैले अहिले भने राजा महेन्द्रले बीपीलाई यहाँ ल्याएर थुनेपछि यो ठाउँको नाम परिवर्तन गर्नुभएर गैंडा गस्ती राख्नुभयो। गैंडा गस्ती किन राख्नु हो भन्ने कुरा एउटा आफै असाध्य ठूलो समीक्षा विश्लेषणको विषय बनेको छ। तर हाम्रा नेपाली काङ्ग्रेस नेता र यहाँ हुनुभएका विद्वत्त वर्गहरू यसतिर कहिले रुचि राख्नुहुन्न र यो भत्काउनु पर्छ र यहाँ आरन घुरान गर्ने। जस्तो सुन्दरजल आर्सनल कार्यालय भनेको नेपालमा सेनाको चाहिँ सबैभन्दा ठूलो प्राविधिक काम गर्ने ठाउँ हो, यो प्राविधिक काम गर्ने ठाउँ हो र यसलाई चाहिँ भत्काउनु पर्छ भने दरबारलाई चिठी लेख्नु भएको थियो, पत्राचार गर्नुभएको थियो, त्यो पत्रको एक कपी मसँग छ पनि गर्नुभएको थियो। तर दरबारले पनि यसलाई भत्काउने आँट गरेन, सेनाले पनि यसलाई भत्काउने आँट गरेन। यो बडा बीपी कोइरालाको नाम यति महत्वपूर्ण रूपमा चाहिँ अगाडि बढ्छ कि दुवै संस्था नेपालको सबैभन्दा ठूलो संवैधानिक संस्था र सबैभन्दा शक्तिशाली संस्था, सेना आफैमा शक्तिशाली राष्ट्रिय सेना, दरबार एउटा शक्तिशाली पहिचान महत्व बोकेको संस्था आफैमा थियो भने दुईटै शक्तिशाली संस्थाले यसलाई भत्काउने, नाच्ने, बिगार्ने आँट गर्न सकेन, गरेन। त्यसैको आधारमा म निरन्तर लागिराखे र 2061 साल मात्र 22 गते शाही नेपाली सेना प्रधान कार्यालयले हेडक्वार्टरले बीपी संग्रहालयलाई दिनु भन्ने पत्र सुन्दरजल आर्सनल कार्यालयलाई लेखिदिएपछि यो हस्तान्तरण भएर बीपी संग्रहालयको नाममा आयो र पछि नेपाल सरकार श्री पाँचको सरकारको मन्त्री परिषदको निर्णय अनुसार जग्गा जमिन बीपी संग्रहालयको नाममा मालपोत पूर्जा मोस्ट तयार भयो।
1: अब अहिलेको अवस्थामा यो बीपी संग्रहालयको ठ्याक्कै अवस्था विशेषता झल्काउनु पर्दा भन्नुपर्दा के छ त उसमा?
2: यो हेर्नुहोस्, करिब 20-22 रोपनी 24 रोपनी जग्गाको हाराहारीको क्षेत्रफलमा रहेको छ र यसको जेलको आफ्नो छुट्टै एउटा अर्को कम्पाउन्ड छ। तपाईँले मलाई लाग्छ आत्मवृत्तान्त बीपी कोइरालाको पढ्नुभएकै हुनुपर्छ, मलाई यो अन्तर्वार्ता लिँदै गर्दाखेरिको क्रममा यहाँ पुराना चन्द्र शमशेरको पालामा बनेका भवन छन्, यी प्राय सबै काठै काठको जस्तो, इँटाको गाह्रो त छ तर काठै काठले जस्ताको छानो भएको घर छ। सुन्दरजलको बारेमा पनि अलिकति बताउँछु, असाध्य चिसो ठाउँ हो त्यो समयको कालखण्डमा, यहाँको पानीमा छाँटो जमेर धाराबाट पानी नखस्ने ठाउँको चिसो ठाउँ हो यो, अनि यो बागमती नदीको किनारमा अवस्थित पनि छ। यहाँबाट महत्वपूर्ण ठाउँहरू गोसाई कुण्ड र बागद्वार जाने यही बाटो हो, बागमतीको मुहान पनि यही छ र यसभित्र भएका एउटै जोडिएको जस्तो दुईटा भवन छ, जेलसितको भवन छ हो, यसमा 9-10 वटा कोठाहरू छन्। ती कोठामा 10 जना राजनेताहरू बाणीहरू बस्नुहुन्थ्यो र ठूलो 10 फिट अग्लो कम्पाउन्ड छ, ठूलो एउटा कालो गेट छ र त्यो कम्पाउन्ड माथि नाङ्गो तारमा बत्ती बलिराख्ने जेल हो यो र त्यसको चारको नाममा 4 वटा पोस्ट छन् जहाँबाट सेनाले 1-1 घण्टामा राति हल्ड लगाउँथे र जेलको बीच भागमा एउटा ठूलो कपुरको रुख छ र पछिल्लो समय चाहिँ बीपी कोइराला आफैले रोप्नु भएको जेलको मूल गेटमा 2 कपुरका रुख पनि छन्। यी सबै चिजहरू आफैमा एउटा इतिहास हुन्, संग्रह हुन्, यो नै यसको महत्व हो। अब कुरा आउँछ देशको प्रधानमन्त्री थुन्दाखेरिको कोठा कस्ता थिए, त्यो पलङ कस्तो थियो, उहाँले दिन कसरी बिताउनुहुन्थ्यो, बीपी कोइरालाले कहाँ बसेर लेख्नुहुन्थ्यो यी सबै कुराहरूको बुझ्नको लागि चाहिँ मानिसहरू यहीँ आइपुग्नुपर्छ। अहिले नेपाल सरकारले यसलाई सुरक्षामा नेपाल प्रहरी दिएको छ, नेपाल प्रहरीले यहाँ सुरक्षा दिन्छ र त्योभन्दा बाहिरको पाटोमा गार्डनहरू छ, बोट बिरुवाहरू छन्, दुबो रोपिएको छ, बच्चाहरू खेल्ने ठाउँ छ, यहाँ सानोतिनो यहाँका समस्याहरूमा पर्नुभएका आर्थिक स्थिति कम भएका मानिसहरूको लागि गुन्यु चोलो व्रतबन्ध सानोतिनो विवाह जुन ब्यान्ड बाजा बजाएर होइन यो हाम्रो मौलिक बाजा हुन्छ नि नौमती बाजा पञ्चे बाजा बजाएर हामीले त्यो कार्यक्रम पनि गर्न दिन्छौँ। यहाँ हामीले त्यो सोच बनाएका छौँ। काठमाडौँबाट सजिलो छ भन्दाखेरि आज चावलको नाम सबैलाई थाहा छ, 10 किलोमिटर टाढा पर्छ। यो चाहिँ बिपी कोइरालाको राजनीति र साहित्यको संसार हो। यो बिपी कोइराला बनारसमा जन्मिनु उहाँको पुर्खौली घर विराटनगर हो। ईश्वरी मेमोरियल एउटा अस्पतालमा बनारसमा उहाँ जन्मिनु भएको थियो, म पुगेको छु त्यो अस्पतालमा। र विश्वेश्वर प्रसाद कोइराला साहित्यकारको जन्म चाहिँ फेरि सुन्दर जन्म भएको हेर्नुहोस्।
1: एकदम एकदम उहाँका जति पनि दोषी चस्मा बाहेक सबै सृजनाहरू उहाँले सुन्दर जन्मै गरेको भन्ने पाइन्छ, बुझिन्छ।
2: एकदमै तपाईँले ठिक भन्नु, विक्रम सम्बत 1997 लेख्नु भएको रहेछ दोषी चस्मा चाहिँ कथा सङ्ग्रह, बाँकी सबै यही लेख्नुभयो।
1: अहिले ठ्याक्कै अब यो जुन बिपी संग्रहालयलाई खास गरी एउटा एउटा यो नेपालीको लागि एउटा बिपी र काँग्रेसको मात्र नभएर समग्र नेपालीको लागि एउटा प्रतिष्ठाको विषय, एउटा जिउँदो एउटा इतिहास एउटा छ र यसलाई चाहिँ अध्ययन केन्द्रका रूपमा स्थापित गर्नुपर्छ भन्ने कुरा पनि आइरहेको छ। अहिले जुन बिपी संग्रहालयको संरक्षण सम्वर्धन प्रसार प्रसारमा जुन कुराहरू हुनु पर्थ्यो त्यो भयो जस्तो लाग्छ कि त्यसबाट सन्तुष्ट हुनुहुन्छ कि अथवा यो गर्नुपर्थ्यो यो भइरहेको छैन भन्ने लाग्छ यहाँलाई, के त्यस्तो केही छ?
2: हामीलाई सरकारको पर्याप्त सहयोग प्राप्त भएन, नभएको कारणले गर्दाखेरि यो जुन किसिमले अगाडि बढ्नु पर्थ्यो बढ्न सकेन। त्यसमा पनि फेरि 72 सालको महाभूकम्पले यसलाई पूरै ध्वस्त बनायो, केही पनि बाँकी रहेन, सबै भत्कियो, यसका पूर्वाधारहरू नष्ट भए। अब यसलाई फेरि हिजैकै अवस्थामा लिएर आउनु पर्यो। नेपाली काँग्रेसको सरकारले कहिले पनि महत्व दिएन। नेपाली काँग्रेस पार्टीले आजका मितिसम्म पनि 2 लाइन कालो मसी चोपेर नेपाल सरकार श्री पाँचो सरकारलाई बिपी संग्रहालयलाई सहयोग गरिदिनुहोस् अथवा यो भन्नुहोस् भनेर भनेन। र मूलत मैले भन्नै पर्छ, मलाई अप्ठ्यारो पनि लाग्दैन, नेपाली काँग्रेसको सरकारका व्यक्ति संस्कृति मन्त्री हुँदाखेरि यसले दुःख पाएको छ, अर्थमन्त्री हुँदाखेरि यसले दुःख पाएको छ बिपी संग्रहालयले। त्यसका बावजुद पनि हामी लागेका छौँ, लागिराखेका छौँ। हेर्नुहोस् 2070
1: त्यस क्रममा यहाँले तत्कालीन मन्त्रीहरू तत्कालीन सरकारहरूलाई यो त सबैले संरक्षण गर्नुपर्ने सम्वर्धन गर्नुपर्ने एउटा इतिहास हो, एउटा गौरवको कुरा हो, त्यसमा पनि नेपाली काँग्रेस त अझ यसमा बढ़ी दत्तचित्त भएर लाग्नुपर्छ भनेर उहाँहरूसँग त्यस किसिमले संवाद गर्नु भएन?
2: होइन, म प्रधानमन्त्रीको बेडमै सरासरै पनि पुग्न सक्थे, तर मैले कहिले पनि त्यो हिसाबबाट भन्न उहाँले नबुझेको होइन नि, उहाँकै दाई उहाँकै काका उहाँकै नेताहरू यहाँ थुनिनु भएको हो नि, उहाँकै प्रसादले उहाँहरू प्रधानमन्त्री मन्त्री योजना आयोगका उपाध्यक्ष सदस्य माननीयहरू बन्नु भएको छ नि त, देख्नु भएको थियो नि त बैठकमा, उहाँहरूको उपस्थिति रहन्थ्यो, बिपी संग्रहालयको माइनोरिटीमा उहाँहरूको सिग्नेचर हस्ताक्षर छ, हेर्नुहोस्, बुझ्नुभएन? तर उहाँहरूले गर्नु भएन कि
1: के भन्नुहुन्थ्यो उहाँहरूले चाहिँ यहाँहरूले कुरा गरिरहँदा, यसका लागि अलिक संरक्षण सम्वर्धन गर्नु पर्यो, बिपी संग्रहालयलाई अलिकति सरकारले प्राथमिकता दिनु पर्यो भन्दाखेरि के जवाफ हुन्थ्यो त उहाँहरू?
2: उहाँहरू कहिले खुल्नु भएन, कहिले खुल्नु भएन, न मलाई छोड्दै भन्नुहुन्छ न आफू गर्नुहुन्छ। यसैले त म नेपाली काङ्ग्रेस सबैभन्दा अहिले गगन कुमार थापाको नेतृत्वमा भएका काङ्ग्रेसमा 70%मा जेठो काङ्ग्रेस म छु होला यदि म त्यहाँ जाने हो भनेदेखि, हेर्नुहोस्। तर कोही पनि मानिसहरू आफ्नो उपस्थिति र आफ्नो प्रभाव नभएसम्म नगर्ने भएको छ। यो त बिपीको प्रभावले हाम्रो प्रयासले भएको हो। हेर्नुहोस् 70 सालमा 2030 सालमा नेपाली काङ्ग्रेसले हाइज्याक गरेको हविजात दुर्घटना भयो, त्यसमा सवार सबैको मृत्यु भयो अर्घा खाँचीको मसिनी लेकमा फागुन 4 गते। त्यो निर्माण काममा यति बाधा विघ्न अर्चन थापे काँग्रेसीहरूले सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँलाई के भन्छन् गएर होइन नि त्यो त हाइजा गरेर लानु हुँदैन त्यो पर्सनलले भन्नुहोस् न रोक्नुहोस् भन्ने कोही सुशीलदा बदनाम हुन्छ भन्ने यही किसिमका वरिपरिका मानिसहरू के थियो भने उनीहरूलाई मैले घुमाइदिन पर्ने उनीहरूलाई खुवाइदिन पर्ने उनीहरूलाई पूजा गर्न पर्ने प्रवृत्तिको कारणले गर्दाखेरि है फेरि अनि हो न हो सुशील कोइरालालाई गिरिजा प्रसाद कोइरालालाई पनि हो जस्तो लाग्न रहेछ हेर्नुहोस् होइन किनभने वरिपरिका मान्छे छन् नि त म उनीहरूलाई गन्दै नगर्ने मतलबै नगर्ने तिमीहरूलाई चाकरी गर्नुपर्ने खालको मान्छे होइन म भन्ने म पनि म तिमीहरूभन्दा जेठो काङ्ग्रेस पनि हो र काम गरे काङ्ग्रेस हो 36 सालमा काम गरेँ 46 काम गरेँ 62-63 आन्दोलनमा नेतृत्व लिएर काम गरेका छु भने म तिमीहरूलाई किन मान्छु भन्ने खालको म परे र त्यो किसिमको प्रभाव चाहिँ उनीहरू पार्न खोज्थ्यो म त्यो प्रभावबाट विधि सङ्ग्रहालयलाई सधैँ बताउँथे हेर्नुहोस् न अहिले चारवटा नेपाली काङ्ग्रेस जोडिएका धरोहरहरूमा चारवटा मान्छु मैले एउटा सुन्दरजेल विधि सङ्ग्रहालय एउटा लोकतन्त्रको पद्धतिको सुरुवात गर्ने लोकतान्त्रिक नै भन्छु घर भन्छु मैले कोइराला निवास जहाँ म हरेक साल गएर जोड्ने गर्थे हेर्नुहोस् हरेक साल जान्छु अस्ति पनि भाद्र 24 को आग लागिसकेपछि म 28 गते नै कोइराला निवास पुगेको थिएँ
1: विराटनगर
2: त्यसपछि विराटनगर एउटा टाक्सीबारी जहाँ 46 उद्घोष भएको थियो र प्रजातन्त्र पुनस्थापनाको लागि त्यहीबाट सबै रेखाहरू कोरिएका थिए अर्को भन्छु किशुनजी आश्रम
1: किशुनजी आश्रमको कुरा निकालिहाल्नुभयो यहाँले यहाँले पटक पटक लेखहरू पनि लेख्नु भएको छ अहिले किशुनजीको आश्रम चाहिँ खास गरी यौन क्रीडास्थल बन्न थालिसकेको छ संरक्षण सम्वर्धनको अभावमा भनेर किन यस्तो अवस्था आयो त
2: अब यो के हुन्छ नि मरेको बाख्रालाई उचाले छार्छ भन्छन् नि मैले जोडिहाल्छु एउटा कुरा सुशील कोइरालाको मृत्यु भएपछि म शीर्षस्थ नेता पछाडि पुग्ने पहिलो मान्छे थिएँ पहिलो मान्छे थिएँ सुशील कोइरालाको जुन पार्थिव शरीरलाई बाहिर राखिएको थियो एकजना मान्छे पनि थिएन त्यो ढोकामा सबै मान्छे हुनुहुन्थ्यो त्यो घरमा त्यो घरको जुन गिर्जाबा पनि बस्नु सुशील कोइराला जहाँ त्यहाँ सबैजना माथि कोठामा थियो तल कोही पनि थिएन म पुगेको थिएँ उत्याले पनि छार्छ भन्छ नि मरेको लास पछाडि त के हुन्छ र त्यस्तै किशुनजीको पनि जब सरस्वतीमा देहान्त भयो किशुनजीको समयकालमा मन्त्री बनाइदेऊ यो चाहिँ पोर्टफोलियोमा राखिदेऊ मलाई टिकट देऊ मलाई मान्य देऊ मलाई एउटा नियुक्ति देऊ कति भिड लाग्थ्यो हेर्नुहोस् त त्यो भिड त पछि हराउँदै गयो र त्यसमा मान्छेका आफ्ना स्वार्थहरू प्रेरित भए स्वार्थले प्रेरित भएका मानिसहरूले आफ्नो स्वार्थी कामहरू गर्न थाले त्यो ठाउँमा किशुनजी आश्रमको रूपमा रहेन त्यो पछि त्यो भोगको ठाउँमा रह्यो भोग विलासको ठाउँमा गयो त्यो पछि मैले सुने अनुसार त्यहाँका मानिसहरूले म निरन्तर गइरहेको छु त्यहाँ मेरा आफन्तहरू पनि छन् नातेदारहरू बाणे गाउँ किशुनजीको शालिगसम्म पुग्न पनि त्यहाँ गाह्रो थियो मानिसलाई जहाँ किशुनजीको शालिग स्थापना भएको थियो त्यहाँसम्म पुग्न पनि गाह्रो थियो मानिसहरूलाई पहुँच थिएन र अर्को कुरा के हुन्छ भने हजुर जुन ठाउँमा यस्ता किसिमका सार्वजनिक व्यक्तित्वसँग जोडिएका निवास आश्रम महत्वपूर्ण ठाउँहरू हुन्छन् नि हो त्यो स्थानले त्यहाँको पब्लिकलाई त्यहाँका लोकल मान्छेहरूलाई एउटा परिचय दिन सक्नुपर्छ त्यसको गन्ध सुगन्ध बासमा त्यो गाउँसम्म पुर्याउन सक्नुपर्छ त्यहाँको बासिन्दाले पाउनुपर्छ त्यो त्यहाँ थिएन त्यो त्यहाँको बासिन्दाको लागि त्यहाँका स्थानीय मानिसको लागि कस्तो अजनबी जस्तो भएको थियो भने त्यहाँको मानिसहरूले मलाई बताउनु भएको छ
1: किन चाहिँ
2: तर पनि किशुनजी आश्रम त्यसरी खरानी हुनु हुँदैन थियो खरानी भयो
1: अब जसरी यहाँले चार पाँचवटा कुरा गर्नुभयो चाहे किशुनजी आश्रम होस् चाहे कोइराला निवास विराटनगरको कुरा होस् चाहे सुन्दरी जलको बीपी संग्रहालयको कुरा होस् चाहे चाक्सीबारीको कुरा होस् सन्दर्भवश हामी म पनि विराटनगर पुगेर त्यो कोइराला निवासको अवस्था हेर्ने अवसर जुड्यो यसपालि लगभग एक महिना अगाडि म त्यहाँ पुगेँ अब जसरी जुन गत भदौ 23 र 24 गते देशका महत्वपूर्ण संरचनाहरूमा आग लाग्ने गर्ने कुरा भयो त्यसपछि जुन छेद विच्छेद अवस्थामा महत्वपूर्ण संग्रहालयहरू महत्वपूर्ण भवनहरू महत्वपूर्ण सम्पदाहरू भए के लाग्छ यहाँलाई किन त्यस्तो त्यस्ता महत्वपूर्ण सम्पदाहरू इतिहासहरू संग्रहालयहरूमा पनि यस्तो घटना हुन पुग्यो?
2: मैले विनम्रता साथ अहिले पनि राखे, मैले कुनै उहाँ जस्तो किशनजी, गणेशमान, बीपी गिरिदेवबाबु जस्तो व्यक्ति, पुष्पलाल जस्तो व्यक्ति भाइ होइन, मैले कहिले पनि अनास्था गुरुतार हेर्न सकिनँ। मैले मेरै म धेरै कुराका धेरै जुनियर काङ्ग्रेसहरू पनि गुटमा जान्थे, किशनजीले गाली गर्थे, गिरिदेवबाबुले गाली गर्थे, अहिले पनि त्यो व्याप्त छ। मैले अहिले पनि निवेदन गरेँ यो चारवटा सम्पदा नेपाली काङ्ग्रेस नजिकबाट हेरिकी नेपाली काङ्ग्रेस पार्टी कार्यालयकै कुरा गरौँ, अहिले ध्वस्त भएको छ। बालवाला नेपाली काङ्ग्रेस सभापतिकै निवास ध्वस्त भयो, धेरै मन्त्री धेरै ठुला नेताहरूको निवासै ध्वस्त भयो, र नेपाल पहिचान सिंहदरबार थियो त्यो ध्वस्त भयो, त्यहाँको सिन्दुर बोकेको चाहिँ सर्वोच्च निकाय सर्वोच्च अदालत ध्वस्त भयो, राष्ट्रपति भवन ध्वस्त भयो, राष्ट्राध्यक्ष बस्ने ठाउँ धेरै भए धेरै भए, तर वित्तीय संग्रहालय सुन्दर जलमा जलाइएन। यो दुईटा कारण छ यसमा, एउटा यहाँ भएका स्थानीय मानिसहरूले यसलाई माया गर्नु यसलाई माया गरेछ, अर्को मिले भने यहाँ कुनै किसिमको त्यस्तो उहाँहरूले पाउनु भएन। यहाँ आउनु भएको थियो त थुप्रै हिँड्नु भएको थियो, सुन्दर यहीँको नजिकको चौकी जल्यो, दुईटा चौकी तिनवटा चौकी जल्यो, केही अरू दलका मानिसहरूको घरमा पनि केही प्रयास भएको थियो, तर यो जल्यो त यतै बाट जानु भएको सबैजना। यहाँ भएको पुलिसहरू प्रहरी छोडेर गइसकेका थिए, कोही पनि थिएन सुरक्षामा। एक किसिमको टाढाको सेनालाई मैले फोन गरेँ, सेनाले नसक्ने हामी सुरक्षा दिन सक्दैनौँ भनेर त्यहाँको सेनाको निश्चित भनेको छ टेलिफोनमा। त्यसपछि मैले उहाँहरूलाई केही त्यस्तो किसिमको शब्दमा पनि भने, के काम त तपाईँहरू सेना भएर यही नजिक बसेर पनि सुरक्षा दिन सक्नुहुन्न, कसैले गुहार गुहार भने मलाई मार्नु लाग्यो लाउनु बचाउनु भन्दा पनि तपाईँहरू बचाउनु हुँदैन, के काम त सेना राष्ट्र सेना यस्तो हुन्छ भनेर मैले भनेको थिएँ। अब मैले होइन भने कोइराला निवास किन गर्ने, यो तपाईँले विश्लेषण गर्ने कुरा हो, घरसमान सिंह निवास किन गर्ने तपाईँले समीक्षा गर्नु, घरसमान सिंह निवासमा प्रकाशमान सिंह, त्यसपछि घरसमान सिंहको छोरी आफैमा भ्रष्टाचार मुद्दामा लाग्नु पर्नु भएको छ, अदालतले जेल तोकिराखेको छ, हेर्नुहोस् कति दुःख लाग्दो कुरा, ती सबै कुराहरू बचाएर राख्नु पर्दाखेरि अब बाह्र गाउँको कुरा गर्नुहुन्छ भने अब त्यो बाह्र गाउँमा एकचोटि तपाईँ फोन गर्नुहोस् न त्यहाँको मेयर साहब गजेन्द्रलाई, त्यहाँको चाहिँ मुना अधिकारी हुनुहुन्छ उपमेयरलाई, त्यहाँको सम्बन्धित वडा अध्यक्ष हुनुहुन्छ निरज भद्राचार्यलाई, उहाँले बताउनुहुन्छ जल्लुको कारण। म यहाँको 35 किलोमिटर टाढा छु, 35 किलोमिटर टाढा भएको मानिसले त्यहाँको बारेमा के भनिरहेको, तर एउटा कुरा तपाईँलाई के भन्छु भने ती ठाउँले कसरी अहिले यो राम्रो भयो राम्रो गरिदिएर ख्याति भन्ने मानिस चाहिँ त्यहाँ पाइएन। हामी पनि बुझ्यौँ नि त किशनजीको आश्रममा कति आस्था लाग्छ, कति बाहिरबाट त्यो बाहिरबाट शान्तिको दर्शन गरेर हिँडेको छु। म परशुराम पोखरे ब्रिटिस सङ्ग्रहालयको संस्थापक सदस्यले त्यहाँ बस्ने व्यक्ति हुनुहुन्थ्यो, उहाँहरूको त्यस्तो किसिमको हठित स्वभाव थियो हेर्नुहोस् पहिला, त्यसैले हामीले जान छाडेका थियौँ त्यो ठाउँमा। अहिले दुर्भाग्य त्यो मैले एउटा भिडियो राखेको छु, अस्ति संस्था बनाएको छ, त्यहाँ अब प्रकृति चाहिँ एउटा कोठामा हेर्नु, यस्तो कालो कालो डरेर केही नभएको ठाउँहरूमा एउटा वन्य राखेको छ, त्यहाँ गुलाबको फुलको त्यो थुङ्गा च्याचेर छरेको छ, एउटा ताजा अमला छ, एउटा काठको बाकस छ, त्यो अँध्यारो कालो बाकस छ, भित्र मेरो क्यामेरा देखेर पनि देखेन, त्यो सिधा सिधा यौन पीडा गर्ने ठाउँ भएको छ। म पहिलो दिन जान मैले डराइ डरेको मेरो भिडियोमा राखेको छु, मलाई कतै एकान्त पुगे मान्छे च्याप्टो समात्ने हुन्थ्यो, रोखो मलाई डर लागेको छ, म छिर्न नहुने थियो, मैले आवाज दिँदाखेरि पनि कोही आएनन्। हुन पनि यस्तो एकान्त छ हेर्नुहोस्, साँच्चै भनौँ भने किशनजी जस्तो एउटा मुर्धन्य नेता, एउटा साधकी नेता, पूर्व प्रधानमन्त्री, एउटा वरिष्ठ राजनीतिज्ञलाई त्यो सामुदायिक वनको घेराभित्रबाट राखिएको छ, त्यो आफैमा ठिक छैन हेर्नुहोस्, आफैमा ठिक छैन। काठमाडौँमा त उहाँको शरीर स्वास्थ्यलाई हेर्ने भने काठमाडौँको कुनै ठाउँमा राख्नुपर्छ उहाँको, किन त्यहाँ पुर्याइयो त्यो बाह्रै गाउँमा, यो बडा जटिल प्रश्न छ, यो प्रश्नको जवाब खोज्न गाह्रो छ, पाउनु पनि मुस्किल छ हेर्नु, यो यस्तो सुनसान छ अहिले भने त्यहाँ मानिस पढायो भने पनि कसैले सुन्दैन, अहिले हेर्नु त्यति सुनसान ठाउँ छ, त्यो जोगी बस्ने ठाउँ, सन्यासी बस्ने, साधना गर्ने ठाउँ जस्तो छ, त्यो के किशनजी साधना गर्ने व्यक्ति हो त, उहाँ त राजनेता हो नि त, पछि उहाँको अन्तिम समयसम्म पनि त उहाँ राजनीतिमा सक्रिय हुनुहुन्थ्यो नि, त्यस कारण धेरै प्रश्नहरूको जवाब यहाँले आफैले खोज्नुपर्छ हजुर, मबाट अथवा म जस्ता मानिसबाट प्राप्त हुँदैन। जहाँसम्म विधि संग्रहालय कुरा छ, हामीले मेहनत गरेका छौँ हजुर, मैले भने अर्घा खास गरेर एक्सिडेन्ट भएर सुरक्षित हवाईजहाज ल्याएर राखेका छौँ, बीपी कोइरालाको जीप ल्याएर राखेका छौँ, त्यसै गरी बीपी कोइराला आसाममा बनाउनु भएको बुलेट प्रुफ जुन राणासित लडेको थियो त्यति बेलाको बडा हाकिमको कम्पाउन्डलाई कब्जा गरेको थियो त्यसले ल्याएका छौँ, बीपी कोइरालाले बनाउनु लगाउनुभएको विराट जुट मिलको लन्च रकेटै ल्याएका छौँ, सारनाथमा बीपी कोइराला बस्नुमा घरमा गएर सामग्री फर्निचरहरू ल्याएका छौँ, हामीले गरेका छौँ हजुर, किन नगर्ने, जति गरेका छौँ
1: होइन। अब यहाँहरूले गरिरहनु भएको छ एकदम, त्यसको लागि यहाँहरूको सराहना प्रशंसा गर्नै पर्छ। व्यक्तिगत रूपमा सामूहिक रूपमा यहाँहरूले जुन गर्नुभएको छ, एउटा बीपी संग्रहालय भनेको राजनीतिक साहित्य र एउटा दर्शनको त्रिवेणीका रूपमा पनि लिनुपर्छ, र यो एउटा जिउँदो इतिहास हो, यो एउटा अध्ययन केन्द्रका रूपमा पनि यसलाई स्थापित गर्नुपर्छ, ताकि पछिका सन्ततिहरूले यसबारे जान्न सकुन्, यो एउटा इतिहास मेटाउने काम कसैबाट पनि गर्नुहुन्न। अब यहाँले चाहिँ सरकारले के गरिदियो भने हुन्थ्यो भन्ने लाग्छ, अथवा सरकारसँग यहाँको अपेक्षा के छ त? पहिलाकाले गरेनन्, अबका सरकारहरूलाई त्यतातिर ध्यान आकर्षित गर्न यहाँको प्रयास के हुनेछ?
2: यसो छ, अहिले यथार्थमा राजनीतिमा पनि असाध्यै ठूलो परिवर्तन भएको छ अहिले
1: हजुर।
2: त्यो परिवर्तनमा यसो हेर्ने दृष्टिकोण के छ मैले त्यो बुझिसकेको पनि छैन। कुनै पनि सरकारको एउटा जिम्मेवारी रहन्छ भएका सबै तत्त्वहरू कुन किसिमबाट अगाडि बढिरहेका छन् तिनलाई खोजी गर्ने, तिन अवस्था दिने पर्छ भन्ने मलाई लाग्दछ। विवेकमा होइन, लुटेर चल्नुहोस् सरकारले पाटो लुट्नुपर्छ भन्ने पनि मलाई लाग्दछ, र यो सरकारले त्यो गरोस् भन्ने पनि मेरो चाहना छ। सबै विवेकमा मात्रै सरकार चल्ने, राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै बीटीआईको सरकार छ, यसले बीपी कोइराला पछाडिको सबैभन्दा ठूलो शक्तिशाली सरकार अहिले यो सरकार भएको छ। अब यो सरकारले लिने यस्ता किसिमका संरचनाहरू, ऐतिहासिक र पुरातात्विक सम्पदाहरूमाथिको दृष्टिकोण के छ त्यो आएको छैन, त्यो सुन्न पाएको छैन। यसकारण मैले अहिले नै यो भनिहाल्ने अवस्था पनि छैन, र सरकारले पनि दुई महिना बिताउँदैछ भर्खरै, सरकारको बारेमा पनि बोल्ने समय भइसकेको छैन, कमसे कम सय दिनको अनुमान भन्ने हाम्रो हिजोको प्रावधान छ। सरकारले त मैले अहिले भने यस्तो सम्पदाहरूलाई बताउनु पर्छ र यसलाई कसरी हिँड्ने बनाउने हो त्यो बनाउनु पर्छ। यो सम्पत्ति मेरो होइन, तपाईँको होइन, यो राष्ट्रको सम्पत्ति हो। यो परशुरामले जोडे पनि जसले जोडे पनि यो राष्ट्रको गहना र सम्पत्ति हो भन्ने कुरा सरकारले बुझिदिनुपर्छ, र यसलाई बाँच्नको लागि के गर्नुपर्छ त्यो सरकारले गरिदिनुपर्छ।
1: यसका लागि त अब एउटा अभियानकर्ताको हिसाबले जुन जसरी यहाँले बीपी संग्रहालय स्थापनाका लागि व्यक्तिगत रूपमा मेहनत पहल गर्नुभयो, कतिपय अवस्थामा कुटाई पनि खानुभयो, जुन निरन्तरता दिनुभयो, त्यस हिसाबले पनि सरकारलाई झकझक्याउने, सरकारको ध्यान आकर्षण गराउने काम त यहाँको पनि त होला नि?
2: होइन, त्यो गरिराखेको छ त। मैले भने सरकारबाट हामीलाई अहिले पनि चालू खर्च भनेर चाहिँ एक वर्ष सञ्चालनलाई केही रकम आउँछ, पर्याप्त नभए पनि सरकारले सम्बोधन गरिराखेको छ। र यो 72 सालको भूकम्प पछाडि नेपाल सरकारले चासो देखाएन काम गर्नलाई। हेर्नुहोस् है, सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्छ, रामशरण महत अर्थमन्त्री हुनुहुन्छ, रामशरण महतले 1 रुपियाँ पैसा पनि जेठ 15 को बजेट भाषणमा राख्नु भएन, यो प्रश्न छ। अब सरकारले नगर्दा पनि फेरि कसरी बन्यो भन्ने प्रश्न गर्नु होला कि, मान्छेले भन्छ नि त सर, नेपाली काङ्ग्रेसको सरकारको दायित्व थियो कि थिएन त त्यो बजेटमा यसको सम्बोधन गर्नको लागि? रामशरण महत मलाई सुशील कोइराला प्रधानमन्त्रीले बालुवाटार प्रधानमन्त्री निवास बोलाउँदो एक दिन साँझ, मैले गुनासो गरेँ प्रधानमन्त्रीलाई कि सुशीललाई 1 रुपियाँ पैसा पनि राख्नु भएन, के गर्ने, अब घरको सामान पनि बचाउन गाह्रो भयो, सबै घरहरू भत्किएका छन्, खानाहरू भङ्ग भएका छन् भनेर मैले उहाँलाई भनेपछि उहाँले अर्थमन्त्रीलाई पनि बोलाउनु, म पनि गएँ, हामीसँग भेटघाट गर्ने कक्ष भन्दा अब अहिले यो ठुलो नयाँ बनिसकेपछि त म गएको छैन, त्यति बेलाकोमा चाहिँ धेरै पटक गइयो सबै समयमा, के गर्नुभएको रामशरणजी भन्दा सुशील कोइरालाले प्रधानमन्त्रीले, सम्माननीय प्रधानमन्त्रीले, माननीय मन्त्री अर्थमन्त्रीलाई भन्दाखेरि उहाँले अलिकति मलाई होच्याउने शैलीमा भन्नुभयो, उहाँलाई पैसै दिन आउँदैन, उहाँले पैसा लिन नै जान्नु भएको छैन भनेर त्यसरी म पनि उहाँसित त्यति खुसी थिएन, र मैले पनि नाराजी नै जवाब दिएँ, मन्त्रीज्यू मलाई बाँडेर लिन आउँदैन, लिएर आधा आधा गर्नु पनि आउँदैन. मैले पनि त्यो किसिमको जवाफ दिएँ. मेरो जवाब सुनेपछि माननीय अर्थमन्त्रीजीले प्रधानमन्त्रीलाई पनि अनादर गरेर त्यस्तो शैलीबाट बाहिर निस्केर जानुभयो. यो बालुवाटारको घटना
1: जुन सरकारले बढी अपनत्व लिनुपर्थ्यो, बढी महत्व दिनुपर्थ्यो, प्राथमिकता दिनुपर्थ्यो, त्यो दिएन भन्ने यहाँलाई अहिले पनि लागिरहेछ.
2: दिँदै दिएन, हामी मात्रै दिँदै दिएन नि. नेपाली काङ्ग्रेसले त यसलाई शिरमा राखेर गर्नुपर्थ्यो भने नेकपा माओवादी र एमाले पनि लो जवाफ दिए. मेरो जवाब सुनेपछि माननीय अर्थमन्त्रीजीले प्रधानमन्त्रीलाई पनि अनादर गरेर त्यस्तो शैलीबाट बाहिर निस्केर जानुभयो. यो बालु

0: आइसकेपछि डिपी कोइरालालाई जस्तो व्यक्तित्वलाई नस्वीकार्ने हो भने उहाँले जुन अहिले रणनीति लिनुभएको छ, उहाँले जुन अभ्यास गर्नुभएको छ नि निर्वाचनमा आउने बहुदलीय प्रजातन्त्रमा, उहाँहरूको प्रजातन्त्र त डिपी कोइरालामा नै हो नि। कम्युनिस्ट पार्टीमा त चुनाव हुँदैन थियो, उहाँहरू त चुनावमा हुनुहुन्छ भने सात सालको प्रजातन्त्र लिएर आउने, सात सालको क्रान्तिकारीताको नेतृत्व गर्ने त्यो अपनत्व त्यो स्वामित्व त डिपी कोइरालामा जान्छ भने पछि सालमा चुनाव गराउने पनि डिपी कोइराला नै हुनुहुन्थ्यो र पहिलो प्रधानमन्त्री पनि डिपी कोइराला हुनुहुन्थ्यो नि त जननिर्वाचित भने उहाँहरूले मैले फेरि अहिले भने तर उहाँहरू नेपाली काङ्ग्रेस नेतृत्वभन्दा उहाँहरू नरम चाहिँ हुनुहुन्छ यो चाहिँ मैले भन्छु।
1: अब चाहिँ
0: यहाँ नआउनु भएको पनि कोही छैन है, सबै आउनु भएको छ, तपाईँले नाम दिनुहोस् सबैजना आउनु भएको छ, नेपालमा भएका राजनेताहरू मैले राजनेता भनेर सम्बोधन गरेँ सबै आउनु भएको छ।
1: अब चाहिँ यहाँले भन्नुभयो नयाँ सरकारको समय अलिकति नयाँ सरकारलाई कुरौं, आधिकारिक रूपमा नयाँ सरकारको धारणा केही आइरहेको छैन भनिरहँदा प्रधानमन्त्रीले बारम्बार संस्कृति सम्प्रदाय सभ्यतालाई एकदमै जोगाउने र त्यो आफ्नो प्राथमिकतामा रहन्छन् भनेर कुरा गरिरहनु भएको छ। यद्यपि उहाँसँग कुरा गर्न उहाँसँग भेटघाट गर्न अत्यन्तै गाह्रो छ अहिलेको अवस्थामा, तर पनि अब चाहिँ नयाँ सन्ततिको लागि यो एउटा अध्ययन केन्द्रका रूपमा स्थापित गर्न बीपी संग्रहालय यस्तो, कोइराला निवास यस्तो, चाक्सीबारी यस्तो, कृष्ण आश्रम का महत्व यी छ भनेर बुझाउन बुझ्नको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
0: मैले चाहिँ यसो नेतृत्वको हिसाबले बीपी संग्रहालयको तर्फबाट माननीय संस्कृति मन्त्री खड्गराज पौडेल, त्यसै गरी सम्माननीय प्रधानमन्त्री भालेन्द्र शाह र अर्थमन्त्री सोनी मोहाग्रेलाई तीनैजनालाई लिखित रूपमा विधि संग्रहालयको बारेमा जानकारी गराएको छु। दुईजना मन्त्रीजीलाई त मैले भेटेरै जानकारी गराएँ, संस्कृति एवं पर्यटन मन्त्री उहाँ यसको तालुक मन्त्री नै हुनुभयो, मन्त्रालय नै हुनुभयो, र अनि त्यसपछि अर्थमन्त्री जो बीपी कोइरालालाई आफ्नो आदर्श मान्नुहुन्छ, उहाँले आफ्नो मन्तव्य र वक्तव्यहरूमा भाषणमा पनि ती कुराहरू प्रकट गरिराख्नु भएको छ र सबै कुरा जानकारी गराएको छु, र प्रधानमन्त्रीजीलाई पनि मैले मेल गरेर पठाएको छु, प्रधानमन्त्रीको कार्यालयका उहाँको सहयोगीसँग फोन गरेर। यो मात्रै होइन, देशमा त धेरै गर्नु छ नि त, यो त चलिराखेकै छ, यसले त धेरै गर्नुपर्ने पनि छैन, केही सहयोग गर्न साथ यो त अगाडि बढिहाल्छ र हामी आफैले पनि यसलाई अध्ययन स्थलको रूपमा केन्द्रको रूपमा अगाडि बढाउनु पर्छ त्यो तयारी पनि गरिराखेका छौँ। तर मुख्य कुरो के छ भने 72 सालको भूकम्प पछाडि यो पूर्ण रूपमा चाहिँ पुननिर्माण भइसकेको छैन, यसका केही कामहरू अझै बाँकी छन्। पुरातत्व विभागले गर्छ, गरेको जस्तो मात्रै गर्छ, थोरै काम अहिले पनि भइराखेका छ, पुरातत्व विभागले गरिराखेका छ, बागमती प्रदेशले आफै गरिराखेका छन्, फेरि हामी चाहिँ यो काम हामी गर्दैनौँ है, यो चाहिँ प्रष्टै कुरा। नेपाल सरकारले हामीलाई संघीय सरकारले 25 लाख रुपियाँ उपलब्ध गराउँछ वर्षको, त्यसले कर्मचारीको 13 महिना र अरू बाँकी भइपरि आउने सहित 12 महिना हामीले त्यो काम गर्नुपर्छ, त्यो पैसा त पुग्दै पुग्दैन 25 लाख रुपियाँले, त्यसबाहेक अरू कहीँबाट हामीले पैसा लिन्नौ र हाम्रो स्थानीय सरकारले केही सामग्रीहरू किनिदिने हो भने सहयोग गरेको छ हामीलाई, र त्यो अन्तबाट हामीले आजसम्म लिएका छैनौँ र दात्री राष्ट्रहरूले दिन्छु भन्दा पनि लिएका छैनौँ हेर्नुहोस् है। फेरि यहाँ अब चाइनिजहरू एम्बेसडरहरू पनि आइराख्नु भएको छ र लास्ट टाइम त ली जियन चाओ चाइनिज कम्युनिस्ट पार्टीको चाहिँ विदेश विभाग प्रमुख आफै यहाँ आउनु भएको थियो, भारतीयहरू त धेरै आउनुहुन्छ र पटनामा बीपी कोइरालाको शालिक छ, झन्डै अहिले 30 वर्ष अगाडि तत्कालीन मुख्यमन्त्री लालू प्रसाद यादवले निर्माण गर्नुभएको, हामी बीपी संग्रहालयको तर्फबाट पनि त्यहाँ गइराख्छौँ र त्यहाँबाट पनि पूर्व मन्त्रीजीहरू मान्यहरू या बीपी संग्रहालय आइराख्नुहुन्छ, त्यो किसिमको हाम्रो एउटा के भन्छ संस्कार र संस्कृति पनि स्थापना गर्ने दुईतिर जोडिने एउटा प्रयास हामीले गरिराखेका छौँ। र हाम्रो आग्रह चाहिँ के थियो भने पटनामा भएको बीपी संग्रहालयको शालिक संरक्षणको सम्बन्धमा पनि नेपाल सरकारले केही बोलिदियोस् भन्ने छ, र त्यहाँ गान्धी रोडबाट गान्धी के भन्छ त्यो मैदानबाट चाहिँ गङ्गासम्म जाने त्यसलाई बाँसघाट भन्छ, झन्डै त्यो 1 किलोमिटर लामो छ, त्यो भारत सरकारले चाहिँ बीपी मार्ग बीपी कोइराला मार्ग भनेर घोषणा गरेको थियो हेर्नुहोस्, त्यसको संरक्षण होस् र त्यसको लागि पनि केही पहल गरिदियोस् भनेर हामीले नेपाल सरकारसँग निकै प्रयास गर्यौँ, त्यतातिर पनि नेपाल सरकारले केही कुरा गरेको छैन र अहिलेसम्म बोलेको छैन। हाम्रो तर्फबाट चाहिँ त्यहाँ उहाँ गएर हामीले विधायकहरूलाई मान्य मन्त्रीजीहरूलाई भेटेका छौँ र नीतिश कुमार यादव

0: मुख्यमन्त्री हुँदाखेरि मैले दुईटा निवेदन नीतिश कुमार यादवको कार्यालयमा दर्ता गरेको छु। मसित अहिले पनि दर्ता नम्बर सत्य आएको, यहाँको क्युआर पनि लिएर आएको छु, कि यो शालिग संरक्षण चाहिँ हाम्रो जिम्मामा हामीले दिनु पर्यो भनेर भनेका छौँ। हामी जाँदाखेरि यस्ता दुःखद अवस्था थियो, त्यहाँको शालिगको फोहोर एकदमै फोहोर थियो, त्यस्तो राम्रो ठाउँ बनाएको शालिग, त्यो फोहोरमा के चाहिँ थिएन भन्नुहोस् के? जब कि बिहारमा त रक्सी बन्देज छ नि, मादक पदार्थ खान पाइन्न, तर त्यहाँ चाहिँ मादक पदार्थ सेवनदेखि लिएर लोहिनी मान्छे स्वास्नी मान्छेको भित्री कपडाहरू हुन्थ्यो नि,
1: भित्री
0: कपडा यो चाहिँ नबन्नुहोस् कि थिएन भन्दा, त्यस्तो अवस्थामा हामीले गएर त्यो फोहोरहरू कुराहरू सबै सफा गर्यौँ। अब अहिले साल पनि हामी जाने एउटा तयारी गरिराखेका छौँ, अब हामी जान्छौँ केही समयमा कस्तो छ हेर्छौँ, र मौका परेछ भने हामी तपाईँहरूलाई पनि बताउँला कि समग्रमा के थियो भने बीपी कोइरालाले जुन योगदान पुर्याउने यो मुलुकमा, तर यो मुलुक चलाउनेहरूले बीपी कोइरालाको लाई चाहिँ अन्याय नै गरे।
1: अब चाहिँ हामी एकदमै अन्त्य अन्त्यमा आउँदाखेरि अब जति पनि कुरा भयो, हामीले बीपी संग्रहालयको कुरा, विराटनगर कोइराला निवासको कुरा, चाक्सीबारीको कुरा, भट्टराई आश्रमको, कृष्णजी आश्रमको कुरा गरिरहँदाखेरि, अहिले अब एकदमै जाँदा जाँदै समग्र अवस्थामा अहिले चाहिँ सरकारले यस्ता कुराहरूलाई कसरी चाहिँ संरक्षण गर्नपर्छ, संरक्षण र प्रसार प्रसार सम्वर्धनको लागि कस्तो पहल गर्नुपर्छ भन्ने यहाँको सल्लाह सुझाव छ?
0: मैले अघि नै भने बीपी संग्रहालयको सन्दर्भमा मैले तिनै ठाउँमा चाहिँ पूर्ण रूपमा जानकारी गराएको छु, र मैले संस्कृति मन्त्री, पर्यटन मन्त्री खड्गराज पौडेलबाट राम्रो कुरा पनि पाएको छु, सकारात्मक धारणा पनि पाएको छु, र उहाँले भेटमा मसँग के भन्नुभयो भने म पनि बीपी कोइरालाको विचारबाट, प्रेरणाबाट राजनीतिमा आएको हुँ दाइ भन्नुभयो, त्यति राम्रो शब्द हिसाबले त्यसरी प्रस्तुति गर्नुभएको छ।
1: आशावादी हुनुहुन्छ यहाँ चाहिँ?
0: होइन, आशावादी सरकारसित आशावादी सरकार त हामी सबैको अभिभावक हो नि त, गार्जियन हामी सबैको होइन, त्यसले सरकारसित आशावादी नहुने भन्ने त कुरै छैन, सरकारभन्दा बाहिर त सम्भावनै हुँदैन, त्यो कल्पनै गर्नु हुँदैन, हामी नै सरकारका हौ नि त, मुलुकै चाहियो भने हामीले त के भुल्यौँ भने मुलुकका लागि होइन, हाम्रा लागि मुलुक भन्ने बुझेर नेपाल बिग्रेको हो नि त। इजरायलीहरूलाई हेर्नुहोस् त, इजरायलीहरूलाई उनीहरू के भन्छन्, इजरायलका लागि हामी जन्मिएका हौ, हाम्रो लागि इजरायल बनेको होइन भन्छन्।
1: एकदम
0: त्यस्तै म एउटा सुनाइहाल्छु दुई दिन अगाडि कुरा, इजरायलको 78 स्थापना दिवसको कार्यक्रम थियो होटल म्यारियटमा, त्यहाँको राजदूतले, म पनि गएको थिएँ, उहाँले सम्बोधनमा भन्नुभयो बीपी कोइराला एक महान क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो, त्यो क्रान्तिकारीको छविले इजरायलसँग दौत्य सम्बन्ध जोड्नको लागि दक्षिण एसियामा पहिलो मान्छे भन्नुभयो, र हामीलाई स्वतन्त्र राज्यका नागरिक हौ भन्नुभयो, यस्तो नेताको मुलुक हो भन्नु त्यहाँ भन्नुभयो, तर यो मुलुकमा अरूले त भनेन नि, भनेन नेपाली काङ्ग्रेसले भनेको, अरूले भन्थे नेपाली काङ्ग्रेसले समेत भनेन, दुःखको कुरा त त्यो हो नि त। अब यो सञ्चालनमा ठुलो कुरा छैन, हेर्नुहोस् सरकारले आफ्नै ब्यानरमा लगेर सञ्चालन गरे पनि हुन्छ यो, अथवा होइन तिमीहरूले भोलिन्टियर गरेका छौ, हामीलाई पनि केही लोड कम हुन्छ, तिमीहरूले गर भनेर हामीलाई एउटा थोरै सहयोगको पाटो अगाडि बढाइदिएर बाँकी निर्माण कामहरू गरिदियो भने बीपी संग्रहालय दिगो सञ्चालनमा कुनै समस्या छैन, यसले सबै दराहरू गाडिसकेको छ, यसको पूर्वाधारहरू बनिसकेको छ, हेर्नुहोस् सामानहरू पनि धेरै संकलन भइसकेको छ, दुःख सुख हामीले गरिसकेका छौँ, र अहिले यसमा भएका हाम्रो नेतृत्व गर्ने पनि ठुलो सहयोग गर्नुभएको छ, तारिणी दत्त चतुर जस्तो एउटा इमान्दार असल मान्छे सदस्य हुनुहुन्छ, किरणजी हुनुहुन्छ, ज्ञानेन्द्र कार्की पनि हुनुहुन्छ, यसमा धेरै साथीहरू, हामी सबै भोलिन्टियर काम गर्छौँ, र भोलिन्टियर काम गरेको परिणाम पनि मिठो हुन्छ, हेर्नुहोस् होइन, र अहिले संरक्षणमा सुरक्षामा हामी लागिराखेका छौँ, निर्माणका कामहरू भइराखेका छन्, जहाँसम्म अरू कुरा छ, टाक्सीबारीको कुरा प्रकाशमान सिंहले गर्नु होला, अब जहाँसम्म किसिमको आफ्नो कुरा छ, मैले कुरा उठाएको छु र स्थानीय सरकारलाई पनि भनेको छु कि हामीले अरू होइन सरसफाई र संरक्षण अब बीपी संग्रहालयले गर्छ, त्यसको व्यवस्था गरिदिनुहोस् भनेर मैले लिखित रूपमा चाहिँ ब्ल्याक एन्ड व्हाइटमा पनि उहाँहरूलाई दिइसकेको छु, अब मात्र हामीले त्यसलाई एउटा संरक्षण गरौँ, कुनै दिन सरकारले के गर्नुपर्छ एउटा सोच बनाउला, स्थानीय सरकार पनि छ, प्रदेश सरकार पनि छ, र त्यसलाई सञ्चालन गर्ने कुनै एउटा परिपाटी, तर त्यसलाई नाच्नु हुँदैन, नाच्नु हुँदैन,
1: हामी पनि यो कार्यक्रम मार्फत यही आग्रह र अनुरोध गर्न चाहन्छौ, सम्बन्धित स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको त्यतातर्फ ध्यान जाओस्, यस्ता इतिहास सम्पदाहरू, संग्रहालयहरू, सभ्यताहरू जोगाउन सम्बन्धित सरकार र जिम्मेवार निकायका पदाधिकारीहरूको ध्यान जाओस् र त्यसतर्फ काम होस् भन्ने आग्रह र अनुरोध हामी पनि यस कार्यक्रम मार्फत गर्न चाहन्छौँ। अब हाम्रो समय लगभग सकिएको छ पोखरेल सर, अब यहाँलाई जाँदा जाँदै यो चाहिँ भन्नु थियो, यो चाहिँ प्रसङ्ग उठेन अथवा छुट्यो भन्ने त्यस्तो केही छ भने संक्षेपमा छोटकरीमा?
0: होइन, प्रजातन्त्र अहिले लोकतन्त्र भनेर एउटा आफूलाई अग्रगमन ठान्छन् मानिसहरू, प्रजातन्त्रको पर्याय अरू केही पनि छैन। र बिपी कोइरालालाई सधैँ संवैधानिक राजतन्त्रमा किन लाग्नुभयो, लड्नुभयो भन्ने कुरा अहिले पुष्टि हुँदै आएको छ। मलाई लाग्छ हामीले पनि गणतन्त्रभन्दा कतै गल्ती गरेका रहेछौँ कि कुनै समय, किनभने मुलुकको सार्वभौमता टुट्दैछ, कोही बोल्ने मानिस छैन। हेर्नुहोस् है, बिपी कोइरालाले आफूलाई 8 वर्ष जेल हाल्ने सबै मृत्युदण्डको मुद्दामा फसाउने राजालाई किन साथ दिनुभयो भनेर मलाई प्रश्न उठिरहेको छ। र किशनजीले पनि उत्तरार्धमा त्यही कुरा गर्नु भएको छ किशनजीले पनि। यसकारण हिन्दू राज्यलाई किन निरपेक्ष गरियो, गिरिजाबाबुले ताली बजाउनु भएको छैन, सुभाष नेवाङले प्रतिनिधि सभामा घोषणा गर्दै गर्दाखेरि बाँकी सबैले ताली पिट्नु भएको थियो, गिरिजाबाबुले पिट्नु भएको थिएन, म त्यतातिर पनि अहिले सोचिराखेको छु। र मुलुक बचाउनु, मुलुक बच्यो भने हामी रहन्छौँ, मुलुक सबैभन्दा ठुलो हो भन्ने कुरा सबै नेपालीले बुझ्न जरुरी छ। र एउटा कुरा थप्छु, किशनजीको आसन गदर खडा 9 महिना बित्दाखेरि समेत कोही नेपाली काङ्ग्रेस नेता किन पुग्नु भयो भने मेरो प्रश्न जिज्ञासामा नेपाली काङ्ग्रेस नेताहरूलाई पनि भन्छु, यौन पीडा स्थलमा परिणत हुँदाखेरि समेत उहाँहरूबाट कुनै आवाज आएन, कुनै शब्द सुनिएको छैन, त्यो किन सुन्न नपर्यो, किन नबोल्नु भएको तपाईँहरू, तपाईँहरू बोल्नुहोस् भनेर पनि भन्न चाहन्छु। र अर्को कुरा भन्छु, बिपी सङ्ग्रहालय कस्तो छ भने आफ्नो कुनै नेपाली काङ्ग्रेस नेताले सोधेका पनि छैनन् है, यो पनि तपाईँलाई म जानकारी गराउँछु। सबै आफ्नो घर जल्यो भनेका, र नेपाली काङ्ग्रेस नेभी सङ्घको स्थापना गर्नुहुने किशनजी जस्तो व्यक्तिको घर जल नेभी सङ्घ कहाँ छ, तरुण दल कहाँ छ, मैले ती भाइहरूलाई पनि प्रश्न गरेको छु तपाईँहरू कहाँ हुनुहुन्थ्यो भनेर। र नेपाली काङ्ग्रेसमा तरुण दल र केन्द्रीय सदस्य नेभी सङ्घ गएर 1500 जवान युवाहरू भएको ठाउँमा नेपाली काङ्ग्रेसको कार्यालय 50 जना मानिस राखिन सक्ने त्यो विवेक भएको त्यो जल्दैन थियो, म यो कुरा पनि तपाईँको रेडियो मार्फत राख्न चाहन्छु। तर आज बिपी सङ्ग्रहालय बचेको छ, बिपी सङ्ग्रहालय बच्नुमा म मात्रै होइन, मसित कुनै सक्षमता थिएन, म एक्लै नै सक्दिनँ थिएँ, जलाउने मानिसहरूले पनि यसलाई विचार पुर्याएरै नजलाएको भए म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। र यो स्थानीय मानिसहरूले जुन किसिमको यसप्रति प्रेरणा राख्नुभयो, हामी यसको सुरक्षा गर्छौँ भन्नुभयो, आज तपाईँको रेडियो मार्फत म मेरा स्थानीय दाजुभाइहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र तपाईँको रेडियो भेरी मार्फत मैले सुदूरपश्चिमसम्म पनि यहाँका कुराहरू पुर्याउने जुन अवसर प्राप्त गरेँ, त्यसलाई तपाईँ भेरी रेडियोका सम्पूर्ण परिवार र केशव ढकाल र केशव कोइरालाजीलाई पनि धन्यवाद दिन चाहन्छु।
2: हस्, आजको संवाद यति नै। आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजका हाम्रा अतिथि बीपी संग्रहालयका संस्थापक अध्यक्ष एवं कंग्रेसका अग्रज नेता परशुराम पोखरेलप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि अलिलाई छुट्टिन्छु। हस्त, नमस्ते।

0: Extreme energy drink.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: 6.9 इंचको स्टैंडर्ड डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँ SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन HA, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी DRT, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98-56-56-455।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। कुँवर कफी तथा फलफूल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुँवर, ढाका टोपी दाई, मोबाइल नम्बर 98-86-0-33-33 र 97-0-31-33-333। के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही जेठ 16 शनिबारका दिन
6: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा। साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क वाना हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोक देखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिंग मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
1: खुसीको खबर।
5: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
5: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इटाम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500।

0: सुनौ ल अब सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: मलाई त कस्तो भोक लागेको छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना,
0: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645, 98481-313।
3: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोड्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोड्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-51960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: सूचना
5: यही जेठ 23 गते चौथो शनिवार को दिन
6: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
7: एसई सकियो, अब रमाइलो सुरु भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 5 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
7: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मन सुने
11: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग
0: क्षेत्रमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर।

0: विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वृन्दनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय विजेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-56-99।

0: me a
1: extreme energy drink.
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तिनथान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लकिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा

0: दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरि हाइलाइट्सबाट शब्दकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा संघीय सरकारले नयाँ बजेटमा कर्णाली राजमार्ग लगायत पूर्वाधार निर्माणमा धेरै विषय समेट्यो। बजेट भने निकै कम छुट्यायो। कर्णाली छोरी सम्मेलन ब्रेनरमा शुरू हुँदै कर्णालीका 79 स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको पनि सहभागिता रहने। कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबलमा सुर्खेतको चौकुनेको पनि विजयी शुरूआत। गुरूबाकोटमाथि 5-3 गोल अन्तरको शानदार जीत। संघीय सरकारले नयाँ बजेटमा कर्णाली राजमार्ग लगायत पूर्वाधार निर्माण, खेलकुद, जलविद्युत लगायतका धेरै विषय समेटे पनि बजेट पनि निकै कम छुट्याएको छ। विकासतर्फ 4 खर्ब 31 अर्ब बजेट ल्याएको सरकारले कर्णालीका लागि जम्मा 4 अर्बको आधारमा मात्रै बजेट छुट्याएको छ। संघीय सरकारले कर्णालीका लागि कर्णाली राजमार्ग र कर्णाली करिडोरमा बजेट विनियोजन गरिएको बताएको छ। अर्थमन्त्री डाक्टर सोलिम वागेलले सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्ष 83-84 को बजेट मार्फत कर्णाली राजमार्ग, भेरी करिडोर स्तर उन्नति र कालो पत्रे गरिने उल्लेख गर्नुभएको छ। वहाँले कर्णाली राजमार्गलाई 1 अर्ब र मध्य पहाड़ी लोकमार्गलाई 2 अर्ब 16 करोड़ विनियोजन गरिएको बताउनु भएको छ। कर्णाली राजमार्ग, भेरी करिडोर तथा रारा जुम्ला फोक्सुण्डो क्षेत्रलाई समेटेर जड़ीबुटी, जलविद्युत, पर्यटन तथा खानीजन्य गतिविधिमा कर प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ। यस्तै सरकारले वेतन कर्णाली जलविद्युत आयोजना, भेरी बबई डाइभर्सनका लागि पनि बजेट विनियोजन गरिएको जनाएको छ। यस्तै काँकेब्यार रारा लगायतका क्षेत्रमा प्रादेशिक करिडोर बनाइने भन्दै बजेटमा कर्णाली प्रदेशमा दलित समुदायलाई लक्षित गरी नमूना होमस्टे बनाइने पनि अर्थमन्त्री वागले उल्लेख गर्नुभएको छ। यस्तै सुर्खेतमा हुने 10 औं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट विनियोजन गरिएको भन्दै उहाँले सुर्खेतको ब्रेन्डरमा कम्तीमा 2000 क्षमताका इण्डोर बहुद्देश्य स्टेडियम निर्माण गर्ने घोषणा पनि गर्नुभएको छ। यस्तै कर्णाली एयर एम्बुलेन्स सेवा सञ्चालन र कर्णाली र सुदूरपश्चिमका भूभागमा गुणस्तरीय टेलिफोन लगायत विस्तार गर्ने भनिए पनि आवश्यक र पर्याप्त बजेट नछुटिँदा केही निराशा छाएको सम्बन्धित विज्ञहरूले औल्याएका छन्। कर्णालीकी छोरी सम्मेलन आजदेखि सुर्खेतको ब्रेन्डरमा शुरू हुँदैछ। ज्योति फाउण्डेशनले गर्दै आएको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटवालले सम्मेलन आज र भोलि 2 दिनसम्म चल्ने बताउनु भएको छ। बालिका, किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छाउपडी, कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार, मानव बेचबिखन लगायत सामाजिक कृति विरूद्ध सम्मेलनमा आवश्यक छलफल गरी सुझावहरू तिनै तहका सरकारलाई उपलब्ध गराइने बताइएको छ। हरेक स्थानीय तहबाट 2-2 जना छोरीहरूको सहभागिता रहने बताइएको छ। यस्तै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको पनि सबै पालिकाबाट प्रतिनिधित्व गराइने जनाइएको छ। आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। अस्ति बेलुकादेखि शुरू भएको पानी पर्ने क्रम आज र भोलि दिउँसोसम्म पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज पनि लुम्बिनी सुदूरपश्चिमका साथै मध्यप्रदेश, कोशी र बागमती अनि गण्डकी प्रदेशको तराई भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने बताइएको छ। देशका तराई र पहाड़ी भूभागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति भने कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। र सुर्खेतको ग्रेन्डरमा जारी प्रथम मेयर कप फुटबलमा सुर्खेतको चौकुने गाउँपालिकाले पनि विजयी शुरूआत गरेको छ। आज बिहान भएको रोमाञ्चक खेलमा चौकुने गाउँपालिकाले गुरूबाकोट नगरपालिकालाई 5-3
एकको गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको हो। आज हुने दोस्रो खेलमा दिउँसो 3:30 बजे पञ्चपुरी र रूकुम पश्चिम भिड्दैछन्। हिजो ब्रेनर रंगशालामा भएको उद्घाटन खेलमा सुर्खेतको ब्रेनरले हुम्लाको सिमीकोटलाई 3-1 गोल अन्तरले हराएको छ। कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा ब्रेनर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा 13 टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले 4 लाख र उपविजेताले 2 लाख रूपियाँ नगद पुरस्कार पाउने जनाइएको छ। हस्तारीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566। डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न वाहनामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी पिन नम्बर पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484-9935-98583-89-98584-40-792 र 98448-61-175। सिप सिकौं, आत्मनिर्भर बनौं। प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
5: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
5: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई पनि, युएस कम्पनीको युएस 312 संकर धान लगाउने नि।
5: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
5: ए हो र, त्यसो भए म पनि ढुक्कसँग संकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।

हजुर नमस्कार अनि हृदयदेखि नै तपाईँलाई हार्दिक स्वागत छ कार्यक्रमलाई तपाईँ गाउनुहोस्को यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै नजिकको साथी महेन्द्रको तर्फबाट एक्सट्रीम इनर्जी ड्रिंक्सद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउनुहोस् आउने गर्छ हरेक शनिबार यस्तै समयदेखि करिब करिब 12 बजेको हाराहारीसम्म हिमाल पहाड़ हुँदै तराई समयकै साथ गुञ्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.2 छ र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np र हाम्रो पात्रो लगायतका अनलाइन माध्यमहरूबाट हामी तपाईँको छेउमा तपाईँकै आसपासमा तपाईँकै नजिकमा आवाज भनेर उपस्थित हुने गर्छौं र कार्यक्रमको व्यवसायमा हामी तपाईँसँग नै प्रत्यक्ष रूपमा टेलिफोनको माध्यमबाट भलाकुसारी गर्ने कुराकानी गर्ने तपाईँको गायन प्रतिभालाई सुन्ने सबैको मासु बाँड्ने प्रयत्न कोशिश हामीले गरिरहेका हुन्छौं गर्दै आइरहेका छौं र यही क्रमलाई जोड्नका निम्ति आज पनि म तपाईँको छेउमा उपस्थित भइसके तपाईँसँग कुराकानी आजको श्रृंखलामा हुन्छ भन्ने विश्वासले म तपाईँको छेउमा छु 83522 443 लाइनबाट पुरुष साथी र 83523 443 लाइनबाट महिला साथी हामीसम्म आउन सक्नुहुन्छ आफ्नो गायन प्रतिभा क्षमता बाँड्न सक्नुहुन्छ अनि आफ्ना आफन्तजनहरूलाई रेडियोको तरंगबाट सम्झना सन्देश बाँड्न सक्नुहुन्छ सम्झिन सक्नुहुन्छ र आज पनि तपाईँसँग हामी कुराकानी गर्ने रहरका साथ छेउमा छौ निकै बढेको गर्मीमा हावाहुरी र वर्षातले पानीको कारणले केही मात्रामा चाहिँ यो गर्मी हटेको छ ठिकै खालको मौसम छ आज चाहिँ र यो समय यो परिवेशमा हामी तपाईँसँग कुराकानी गर्न पाउनेछौं तपाईँतिरको हालखबर समेतलाई हामी बुझ्न पाउनेछौ सन्चो विसन्चोका बारेमा जानकार हुनेछौ हामीसम्म आउने कोशिशमा तपाईँ हुनुहुन्छ भन्ने विश्वास मनमा लिन्छु एउटा मिठो गीतले तपाईँलाई स्वागत गर्छु तपाईँ हामीसम्म आउने प्रयत्न गर्दै गर्नुहोस्

0: हजुर तिमी उता मै त ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ। यो निकै मिठो गीत तपाईँको माझमा राख्यौं हामीले भगवान भण्डारी राजपरियार र लक्ष्मी नेउपानेको स्वरमा सजिएको यो मिठो गीत सँगसँगै कोही साथी लाइनमा आइपुग्नु भएको छ। कहाँबाट को हुनुहुन्छ म उहाँलाई स्वागत गर्दैछु आजको पहिलो साथी लाइनमा। हेलो
1: हजुर नमस्ते।
0: नमस्कार हजुर सीतारामजी बोल्नु भयो?
1: हजुर टिकापुरबाट सीताराम चौधरी बोल्दैछु।
0: के छ खबर सुनाउनुहोस् त्यताको आज भोलिको खबर सुनाउनुहोस् त पछिल्लो अपडेट।
1: टिकापुरमा त आज अलिकति हल्का हल्का शीतल छ पानी आएछ न शीतल छ।
0: पानी खासै परेको छैन पहिलाको तुलनामा गर्मी चाहिँ के घटेको छ भन्नु पर्यो होइन।
1: अहिलेसम्म शीतल छ तर अब एक बजे बाह्र बजेबाट स्टार्ट हुने हो घाम।
0: फेरि घाम सुरु हुन्छ गर्मी हुन्छ होइन।
1: हजुर
0: अनि अरू चाहिँ सब ठिक ठाक छ राम्रो छ टिकापुरतिर सबैलाई ठिक छ होइन।
1: हजुर एकदम ठिक छ सर टिकापुरमा। अब यो साल आम भरि छैन फलेको।
0: यो साल आम त्यति फलेन।
1: हजुर
0: यो के छ असिना परेर झारी दिएको हो कि अथवा सुरुदेखि नै फलेन?
1: कुनै वर्ष आम फल्दैन। अब मेरो घरमा पोहोर साल बहुत थियो यसपालि एकजना छैन।
0: यो साल सिजन रहेनछ भन्नु पर्यो होइन त।
1: हजुर अब कुनै वर्ष फल्दैन।
0: फेरि कुनै वर्ष फल्दैन कुनै वर्ष पलाउँछ पनि पलाउँछ मात्रै होइन। त्यो होस् अर्को साल चाहिँ फल्ला भनेर आस गरौं होइन। हामीलाई सम्झिनुहुन्छ नि खुसी लाग्छ सीतारामजी। अब तपाईँको आवाजमा के सुन्छौँ हामी?
1: हजुर एउटा धेरै पुरानो फिल्मको गीत हो मलाई धेरै मनपर्छ सुनाइदिन्छु।
0: हजुर
1: भनायौ कि हो तिम्रो माया नदेखिने नमेटिने भन

0: आया भाना यो हजुर आधी बेरी फिल्म को सर
1: आधी बेरी फिल्म को यो मीठो गीत गाएर सुनाउनु भयो तपाईलाई धेरै धन्यवाद छ सीताराम जी एकछिन पछि हामी गीत राख्ने तयारी गर्दैछौ कसलाई सम्झिनुहुन्छ
0: अब सम्झना त रेडियो सुन्न लाग्नु भयो होला साथीहरू सुशीला हुनुहुन्छ लालसरी हीरा सीता सलामे ठग धनु अनि प्रेम सर हुनुहुन्छ प्रेम सरको उहाँ फोन हालेपछि आजकल उठाउनुहुन्न किन हो अनि इन्द्र सर हुनुहुन्छ रामबहादुर खड्का सर चितौन त्यसपछि भावना छन् अनि हाम्रो चौधरी कञ्चनपुरको मोरल डान्सर छन् भावना चौधरी उहाँलाई पनि अनि हजुरलाई पनि सम्झिँदै भनायौ के हो तिम्रो माया नदेखिने नमेटिने शीतल छाया हो भन्दै बिदा हुन्छु नमस्ते
1: हुन्छ फेरि आउनुहोला सुटिङ छ नमस्कार।

0: हजुर भनयो के हो यो माया हो आदिवेरी चलचित्रबाट यो मिठो गीत तपाईँको आवाजमा हामीले राख्यौं। यो मिठो गीत राख्दै गर्दा कोही साथी लाइनमा आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
1: नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: विशाल नेपाली हो।
0: के छ विशालजी, तपाईँ खबर सुनाउनुहोस् त। घाँस काटेर आइसक्नु भयो नि त
1: सर, खाना खानुभयो?
0: खाना भइसक्यो हाम्रो, तपाईँको हुँदैछ कि बाँकी छ कि?
1: अब खानु पर्ला भनेर
0: भर्खर घाँस लिएर आउनुभयो, घाँसपात भ्याइयो, अब कार्यक्रम भ्याएपछि खाना खाने तयारी हुन्छ होइन त?
1: हजुर हजुर हजुर
0: हजुर। हामीलाई सम्झिनु छ, निकै खुसी लाग्छ। अरू खबर सुनाउनुहोस् त, के छ, कस्तो छ, के हुँदैछ हिजो आज चाहिँ?
1: अलिअलि शीतल छ, अब हिजो अस्तिको भन्दा त अलिअलि बादल लाग्यो, शीतलै छ भन्छ।
0: शीतलता छ, अरू आफ्नो दैनिक कर्म अगाडि बढाउने काम जारी नै छ होइन? हामीलाई सम्झिनुहुन्छ, निकै खुसी लाग्छ, फेरि सम्झिनु भयो विशालजी, आभार व्यक्त गर्छु। तपाईँको आवाजमा गीत सुन्छु है त।
1: बरफी बलको पातमा ए पातमा तिमलाई मेरै बनाउने भाग्य छ मेरो मेरो हातमा।
0: बरपिपलको पातमा मिठो गीत गाएर सुनाउनु भयो,
1: कस्तो मन पर्छ मलाई गीत गाई।
0: बरपिपलको पातमा निकै मिठो गीत छ, यो मिठो गीत गाएर सुनाउनु भयो, तपाईँलाई धेरै धन्यवाद छ विशालजी। हामी एकछिनपछि यो मिठो गीत राख्ने तयारी गर्दैछौँ, कसलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई र प्रविधि बस्ने भाइलाई र मेरो घरमा भएको बुवा मम्मी सबैलाई, विशाल नेपाली भन्ने चिन्न सबैलाई भन्दै छुट्यौँ। हस्त दाई नमस्कार।
0: हुन्छ, फेरि आउनुहोला, आजलाई छुट्यौँ, नमस्कार।

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98556।

6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: यो जिन्दगीले पनि केही लथर बाटो लाग्दो जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन केही गर्ने गर्ने
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु
1: कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
2: ल टिपिराग फोन नम्बर 9820293948 9820293948
4: को खबर
5: सिटी भिटी संघको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी डिप्लोमा इन सिभिल इन्जिनियरिङ जनरल मेडिसिन एचए आयुर्वेदिक एचए डिप्लोमा इन फरेस्ट्री डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
5: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
4: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% सम्म कम शुल्क अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण व्यवहारिक र रोजगारमुखी शिक्षा
5: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत
4: सम्पर्क फोन नम्बर 083-590-202 अध्यक्ष धर्मराज शाही 98-580-51-407 क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500

0: हजुर, वाटरले पुग्दैन है, एक्सट्रीम नै चाहिन्छ। एक्सट्रीम इनर्जी ड्रिंक्सद्वारा प्रायोजित कार्यक्रम ल तपाईँ गाउनुहोस् को बसाइमा छ। हामी तपाईँसँग नै कुराकानी गर्दै अगाडि बढ्ने क्रममा छौं। 83 5 22 45 लाइनबाट पुरूष साथीहरू, 83 5 23 45 लाइनबाट महिला साथीहरूको लागि हामीसम्म आउनका निम्ति बाटोहरू खुला राखेका छौं। तपाईँ हामीसम्म आउन सक्नुहुन्छ, तपाईँहरूलाई हामी पर्खिबसेका छौं। र मौसम न्यानोमा पनि अति न्यानो गर्मी हुँदै फेरि चिसो हुँदै गइरहेको यो मौसम परिवेशमा चाहिँ कहिलेकाहीँ रुगाखोकीका समस्याहरू आउँछन्, छाला सम्बन्धी समस्याहरू आउँछन्, त्यसमा अलि बढ़ी ख्याल गर्नुपर्नेछ। तपाईँले ख्याल पनि गर्दै हुनुहुन्छ भन्ने मैले विश्वास मनमा लिएको छु। र तपाईँ हामीसम्म आउने प्रयासमा हुनुहुन्छ, कोही साथी लाइनमा हुनुहुन्थ्यो, उहाँसँग कुराकानी हुन सकेन, भित्र आउन सक्नु भएन भनौ, बाहिरबाटै छुट्नु भएको संकेत मलाई प्राप्त भएको छ। तपाईँ प्रयास नै गर्नुहोस्, तपाईँसँग हामी कुराकानी गर्ने रहर चाहिँ मनमा बोकिबसेका छौं। र तपाईँ आउनुभयो भने तपाईँलाई स्वागत गर्नेछौ। यतिखेर भने हामी अर्को एउटा गीत सुन्छौ होला, पूर्णजीले गीतको तयारी गर्दै हुनुहुन्छ र कोही साथी लाइनमा पनि आउँदै हुनुहुन्छ भन्ने पनि संकेत गर्दै हुनुहुन्छ। साथी आइसक्नु भएको छ, उहाँसँग पूर्णजीको भलाकुसारी हुँदैछ। उहाँको कुराकानीपछि उहाँले भित्र पठाउनुहुनेछ, म स्वागत गर्नेछु। 83 5 22 45 लाइनबाट पुरूष साथी, 83 5 23 45 लाइनबाट महिला साथी हामीसम्म आउन सक्नुहुन्छ। हामी तपाईँलाई पर्खिबसेका छौं, हामी तपाईँसँग नै कुराकानी गर्ने रहर मनमा बोकिबसेका छौं। र यो समय यो परिवेशमा हामी तपाईसँग तपाईँकै वरिपरि तपाईँकै छेउछाउमा बसेर यो समयलाई बिताउन चाहन्छौ, समयलाई व्यतीत गर्न चाहन्छौ, त्यो हामीलाई अवसर प्राप्त भइरहेको छ। यसबीचमा कोही साथी लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु है। हेलो,
1: हेलो दादा, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? सीता सलामी बोल्नुभयो, के छ सीताजी, तपाईँ खबर सुनाउनुहोस् त।
1: ए, खबर त ठिकै छ, अब पानी परेर अब मकै लाउने पनि भयो, अब बल्ल बल्ल सुचलता पनि भयो त।
0: मकै लाउन सुरु भइसक्यो कि अब तयारी हुँदैछ सीताजी?
1: ए, लाउने सुरु भइसक्यो दादा,
0: लगभग सुरु भइसक्यो है, मल बोकेर मल फिजेर लाउने। अहिले पनि त्यही पुरानै तरिकाले लाइन्छ कि त्यतातिर अरू कुनै नयाँ तरिका छ? गोरुले जोत्ने पछाडिबाट
1: गोरु पनि हुँदैन,
0: मेसिनबाट लाउँदा कसरी लाउनुहुन्छ?
1: मेसिनले जोतेर अनि
0: छर्ने होइन, गहुँ छरे जसरी मकै पनि छर्ने अलि फाटो फाटोमा। तपाईँको भइसक्यो मकै रोपिसक्नु भयो कि अब तयारी छ?
1: दादा
0: रोपिसक्यो भनौँ, लगभग सब ठिक ठाक छ त्यतातिर, लेक बेसतिर
1: ठिकै छ, रेडियो
0: हामी पनि सब ठिक ठाक छौ, राम्रो छ, चल्दैछ भन्नु पर्यो सीताजी है। अब तपाईँको आवाजमा गीत सुन्छौ है हामी।

0: यति नै त दादा
1: हजुर बनैमा फूल बसायो यो निकै मिठो गीत रामजी खाँ र सम्झना लामी छानेले गाउनु भएको मिठो गीतलाई तपाईँले गाएर सुनाउनु भयो तपाईँलाई धेरै धन्यवाद सीताजी हामी एकछिनपछि गीत राख्ने तयारी गर्दैछौ ककसलाई सम्झिनुहुन्छ
0: सर्वप्रथम हजुरलाई त्यसपछि प्रविधि मित्रलाई त्यसपछि साथीहरू हुनुहुन्छ सम्पूर्ण साथीलाई भन्दै बिदा हुन्छु नमस्कार
1: हुन्छ फेरि आउनुहोला सीताजी हजुरलाई छुट्टिन्छ

0: मायाले नबोली नबोली फसायो मनैमा फूल बसायो निकै मिठो गीत तपाईँको मासमा हामीले राख्यौं। रामजी खा र विष्णु माझीले गाउनु भएको यो मिठो गीत तपाईँको मासमा प्रस्तुत गर्दै गर्दा अर्को साथी लाइनमा हुनुहुन्छ। कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु है। हेलो हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? टेकेन्द्र ओर बोल्नु भयो। के छ टेकेन्द्रजी तपाईँको खबर सुनाउनुहोस् त। यता जस्तो छ त्यता पनि त्यस्तै छ होइन, अनि मौसम पनि त्यस्तै छ लगभग होइन, गर्मी केही घटेको छ भेरी गंगातिर पनि होइन, अनि खेतीपातीको कामहरू गाउँतिर सबैको सुरु भइसक्यो, मकै रोप्ने काम कतै जोत्दै हुनुहुन्छ, कतै जोतिसक्नु भयो, कतै बिउ लगाइसक्नु भयो होइन, अब खेतीपातीको सिजन सुरु भयो क्यारे होइन। हामीलाई सम्झिनुहुन्छ, निकै खुसी लाग्छ टेकेन्द्रजी आज पनि सम्झिनु भयो, तपाईँलाई धेरै धन्यवाद भन्छौ र तपाईँको आवाजमा गीत सुन्छौ है त।
1: ए नानो तिमी ज्ञानी छौ सानी छौ कसिनी छौ गीत गाउन जानी छौ के छानेछु बोलीले हँसाउन कति जानेछु ज्ञानी छौ सानी छौ कसिनी छौ गीत गाउन जानेछु के छानेछु बोलीले हँसाउन कति जानी
0: हजुर चिया छानेको निकै मिठो गीत गाएर सुनाउनु भयो, तपाईँलाई धेरै धन्यवाद छ। अमृत सापकोटा र कमला घिमिरेले गाउनु भएको मिठो गीत तपाईँको माझमा हामी एकछिनमा राख्नेछौ। टेकेन्द्रजी कसलाई सम्झिनुहुन्छ?
1: पहिलो हाम्रो भेरी एफएम अल इनिट परिवारलाई मिठो माया मिठो सम्झना भन्न चाहे, त्यसपछि टेकेन्द्र ओर भनेर चिन्ने नचिन्ने टेकेन्द्र ओरलाई माया गर्ने भन्दा पनि घृणा गर्ने साथीलाई विशेष सम्झना छ भन्दै विषयमा नमस्ते बाबाई।
0: हुन्छ फेरि आउनु होला टेकेन्द्रजी, आजलाई छुट्टिन्छौ, नमस्कार, बाई बाई।

हजुर चिया छानेको बोलीले हसाउन कति जानेको यो मिठो गीत तपाईँको माझमा राख्यौं अमृत सापकोटा र कमला घिमिरेको स्वर्ण सजिएको यो मिठो गीत तपाईँको माझमा राख्दै गर्दा हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। कार्यक्रमबाट विदा लिएर जानुपर्ने बेला भइसकेको संकेत मलाई पूर्णजीले गर्नु भएको छ। आजको श्रृंखलामा आउनुहुने साथीहरूलाई एकपटक सम्झना व्यक्त गर्छु। म सीताराम चौधरी टीकापुर कैलालीबाट हामीलाई सम्झी देख्नुहुन्थ्यो, त्यसपछि विशाल नेपाली वीरेन्द्रनगर एक सुखेतबाट, त्यसपछि आउनु भएको थियो सीता सलामी मगर लेगबेसी छ सुर्खेतबाट, त्यसपछि आउनु भएको थियो टेकेन्द्र वोर भेरी गंगा सुर्खेतबाट। सबै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ हामीसम्म आउनुभयो र कार्यक्रममा सहभागिता जनाइदिनु भयो, तपाईँप्रति आभार व्यक्त गर्छु। अनि हामीसम्म आउने कोशिश गरेर केही साथीहरू छुट्नुभयो, तपाईँलाई सम्झना मनभरि मुटुभरि छ, तपाईसँग आगामी दिनमा हामी अवश्य पनि जोडिनेछौ। अनि देशमा र विदेशमा रहेर हामीलाई सुनेर साथ दिनुभयो तपाईँप्रति पनि म आभार व्यक्त गर्छु, कृतज्ञता जाहेर गर्छु। अनि प्रविधिबाट सघाउनुहुने वीरेन्द्रनगरका पूर्ण बहादुर खड्का र स्टेशनका विनोद ओलीलाई पनि विशेष धन्यवाद दिन्छु। तपाईँको बाँकी समय शुभ रहोस्, तपाईँको जय होस् यो सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँकै नजिकको साथी महेन्द्र चन्द जोड्छु दुई हात र भन्छु नमस्ते, फेरि भेटौंला, शुभ साता।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र, MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51960 र 97-678-84-566।
5: सबैको मन सुने
6: रेडियो भेरी एफएम।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 12 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
8: सबैभन्दा पहिले मुख्य खबर। निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन सेवाग्राहीको आग्रह। महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, सबै प्रकारका भेदभाव अन्त्य गर्नुपर्नेमा जोड़। आज अन्तर्राष्ट्रिय आलू दिवस, आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्काउँछ नाराका साथ मनाइदै। इरानसँगको युद्ध विराम र सम्झौताबारे ट्रम्प अझै अनिर्णित, अन्तिम निर्णय आउन अझै केही समय लाग्ने। र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपाल र मलेसिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर।
9: सरकारको पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो। सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख छ। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका 100 निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण ओपीडी सेवा औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बक्यौता तिर्न बाँकी नै छ। निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगरेको दावी रकम अड्काएको र प्रक्रियागत झन्झट बढ़ाएको गुनासो गर्दै आएका थिए। तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवा गराई मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन्। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारको लागि सुविधा थैलीको परिवर्तित दर रेट पनि आजदेखि लागू भएको छ। सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि औषधिजन्य सामग्री स्वास्थ्य सेवा शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले महिला अधिकार लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाल विवाह छाउपड़ी दाइजो तथा तिलक लगायतका कुप्रथा तथा घरेलू र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। प्रधानमन्त्री शाहले आर्थिक सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड़ दिँदै महिला विरूद्ध हुने सबै प्रकारको हिंसा शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धिको अभियानको नाराका साथ मनाइँदैछ। आज अन्तर्राष्ट्रिय आलू दिवस। आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्टाउँछ नाराका साथ विभिन्न देशमा कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओको आह्वानमा सन् 2024 यो दिवस मनाउन थालिएको हो। यसपटक तेस्रो दिवस मनाइँदैछ। यो दिवसले आलू उत्पादन वितरण तथा उपभोगसँग जोड़िएका किसानदेखि मूल्य श्रृंखलासम्मको सबै सरोकार भएकालाई समेट्दै दिगो तथा समावेशी कृषि खाद्य प्रणाली प्रवर्धन गर्ने उद्देश्य लिएको छ। आलू विश्वका अरबौं मानिसको नियमित आहारमा समावेश हुने प्रमुख बाली मध्येको एक हो। एफएओका अनुसार आलू विश्वका 159 देशमा खेती गरिन्छ। यसको झण्डै 5,000 प्रजातिहरू विश्वभर पाइन्छन्। आलू बाली खाद्य सुरक्षा र जीविकोपार्जनको आधारका रूपमा रहँदै आएको छ। यो दिवसले सन् 2008 मनाइएको अन्तर्राष्ट्रिय आलू वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आलू बालीको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखेको छ। संयुक्त राष्ट्रसंघले बढ़दो भोकमरी गरीबी र जलवायु परिवर्तन जस्ता चुनौती सामना गर्न दिगो कृषि प्रणालीको विकासमा आलू जस्ता बालीको योगदान महत्वपूर्ण हुने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सशस्त्र प्रहरीद्वारा कञ्चनपुरको पुनर्वासमा बाढ़ीमा फँसेका 20 जनाको उद्धार, इलामको माङसेबुङमा आज च्यामरूङ महोत्सव लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
10: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना।
11: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ऊ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
10: कोर्सका विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
11: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराएको आग्रह, महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सशस्त्र प्रहरीबल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुनखोलामा आएको बाढ़ीमा फँसे 20 जनाको उद्धार गरेको छ। पुनर्वास नगरपालिका 9 सीतावस्ती दोदा नदीमा 81 पानीको बहाव बढ़ेपछि नदी तरेर नजिकैको जंगलमा निगुरू टिप्न गएका स्थानीय 5 जना महिलालाई सशस्त्र प्रहरीबल नेपाल बीओपी बीचफाँटाको टोलीले उद्धार गरेको हो। त्यस्तै पुनर्वास नगरपालिका 9 हरियाली टोलमा पर्ने बाहुनखोलामा पानीको सतह बढ़ेपछि दाउराघाँस गर्न गएका 15 जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नम्बर 7 वैद्यनाथका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिनुभयो। पानी पर्दा तराईका नदीमा 81 पानीको बहाव बढ़ेर बाढ़ी आउन सक्ने जोखिमतर्फ सतर्क रहन सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले आह्वान समेत गरेको छ। इलामको माङसेबुङ गाउँपालिकामा आज च्यामरुङ महोत्सव केलाङ प्रदर्शन हुँदैछ। लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्यामरुङ नाचको संरक्षण प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरान्त याथुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ एक गजुरमुखी धाममा एक दिने महोत्सव हुन लागेको हो। किरान्त याथुङ चुम्लुङ माङसेबुङ अध्यक्ष मनसर रिम्बूले महोत्सवमा 500 भन्दा धेरै च्यामरुङ एकसाथ प्रदर्शन गरिने जानकारी दिनुभयो। महोत्सवमा इलामको 10 पालिका सहित झापा र पाँचथरका किरात याकथुङ चुम्लुङको सहभागिता रहनेछ। स्थानीय जात जातिको कला संस्कृति र पहिचानको संरक्षणमा माङसेबुङ गाउँपालिकाको प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो। राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार नेपालमा लिम्बू जातिको जनसंख्या 3,59,000 रहेकोमा इलाममा मात्रै 45,007 रहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग झण्डै 2 घण्टा लामो बैठक सम्पन्न भएको छ, तर ठोस विषयमा कुनै अन्तिम निष्कर्ष नआएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्रै सम्झौता अगाडि बढ़ाउने धारणा राख्दै आउनुभएको छ। यसबाट सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले यसअघि आफ्ना ओमानी समकक्षीलाई युद्धविरामका लागि अमेरिकी अत्यधिक माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्नेमा निर्भर रहने बताउनु भएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा अहिले नेपाल र घरेलु टोली मलेसिया खेलिरहेका छन्। क्वालालम्पुरमा खेल केही बेर अघि शुरू भएको हो। नेपालले टस जितेर पहिला ब्याटिङ गरेको छ र ताजा अवस्थामा नेपालले खराब शुरूआत गरेको छ। 6 ओभर 5 बलको खेल सकिँदाखेरि नेपालले 3 विकेट गुमाएर 29 रन जोडेको छ। यो खेलको विजेताले फाइनलमा थाइल्याण्डसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा चीनलाई हराउँदै थाइल्याण्ड फाइनलमा पुगिसकेको छ। नेपाल समूह चरणमा चीन र इण्डोनेसियालाई हराउँदै समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। अर्को समूहबाट मलेसिया उपविजेताका रूपमा सेमी फाइनलमा पुगेको थियो। टी20 खेलमा नेपाल र मलेसिया बीच अहिलेसम्म 18 खेल हुँदा नेपालले 12 खेल जितेको छ भने मलेसियाले 6 खेल जितेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराएको आग्रह, महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, सबै प्रकारको भेदभाव अन्त्य गर्नुपर्नेमा जोड़, आज अन्तर्राष्ट्रिय आलू दिवस, आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्काउँछ नाराका साथ मनाइँदै, इरानसँगको युद्ध विराम र सम्झौताबारे ट्रम्प अझै अनिर्णित, अन्तिम निर्णय आउन केही समय लाग्ने, र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपाल र मलेसिया बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Mia.
1: Extreme energy drink.
2: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही जेठ 16 गते शनिबारका दिन
3: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा अस्पताल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुखेत। फोन नम्बर 083-590-6093।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू:
5: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसहरू भएको छ मेरा दिने बाइजना भया
7: तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
1: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
2: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
1: यो सोलर बलियो र भरपर्दछ।
0: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
3: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।

0: AI-powered camera, 2 years ago warranty sahi, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitcha barambar.
1: Ab sunnuhos, Sri Steel's Radio Katha, Bhag 2. Sarmaji ko parivar, sabhi daraeka hunchan, tara tyati thulo bhukampa aera hallaeko tyo gharlai, kehi hudaina. Yesari nai, din, mahina, barsha, biddai jancha. अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: खुशीको खबर।
3: सिटी भिटी संघको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन HA, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन HA, आयुर्वेदिक HA, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि SE मा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
2: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% सम्म कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
3: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत।
2: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: Radio Bheri FM

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0385222553 र मोबाइल नम्बर 9858056455।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385220045।
3: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैंक मुनि सुर्खेत। फोन नम्बर 0385211179, मोबाइल नम्बर 9858054899 र 9769044443।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाग्दा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने,
7: कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
9: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
7: लटिपिराग फोन नम्बर 98209943 98209943।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11

0: भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय विरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98 4 80 30 3 9 98 5 80 51 560 र 98 4 81 56 4 99।
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, विरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98 5 80 40 519 र 98 5 80 51 715।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सर
2: सिटी बिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
2: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, HA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अफ्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
2: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: HA र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
3: रेडियो FM,
4: रेडियो भेरी FM 98.6 MHz MHz।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार। सूचना
2: यही जेठ 23 गते शनिवारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645, 98-481-313।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: ये रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेशै यी बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98439576
6: खुसीको खबर
4: सिटी भिटी संघको साझेदारीमा संचालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी डिप्लोमा इन सिभिल इन्जिनियरिङ जनरल मेडिसिन एचए आयुर्वेदिक एचए डिप्लोमा इन फरेस्ट्री डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
4: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
6: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण व्यवहारिक र रोजगारमुखी शिक्षा
4: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत
6: सम्पर्क फोन नम्बर 083-590-202 अध्यक्ष धर्मराज शाही 98-580-51-407 क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही जेठ 16 गते शनिबारका दिन
1: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
2: रेडियो भेरी एफएम।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik bisheshta haru le tapai ko man jitcha barambar.
2: Aba sunnuhos Sri Steel's radio katha tesro tatha antim bhag. शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहेको छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सूचना
4: यही जेठ 23 गते चौथो शनिवारको दिन
5: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन कि गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
8: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन अल्मुनियमका सामानहरू चाहिएको छ
3: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
2: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
3: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिनेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
4: एसई सकियो अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS।
4: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम राष्ट्रको संचार।
0: ओहो रामुदाई कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
7: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
8: रेडियो भेरी FM
9: Extreme energy drink. Time check. अहिले ठीक 2 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: ओए काजल

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Media.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 98484461.
5: रेडियो भेरी एफएम.

0: really hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik visheshta haru le tapai ko man jitcha barambar.
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के रे के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
2: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरी के हो कसो?
3: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
4: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98-145-84-031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सूचना
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
7: रेडियो भेरी FM।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9848044631।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: Radio Bheri FM

0: ख्याल गर्नुहोस् है।
1: तपाईलाई कसैले माया गर्ने, विवाह गर्ने, जागिर लगाइदिने वा शहर घुमाइदिने अनि मिठो खान र राम्रो लगाउन दिने भन्ने प्रलोभनमा पारी तपाईँको नाजुक अवस्थाको फाइदा उठाउन सक्छन्। त्यसैले काम वा जागिर लगाइदिने, माया गर्ने वा विवाह गर्ने कुरामा कसैलाई पनि छिट्टै विश्वास नगर्नुहोस् है।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: खुशीको खबर:
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू: आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: भर्ना खुल्यो
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा। कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ।

0: छौं।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
0: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लो दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भन्ने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
7: लोक सेवा आयोगका किताबहरू,
6: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, विजयनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
8: Radio Bheri FM.
9: Extreme energy drink. Time check. Ahile thik 3 baje ko cha.
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक, कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकाले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय, परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानवाधिकार एक अर्काका परिपूरक भएको बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानवाधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो।
5: बाल विवाहको कानूनी उमेर हद 20 वर्ष बारे भइरहेको बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैंगिक पक्ष सुदृढ़ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै वहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिला उपस्थित र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो। यसै गरी महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाहरूको सार्वभूत सशक्तिकरण र सहभागिता बिना समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउँदै सरकारले महिलाको आर्थिक सामाजिक र राजनीतिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। नेकपा एमालेले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजन र 9 मध्ये 6 सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनुभयो। चुनावमा बिहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टी पंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताउनुभयो। आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने वहाँले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगेको प्रचण्डको सचिवालयले जनाएको छ। निमोनिया भएको आशंकामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिएका मुख्य प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। काठमाडौँमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 देखि हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल गठनको निर्णय गर्दै काठमाडौँ घोषणा पत्रको मस्यौदा तयार पारेको हो। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार राजनैतिक सहभागिता परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेको एजेण्डालाई संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गर्ने इसिमोडले जनाएको छ। चरणभूमिले पृथ्वीको झण्डै आधा भूभाग ओगटेको छ र नेपालमा पनि झण्डै 22% चरण भूमि छ। विश्वभरका पशुपालक जनसंख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर असुरक्षित भूमि अधिकार सीमित राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
12: लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 0556943333 4935555।
17: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। हनुमान नगर कंकालिनी नगरपालिका वड़ा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्षीय सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो। खेतीको समयमा सप्तरी सहित मध्य प्रदेशमा विद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा धेरै जसो किसानको ज्यान जाने गरेको छ। यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन्। उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्किन बाध्य हुने उहाँको भनाई छ। अब विदेशको खबर। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 बालबालिका सहित 18 जनाको ज्यान गएको छ। अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्किएका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार 10 बालबालिका, 5 महिला र 3 पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्। यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्किएका अफगान आप्रवासीहरू बोकेको बस र अन्य 2 सवारी गाड़ी ठोक्किँदा 19 बाल बालिका सहित 78 जनाको ज्यान गएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी ट्वेन्टी छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग दुई विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी विनिफ्रेड डुराई सिंघमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीको पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक, कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकोले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय। परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला टी ट्वेन्टी छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
7: श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो CFE 550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
16: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582389, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही जेठ 16 गते शनिबारका दिन
1: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, विजेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानी में रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानी में रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सूचना
2: यही जेठ 23 गते चौथो शनिवार को दिन
3: सुपर पोली क्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज में कार्यरत वरिष्ठ टाउ को मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खान द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँछौ।
1: डाक्टर द्वारा जांच हुने समस्याहरू टाउ को दुख्ने रिंगटा लाग्ने बान्ता हुने हाथ खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोश हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आतिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुशी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै के गुनगुनाइरहेको?
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
7: Radio Bheri FM

0: तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुसीको खबर
2: सिटी भिटी सँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन HA, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन HA, आयुर्वेदिक HA, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि SE मा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% सम्म कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
2: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दान बहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: सुनौ ल अब सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: रेडियो भेरी एफएम।

0: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 मा प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: विगत 30 वर्षदेखि वीरेन्द्र नगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार.
1: सबैको मन सुने.
2: Radio Meri FM.

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, ब्याङ्कले कहिल्यै पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको गभीरात तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
4: खुसीको खबर,
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
2: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
6: Extreme energy drink. Time check. अहिले ठीक 4 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो 4 बजेको भेडी हाइलाइट्सबाट दीपा कोइरालाको नमस्कार। यसमा मुख्य खबरमा दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू, व्यावसायिक उत्खननका लागि सम्झौताको तयारी, कर्णाली छोरी सम्मेलन वीरेन्द्रनगरमा शुरू, कर्णालीका 79 स्थानीय तहका लोपुन्बुक तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने र कर्णाली प्रदेश मेयर कप फुटबलमा सुर्खेतको चौकुनेको विजयी शुरूआत, गुरूवाकोटमाथि 5-3 गोल अन्तरको जीत। दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको खानी तथा भूगर्भ विभागले जनाएको छ। व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको हो। चीन सरकारको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका एक जलजलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषण कार्य सम्पन्न गरेको छ। व्यावसायिक उत्पादन शुरू गर्न विभागले सरकारसँग आवश्यक समन्वय गरिरहेको परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनु भएको छ। चीनको प्राविधिक टोलीसँगको सहकार्यमा भएका विभिन्न नमूना परीक्षणले नेपाललाई करिब 50% पुग्ने मिथेन ग्यास रहेको पुष्टि गरेको छ। परियोजना सफल भए इन्धन आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने विभागले जनाएको छ। कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको छ। ज्योति फाउण्डेशनले विगत एक वर्षदेखि सञ्चालन हुँदै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटुवालले सम्मेलन 2 दिनसम्म चल्ने बताउनु भएको छ। सम्मेलनमा कर्णालीका 79 स्थानीय तहका साथै लोपुन्मुक तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहेको छ। हरेक स्थानीय तहबाट 2-2 छोरीहरू सहभागी हुने कटुवालले बताउनु भएको छ। राउटे, राजी, कुसुन्डावादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरूसहित 250 भन्दा बढ़ीको सहभागिता रहेको छ। लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपड़ी जस्ता विषयमा छलफल गरी सम्मेलनबाट आएका निष्कर्षलाई तीनै तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिनेछ। सम्मेलन अवधिभर कर्णालीका 85 छोरीहरूले आफ्ना जीवन संघर्षका कथा प्रस्तुत गर्नेछन्। आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। अस्ति बेलुकादेखि शुरू भएको पानी पर्ने क्रम आज र भोलि दिउँसोसम्म पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराति कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भयो। आज लुम्बिनी, सुदूरपश्चिम प्रदेश, मध्य प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराती, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रथम मेयर फुटबलमा सुर्खेतको चौकुनेले पनि विजयी शुरूआत गरेको छ। आज बिहान भएको रोमाञ्चक खेलमा चौकुने गाउँपालिकाले गुरूवाकोट नगरपालिकालाई 5-3 ठूलो गोल अन्तरले पराजित गर्दै शानदार जीत दर्ता गरेको हो। अहिले बजे पञ्चपुरी र रूकुम पश्चिम भिड्दैछन्। हिजो वीरेन्द्रनगर रंगशालामा भएको उद्घाटन खेलमा सुर्खेतले हुम्लाको सिमकोटलाई 3-1 गोल अन्तरले हराएको हो। कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्ला र पालिका गरी 13 टीम सहभागी रहेका छन्। संघका अध्यक्ष प्रमोद हवालले प्रतियोगिताका विजेताले 4,00,000 र उपविजेताले 2,00,000 नगद पुरस्कार पाउने बताउनु भएको छ। प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई विभिन्न साथ विधामा जनै 15,000 दरले बेस्ट अवार्ड प्रदान गरिनेछ। यस्तै अनुशासन प्रवर्धन गर्ने फुटबल टोलीलाई 10,000 पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। हवस् तपाईँलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सक्यो। साँझ 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। अबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दीपा कोइराला बिदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Extreme energy drink.
1: उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
4: तै तै काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
5: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पारिस, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
9: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सुनौलो अवसर,
10: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
9: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
10: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, HA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अप्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ, अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
9: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
10: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
9: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
10: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
11: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईं

0: सेवाहरू, चौबिसै घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मुनपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98556 56455।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना,
0: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: दिइने सेवाहरू, कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0383411045 र मोबाइल नम्बर 98550017645, 98481313।
3: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
3: ल दाई पनि, US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नि छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
5: नाककान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HERC अस्पताल,
5: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 0185381150, 0185351।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना, कुँवर कफी तथा फलफूल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुँवर ढाका टोपी दाई, मोबाइल नम्बर 9861803333 र 9701333।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पञ्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृतसर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।

0: राउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
0: ल टिपिराख, फोन नम्बर 9820293948 9820293948।
2: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-8465-37। लिमिटेड चिज, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू, व्यावसायिक उत्खननका लागि सम्झौता तयारी, कर्णाली छोरी सम्मेलन वीरेन्द्रनगरमा आजबाट शुरू, कर्णालीका 79 स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता र कर्णाली प्रदेश मेयर कप फुटबलमा सुर्खेतको चौकुनेको पनि विजयी शुरूआत, गुरूबाकोटमाथि 5-3 गोल अन्तरको जीत। दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको खानी तथा भूगर्भ विभागले जनाएको छ। व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताको लागि आन्तरिक तयारी भइरहेको छ। चीन सरकारको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका एक जलजलेमा पहिलो चरणको ड्रिलिङ र अन्वेषणको कार्य सम्पन्न गरेको छ। व्यावसायिक उत्पादन शुरू गर्न विभागले सरकारसँग आवश्यक गरिरहेको परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनु भएको छ। चीनको प्राविधिक टोलीसँगको सहकार्यमा भएको विभिन्न नमूना परीक्षणले नेपाललाई करिब 50 वर्षलाई पुग्ने ग्यास रहेको पुष्टि गरेको छ। कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको छ। ज्योति फाउण्डेशनले गत वर्षदेखि सञ्चालन गर्दै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटुवालले सम्मेलन आज र भोलि गरी 2 दिन चल्ने बताउनु भएको छ। सम्मेलनमा कर्णालीका 79 स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहेको छ। हरेक स्थानीय तहबाट 2-2 जना छोरीहरू सहभागी भएको कटुवालले बताउनु भएको छ। यस्तै गरी कार्यक्रममा कर्णालीका 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गर्नेछन् भने छलफलबाट उठेका निष्कर्षलाई सुझावका रूपमा प्रदेश सरकार, स्थानीय सरकार र संघ सरकारलाई बुझाइने बताइएको छ। सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रथम मेयर कप फुटबलमा सुर्खेतको चौकुनेले पनि विजय शुरूआत गरेको छ। आज बिहान भएको रोमाञ्चक खेलमा चौकुने गाउँपालिकाले गुरूबाकोट नगरपालिकालाई 5-3 को गोल अन्तरले पराजित गर्दै शानदार जीत दर्ता गरेको हो। अहिले पञ्चपुरी र रूकुम पश्चिम बीच खेल भइरहेको छ। हिजो वीरेन्द्रनगर रंगशालामा भएको उद्घाटन खेलमा सुर्खेतको वीरेन्द्रनगरले हुम्लाको सिमीकोटलाई 3-1 गोल अन्तरले हराउँदै विजय शुरूआत गरेको छ। 13 टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले 4 लाख रूपियाँ र उपविजेताले 2 लाख रूपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक कर्णाली प्रदेश फुटबल संघले जनाएको छ। हस्तरी राई 5 बजेको फेरी हाइलाइट सकियो। अहिले साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते। एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-4-30-3-3-9 98-5-51-5-60 र 98-4-81-56-4-89।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
0: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-585-40-719 र 98-585-51-715।
6: रोगले पनि मर्नुमा बास बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
7: तै त। ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
6: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुटाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइस, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: California Extreme Energy Drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
1: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जिउँ।

0: सुनौलो अब सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिगेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
6: अब सुन्नुहोस् श्री स्टिल रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन। पैसा पनि छैन। अब इन्डिया तिर जाने सुरकसिया हौ दाजु मैले।
9: अब इन्डिया नै जाने सुरकसिया भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पञ्जाबमा जा।
10: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
9: हौ। हो त नि, अमृतसर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु,
7: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
10: हो, त्यही गएर सूर्जन रोकायलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो।
9: ल टिपिराख, फोन नम्बर 9820293948 9820293948।
11: रेडियो भेरी एफएम

0: बस्तीको खबर
1: सिटी भिटी संघको साझेदारीमा संचालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
0: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
1: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत।
0: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: Radio Berry FM

यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582 3999, 98584072 र 98448-61175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा, सफल भविष्य।

0: को आधार
1: यो जिन्दगीले पनि केही लक्षर बाटोला होला जस्तो छ नि. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्नु मलाई दिक्ता भइसक्यो.
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो?
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948.
3: Radio Berry FM.
4: Extreme energy drink. Time check. Ahile thik 6 bajeko cha.
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव। पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
0: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी। विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
1: किमको 23 संस्करणमा कूटनीति संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै थलोमा स्वदेशी र विदेशी चलचित्र हेर्ने बुझ्ने सिक्ने र जान्ने अवसर।
2: उत्सवको हिसाबले होइन एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेर हौ, जहाँ विभिन्न समुदाय ब्याकग्राउण्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकुन्।
0: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको अध्ययनको निष्कर्ष। परिवारका लागि स्क्रीन समयको योजना बनाउन सुझाव।
1: र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड। ह्यूमन रिसोर्स डेवलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9876321314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गर्मी बढ़ेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा पनि आज वर्षा भएको छ। आज दिउँसोपछि लुम्बिनीदेखि पश्चिमतर्फको तराईमा वर्षा भएको हो। पछिल्लो 24 घण्टामा मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका सबैसो ठाउँमा पानी परेको छ। कोशी, लुम्बिनी, सुदूरपश्चिमका पनि धेरै ठाउँमा पानी परेको छ। पानी परेपछि तराई मधेशको गर्मी निकै घटेको छ। कैलाली र कञ्चनपुरमा भने आज पनि वर्षा नहुँदा गर्मी कायमै छ। देशमा सक्रिय वर्षा गराउने मौसम प्रणाली गैरातीदेखि पश्चिमतर्फ सर्दै गएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा अझै केही घण्टासम्म थप वर्षा हुने सम्भावना छ। प्री मनसून गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षाको क्रम जारी रहने पनि विभागको अनुमान छ। यसैबीच नेपालको पश्चिम तथा मध्य नेपालमा प्रभाव पार्न सक्ने खालको मौसमीय प्रणाली विकास भइरहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसून वर्षा सक्रिय हुन सक्छ। हिमाली तथा उच्च पहाड़ी तराई भूभागमा समेत केही दिन मेघगर्जन सहित वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको उहाँले बताउनुभयो। केही ठाउँमा अत्यधिक वर्षा र चट्याङ तथा हावाहुरीको घटना बढ़न सक्ने भएकोले सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ।
1: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। आयकरको दरमा गरिएको सुधार, मध्यम आय स्तरका नागरिकलाई प्रोत्साहन र युवा लक्षित कार्यक्रमलाई बजेटका सकारात्मक पक्षका रूपमा लिएको अध्यक्ष श्रेष्ठको भनाई छ। सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएका प्रोत्साहनका कार्यक्रमहरूले डिजिटल अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने उहाँको भनाइ छ। लगानी सुरक्षाका लागि कर्जा असुली ऐन अगाडि बढ़ाउने र पूर्वाधार परियोजनाका अवरोध हटाउन सनसेट क्लज ल्याउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ। उद्योगीहरूका अनुसार सरकारले बजेट मार्फत समस्याग्रस्त साना तथा मझौला उद्योगीलाई कर राहत दिएको छ। व्याट तथा अन्तशुल्कमा दर्ता भएर पनि कर दाखिला नगरेका व्यवसायीले 2083 साल पुस मसान्तभित्र बाँकी कर र 1% थप रकम बुझाएमा सम्पूर्ण ब्याज, जरिवाना र थप दस्तुर पूर्ण रूपमा मिना हुनेछ। वर्षौंदेखि कर विवादमा रहेका उद्योगीले पनि विवादित कर र 1% थप रकम बुझाएर मुद्दा फिर्ता लिएमा जरिवाना र ब्याज मिनाहा पाउनेछन्। यो व्यवस्थाले जरिवाना र ब्याजको दरले प्यान निष्क्रिय बनाएर बसेका हजारौं व्यवसायी पुनः औपचारिक अर्थतन्त्रमा फर्किने र लगानीको वातावरण सुधार हुने अपेक्षा छ।
0: यसैबीच उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य वृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्कन बाध्य हुने उहाँको भनाइ छ। घिसिङले विद्युत महसुललाई उपभोक्ता मैत्री बनाउँदै लैजान र लगाएको 5% कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ।
1: यसैबीच सरकारले निजी विद्यालय र क्याम्पसले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी शैक्षिक क्षेत्रका सरकारवालाहरूले तीव्र असन्तुष्टि जनाएका छन्। आज काठमाण्डुमा आयोजित अपेनको तेस्रो महाधिवेशनमा वक्ताहरूले यो करले निजी शिक्षा क्षेत्रलाई हतोत्साही र आर्थिक रूपमा थप कठिनाईमा पार्ने चेतावनी दिएका हुन्। एनप्याप्सनका अध्यक्ष सुभाष नेपाने र हिस्सानका महासचिव रामहरि सिलवाल सहित विभिन्न शैक्षिक व्यक्तित्वहरूले यस नीतिगत व्यवस्थाको आलोचना गर्दै यसले शिक्षा क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने बताउनुभयो।
0: सरकारको निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा बोर्डले गएको 12 गते यो निर्णय सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेकका सबै बीमा सेवा बन्द हुने जनाएको थियो। जेठ 11 गतेको बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयनसँगै देशभरका सयौं निजी अस्पताल तथा मेडिकल कलेजहरूबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण औषधि र अन्य नियमित सेवा स्थगित भएको छ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब रूपियाँ भन्दा बढ़ी एकलौता भुक्तानी बाँकी छ। निजी अस्पतालहरूले पनि लामो समयदेखि भुक्तानी अड्किएको र प्रक्रियाको झन्झट बढ़ेको गुनासो गर्दै आएका छन्। तर यो निर्णयबाट सेवाग्राही भने मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तर राख्न आग्रह गरेका छन्। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि सुविधा थैलीको परिमार्जित दर रेट पनि लागू भएको छ।
1: नेपाली कांग्रेसका सभापति गगन थापाले आउँदो पालिका चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकेडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। नेपाल थारू संघको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सभापति थापाले लिडरशिप एकेडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। उहाँका अनुसार लिडरशिप एकेडेमी भनेको नेतृत्वको छुट्टै युनिट हो, जसमा केही दिनमा खुल्ला आह्वान हुनेछ। 753 पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरशिप एकेडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँको भनाइ छ। नयाँ उम्मेद्वार वा दोहोरिन चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँको भनाइ छ। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको भन्दै सभापति थापाले कोर्स पूरा गर्न महिलाहरूलाई आग्रह गर्नुभयो।
0: यसैबीच नेकपा एमाले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेताहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। अन्तरपार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाउने बताउनु भएको छ। आउँदो केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने उहाँको भनाइ छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि पानी पर्यो, पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास हुँदै, बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी, विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि, निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, पालिका चुनावमा प्रतिस्पर्धाका लागि नेतृत्व तालिम अनिवार्य गर्ने कांग्रेस सभापति थापाको भनाई, पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। बबई नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर शान्तिनगर गाउँपालिका चार हिरापुरका 47 वर्षीय भोजराज केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ब्याट्रीबाट करेन्ट प्रवाह हुँदा घाइते भएका केसीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेकोमा उपचारकै क्रममा ज्यान गएको हो। यसैबीच सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। हनुमान नगर कंकालिनी नगरपालिका वड़ा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्षीय सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो।
0: हेटौँडा काठमाडौँ जोड्ने चितलाङ थानकोट मार्गमा भोलिदेखि 30 गतेसम्म 14 दिन गाड़ी आवागमन बन्द हुने भएको छ। सड़क ढलान, कालोपत्र र टिवा पर्खाल निर्माणका लागि झण्डै 7.5 किलोमिटर सड़क खण्डमा काम हुनेछ। यस्तै कुलेखानी फाखेल सड़कमा पनि आजदेखि 1 महिनासम्मका लागि बन्द भएको छ। हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने यात्रुले कुलेखानी सिस्नेरी दक्षिणकालीको मार्ग प्रयोग गर्न सक्नेछन्।
1: प्रहरीले भारतको उत्तर प्रदेशको कुशीनगर क्षेत्रबाट 453 जना नेपालीको उद्धार गरेर रूपन्देही ल्याएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली गैराती कुशीनगर पुगेर 453 जना नेपालीलाई उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी जनक बहादुर शाहीले जानकारी दिनुभयो। आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्याएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उहाँले जानकारी दिनुभयो। 8 वटा बसमा राखेर उनीहरूलाई बिहान बेलहिया नाका हुँदै रूपन्देही ल्याइएको हो। अहिले उनीहरूको व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको छ। उद्धार गरिएका मध्ये आधा महिलाहरू छन्। एउटा गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन शुरू गरेको थियो।
0: राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक भएका बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानव अधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानूनी उमेर हद 20 वर्षबारे भइरहेका बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैंगिक पक्ष सुदृढ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै उहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिला उपस्थिति र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो।
1: काठमाडौँमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल गठनको निर्णय गर्दै काठमाडौँ घोषणा पत्रको मस्यौदा तयार पारेको छ। घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनैतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरण भूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धि मानिएको छ र तय गरिएका एजेण्डा संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गरिनेछ।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय
13: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
14: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
13: हाम्रा सेवाहरू
14: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
15: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 9840444631।
16: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
17: भर्ना खुल्यो
18: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
18: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
17: संस्था सीएनएन ले जनाएको छ पर्याप्त निन्द्रा नपाउँदा मस्तिष्कले दिनभर सिकेका कुराहरू राम्रोसँग भण्डारण गर्न नसक्ने र भावनात्मक नियन्त्रण कमजोर हुने प्रतिवेदनमा भनिएको छ। अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्सले किशोर किशोरीहरूलाई हरेक रात 8-10 घण्टा निन्द्राको सिफारिश गरेको छ। प्रतिवेदनमा विज्ञहरूले यो समस्या समाधान गर्न अभिभावकहरू आफैले राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका छन्। अभिभावकहरूले स्क्रीन प्रयोगकै सिको गरेर बाल बालिका तथा किशोर किशोरीहरूले प्रयोग बढ़ाउने गरेको भन्दै अमेरिकन एकाडेमिक अफ पेडियाट्रिक्सले पूरै परिवारका लागि मिलेर स्क्रीन प्रयोग सम्बन्धी योजना बनाउन सुझाव दिएको छ। यस्तै सुत्ने कोठाबाट फोन र अन्य उपकरणहरू बाहिर राख्न पनि विज्ञको सिफारिश छ।
0: संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले बाल बालिकाको अनलाइन सुरक्षा सम्बन्धी नयाँ निर्देशिका सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्च आयुक्त भोल्कर ट्रकले सरकार तथा प्रविधि कम्पनीहरूलाई बाल बालिकाका लागि अझ सुरक्षित बनाउन प्रभावकारी नियम निगरानी तथा जवाबदेहिताको व्यवस्था गर्न आग्रह गर्नुभएको छ। उहाँले डिजिटल संसारले बाल बालिकालाई शिक्षा सृजनशीलता तथा सामाजिक सम्बन्ध विस्तारका अवसर प्रदान गरे पनि उनीहरूको सुरक्षा गोपनीयता तथा मानसिक स्वास्थ्यमा विभिन्न जोखिम उत्पन्न गरिरहेको बताउनुभयो। उहाँका अनुसार अनलाइनमा देखिएका जोखिम स्वाभाविक नभई प्रविधि कम्पनीहरूको डिजाइन तथा व्यावसायिक अभ्यासका कारण बढ़िरहेका छन्। अन्तत स्क्रोल स्वत चल्ने भिडियो तथा निरन्तर सूचना जस्ता सुविधाले बाल बालिकालाई अनलाइन प्रयोगको निर्भरता बढ़ाउने गरेको उहाँले बताउनुभयो। उच्च आयुक्त ट्रकले सामाजिक सञ्जालमाथिको पूर्ण प्रतिबन्ध मात्र पर्याप्त समाधान नभएको स्पष्ट पार्दै अनलाइन प्लेटफर्महरूलाई नै सुरक्षित बनाउने दिशामा व्यापक पहल आवश्यक रहेको उल्लेख गर्नुभयो।
17: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी विनिफ्रेड डुराई सिंघमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणको साथमा हुनुहुन्छ साथी महेश गेवाली।
4: आजको रंग दर्पण 23 काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव किम्फमा केन्द्रित छ। काठमाडौँको पर्यटन केन्द्र थमेलको क्यूएफएक्स छाया सेन्टरमा गएको बुधबारदेखि काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव किम्फ 2026 23 संस्करण चलिरहेको छ। भोलिसम्म चल्ने यो सिने उत्सव केवल पर्दामा चल्ने केही चल्तीका दृश्यहरूको संगालो मात्र होइन, यो ग्लोबल स्टोरीज लोकल भोइसेस अर्थात विश्वका कथा स्थानीय आवाजको जीवन्त चौतारी बनेको छ, जहाँ हिमालका थुम्का, दूरदराजका गाउँ, पग्लिँदै गरेका हिमनदी र ती दुर्गम भूगोलमा बाँचेका मानिसहरूको अदम्य साहसलाई काठमाडौँसम्म ल्याएर जोड्ने माध्यम बनेका छन्।
19: हिमला जिल्लाको उत्तरी भेगमा पर्ने तिल गाउँमा हिमताल फुटेर गएको चाहिँ यो बाढीबाट होइन तिल गाउँमा यति धेरै अब मानवीय क्षति नभए पनि त्यहाँको चाहिँ इन्फ्रास्ट्रक्चरहरू जस्तै अब खानेपानी, बत्ती, हाइड्रो पावर अनि त्यहाँ भएको 5 काठे पुलहरू थुप्रै क्षतियोगी।
4: यसपटक महोत्सवको ढोका एउटा यस्तो कथाले खोल्यो जसले आधुनिक पुस्ताको भित्री द्वन्द्वलाई बडो मिठो तरिकाले कोट्याएको छ। भारतीय प्रख्यात निर्देशक त्रिवेणी राईको चलचित्र छोरा जस्तै सेप अफ मोमोको नेपाल प्रिमियरसँगै किम्फको औपचारिक शुरूआत भयो, जसले शहरको झिलिमिली त्यागेर एउटा हिमाली गाउँ फर्किएकी पात्रको कथा बोलेको छ। आफ्नै माटोमा फर्किएपछि परम्पराको सागुरे घेरालाई आत्मसात गर्ने कि आफ्नो स्वतन्त्र पखेटा फैलाउने भन्ने विषयले नेपाली समाजको ऐना देखाएको छ। नाम छोरा जस्तै भए पनि यसले समाजले महिलालाई हेर्ने र महिलाले आफूलाई बुझ्ने दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ।
20: तैले जब छोडिस्, अब तेरो चाहिँ के प्लान छ भन त?
21: नानी, यसले मोमो चाहिँ राम्रै बनाउँछ कि, तर अलिकति सेते अलिकति यताउता हुन्छ।
4: यस वर्षको किम्फ कलाको उत्सव मात्र होइन, कूटनीतिक सम्बन्धको एउटा ऐतिहासिक पुल पनि बनेको छ। नेपालले स्विजरल्याण्ड र जापानसँगको कूटनीतिक सम्बन्ध स्थापना गरेको अवसरलाई किम्फले सिनेमाकै माध्यमबाट उत्सवमय बनाएको छ। नेपाल स्विजरल्याण्ड कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा विशेष कार्यक्रम आयोजना भयो। त्यस्तै क्लाइम्बिङ फर लाइफ नेपाल जापान सम्बन्धको 70 वर्षगाँठ मनाउन चर्चित जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित यो चलचित्रको विशेष प्रदर्शन भयो। यो चलचित्र सगरमाथाको शिखरमा पाइला टेक्ने विश्वकै पहिलो महिला जुनको ताबेईको संघर्ष र जीवनयात्रामा आधारित छ। नेपाली खण्ड अर्थात नेपाली पानोरमामा यसपटक समकालीन नेपालका ज्वलन्त मुद्दाहरू समेटिएका छन्। चाहे त्यो सूरज कटुवालको साँझका रंगहरू होस्, उषा रजक र अर्नेस्टको गर्ल फ्रम नेपाल होस् वा भीमसेन लामाको लाखे, हरेक चलचित्रले नेपालको बदलिदो सामाजिक, सांस्कृतिक र राजनीतिक रंगलाई पर्दामा उतारेका छन्। त्यस्तै जलवायु परिवर्तन र महिलाका मुद्दा समेटिएको हर क्लाइमेट स्टोरी तथा युवाका सपनाहरू बोकेको आशा ड्रीम्स इन मोशन जस्ता विशेष स्क्रिनिङले समाजको ऐना र चेतनालाई अझ फराकिलो बनाएका छन्।
22: There's nobody else to ask, so you have to figure this out yourself.
4: 29 देशका 50 भन्दा बढी कथाहरू बोकेका चलचित्र, वृत्तचित्र र छोटा फिल्महरू यो महोत्सवको मुख्य आकर्षण हुन्। महोत्सवमा देखाइने देश विदेशका वृत्तचित्र र चलचित्रले नेपाली फिल्मको स्तर बुझ्न सजिलो बनाएको छ। यस्तै महोत्सव मार्फत नेपाली चलचित्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र प्रचार गर्न सजिलो हुने विश्वास लिइएको छ। नेपाली सिने क्षेत्रलाई उभो लगाउन यस्ता महोत्सवले धुरी खम्बाको काम गरेको छ। यसलाई निरन्तरता दिन सकेमा महोत्सव मार्फत नेपाली समाज र संस्कृतिलाई विश्वमा चिनाउन र विश्वका संस्कृतिलाई नेपालमा बुझ्न समेत सजिलो हुन्छ भन्नुहुन्छ महोत्सवका निर्देशक रम्यता लिम्बू।
2: अब त मेनली नेपाली दर्शकहरूलाई बाहिर कस्तो फिल्म बनिरहेछ, के छ होइन, ग्लोबल सिनेमा के हो, कस्तो हो, नयाँ ट्रेन्डहरू के छन् भनेर एउटा ठाउँमा ल्याएर एउटा उत्सवको हिसाबले होइन एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेका हौ, जहाँ विभिन्न समुदाय ब्याकग्राउण्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकुन्। फिल्म मेकर भएर बाहिर नेपालको मौलिक कथाहरू लैजाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय स्तरमा, त्यो पनि मेरो विचारमा एउटा त्यो अभ्यास भइरहेको छ, कन्टिन्यू पनि हुन्छ, हाम्रो प्रयास त यही हो।
0: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा, केही शीतल अनुभव, पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
0: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी, विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
1: किमको 23 औं संस्करणमा कूटनीति, संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै थलोमा स्वदेशी र विदेशी चलचित्र हेर्न, बुझ्ने, सिक्ने र जान्ने अवसर।
0: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको अध्ययनको निष्कर्ष, परिवारका लागि स्क्रिन समयको योजना बनाउन सुझाव।
1: र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Insomnia
1: Extreme Energy Drink.
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
3: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
2: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
3: हो र के खास छ त इलाइट सिएमा
2: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
3: ओहो अनि लोकेसन
2: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-65-37 लिमिटेड सी ढिला नगर्नुहोस्
3: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात

0: दैलेखमा पेट्रोलियम उत्पादनका लागि पहल गरिँदै व्यावसायिक उत्खननका लागि दोस्रो चरणको सम्झौताको तयारी।
1: कर्णाली छोरी सम्मेलन वीरेन्द्रनगरमा शुरू। कर्णालीका 79 स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरू सहभागी।
0: पश्चिम क्षेत्रमा वर्षा भएपछि गर्मी घट्यो, अझै केही दिन वर्षा कायम रहने मौसमविदहरूको अनुमान।
1: र कर्णाली प्रदेश मेयर कप फुटबलमा सुर्खेतको चौकुनेको विजय शुरूआत, गुरबाकोटमाथि 5-3 गोल अन्तरको जित।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू भएको खानी तथा भूगर्भ विभागले जनाएको छ। व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको हो। चीन सरकारको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका एक चलचलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषण कार्य सम्पन्न गरेको छ। व्यावसायिक उत्पादन शुरू गर्न विभागले सरकारसँग आवश्यक समन्वय गरिरहेको परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनुभयो। चीनको प्राविधिक टोलीसँगको सहकार्यमा भएका विभिन्न नमूना परीक्षणले नेपाललाई करिब 50 वर्षलाई पुग्ने मिथेन ग्यास रहेको पुष्टि भएको छ। परियोजना सफल भए इन्धन आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने विभागले जनाएको छ।
0: कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको छ। सम्मेलन अवधिभर कर्णालीका 85 जना छोरीहरूले आफ्ना जीवन संघर्षका कथा प्रस्तुत गरेका छन्। लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडी जस्ता विषयमा छलफल गरी सम्मेलनबाट आएका निष्कर्षलाई तीनै तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिनेछ। ज्योति फाउण्डेशनले विगत एक वर्षदेखि सञ्चालन हुँदै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटवालले सम्मेलन 2 दिनसम्म चल्ने बताउनुभयो। सम्मेलनमा कर्णालीका 79 स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहेको छ। हरेक स्थानीय तहबाट 2-2 जना छोरीहरू सहभागी भएको कटवालले बताउनु भएको छ। राउटे, राजी, कुसुन्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरू सहित 250 भन्दा बढ़ीको सहभागिता रहेको छ।
1: गर्मी बढ़ेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा पनि वर्षा भएको छ। आज दिउँसोपछि लुम्बिनीदेखि पश्चिमतर्फका तराईका क्षेत्रमा पानी परेको छ। पछिल्लो 24 घण्टामा मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका सबैजसो ठाउँमा पानी परिरहेको छ। कोशी, लुम्बिनी, सुदूरपश्चिमकामा पनि पानी परिरहेको छ। पानी परेपछि तराईमा मधेशको गर्मी भने घटेको छ। कैलाली र कञ्चनपुरका ठाउँमा वर्षा नहुँदा गर्मी कायमै रहेको छ। देशमा सक्रिय वर्षा गराउने प्रणाली गैरातीदेखि पश्चिमतर्फ सर्दै गएको छ। प्री मनसुन गतिविधि सक्रिय भएकाले अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। यसैबीच नेपालको पश्चिम तथा मध्य नेपालमा प्रभाव पार्न सक्ने खालको मौसमीय प्रणाली विकास भइरहेको मौसमविदहरूले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसुन वर्षा सक्रिय हुन सक्छ। हिमाली तथा उच्च पहाड़ी विभागमा समेत केही दिन मेघगर्जनसहित वर्षा, चट्याङ हावाहुरी सहितको सम्भावना रहेको उहाँले बताउनुभयो। केही ठाउँमा अत्यधिक वर्षा र चट्याङ हावाहुरीका घटनाहरू बढ़न सक्ने भएकाले सतर्कता अपनाउन पनि आवश्यक रहेको उहाँको भनाइ छ।
0: जुम्लाको हिमा गाउँपालिका वडा नम्बर 3 जोगीबाडा र नागमा गमगढ़ी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल शिलान्यास भएको छ। वर्षौंदेखिको पहल, स्रोत सुनिश्चितता नहुँदा बन्न नसकेको पुल कर्णाली प्रदेश सरकारले स्रोत सुनिश्चितता गरेपछि पुल निर्माण हुन लागेको हो। जुम्ला प्रदेशसभा खका सांसद टेकराज पसाईले पुलको शिलान्यास गर्नुभएको छ। पूर्वाधार विकास कार्यालय जुम्लाले पुलको स्रोत सुनिश्चितता भएपछि काम अगाडि बढ़ाएको जनाएको छ। पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूप बहादुर रावलले पुल 6,34,00,000 रूपियाँ लागतमा बन्ने बताउनु भएको छ। पक्की पुल 40.84 मिटर लम्बाई र 6 मिटर चौडाई रहेको छ। पुल निर्माणका लागि ठेक्का सम्झौता पनि भएको छ। हिमा गाउँपालिका हिमा नदीमा पुल नभएका कारण वर्षौंदेखि जोगीबाडा सहितका स्थानीयले शास्ति भोग्नु परेकोमा अब पुल बन्ने भएपछि खुशी भएका छन्। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
2: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
4: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
5: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3390, 98-581-560 र 98-481-5499।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-1000। 60840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनका लागि पहल गरिँदै व्यावसायिक उत्खननका लागि दोस्रो चरणको सम्झौताको तयारी, कर्णाली छोरी सम्मेलन वीरेन्द्रनगरमा शुरू, कर्णालीका 79 स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरू सहभागी लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। हुम्लाको चंखेली गाउँपालिका 2 देउली बजारमा रहेको महादेव माध्यमिक विद्यालयको जग्गा अतिक्रमण गरी निर्माण गरेका घटना भत्काइएको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै ती संरचना हटाउन अनुरोध गरे पनि सम्बन्धित व्यक्तिले अटेर गरेपछि जेसीबी प्रयोग गरी घटहरा हटाइएको हो। चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले विद्यालयको जग्गामा करिब 20 वर्ष अघि निर्माण गरेका 24 घटहरा हटाउने कार्य सम्पन्न भएको बताउनुभयो। ढुंगा माटोले बनेका तथा जस्ता पाताले छाएका ती घरहरूलाई विद्यालयको स्वामित्वको जग्गामा निर्माण गरेका थिए। विद्यालयको जग्गामा घर निर्माण गरिएपछि त्यहाँ सानो बस्ती नै बसेको थियो। अतिक्रमण गरी घर बनाउने अधिकांश स्थानीय वडा नम्बर 2 गोर्खा गाउँका पुर्ख्यौली घर समेत रहेको बताएको छ। संरचना हटाएपछि उनीहरू आफ्नो पुरानो वासस्थान तर्फ फर्किएका छन्। घटहरा भत्काएपछि गाउँपालिकाले भग्नावशेष हटाउने र जमिन समाउने काम समेत गरेको छ। अब यो जग्गा विद्यालयले शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने जनाएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका घर संरचना चंखेली गाउँपालिका पहिलो पटक कड़ा रूपमा प्रस्तुत भएको गाउँपालिकाले जनाएको छ। अन्य ठाउँमा पनि सार्वजनिक जग्गा अतिक्रमण भएका संरचनाको खोजी र अनुगमन जारी रहेको गाउँपालिकाले जनाएको छ।
0: बाँके सिक्टा सिंचाई आयोजनालाई सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 2,55,00,000,000 रूपियाँ बजेट विनियोजन गरेको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बाँकेमा निर्माणाधीन आयोजनाका लागि सरकारले चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि करिब दोब्बर बढ़ी बजेट विनियोजन गरेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सिक्टा सिंचाई आयोजनाका लागि 2,55,00,000,000,000 विनियोजन गरिएको घोषणा गर्नुभयो। चालू आर्थिक वर्ष 2082-83 आयोजनाले 1,57,00,000,000,000 बजेट प्राप्त गरेको थियो। आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब 1,00,00,000,000,000 बढ़ी बजेट विनियोजन भएको बताउनुभयो। उहाँले हाल आयोजना अन्तर्गत डुडुवा शाखा नहर निर्माण तीव्र गतिमा अघि बढ़िरहेको दावी पनि गर्नुभएको छ। जस्तै सिद्धनिया पर्सेनीपुर र अकल घरवा शाखा नहरका लागि ठेक्का सम्झौता भई निर्माण कार्यलाई गति दिइएको उहाँको भनाइ छ। गुरूवा गाउँ र अकल घरवा उपशाखा नहर तथा पूर्वी मूल नहरका बाँकी संरचना निर्माणका लागि आवश्यक पूर्व तयारीका कामहरू पनि जारी रहेको शाहले बताउनु भएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका 2 अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाका खेतीयोग्य जमीनमा वर्षभरि सिंचाई सुविधा पुर्याउने उद्देश्यसहित यो आयोजना कार्यान्वयनमा ल्याइएको हो। आर्थिक वर्ष 2062-63 शुरू भएको आयोजना संशोधित गुरू योजना अनुसार आर्थिक वर्ष 2089-90 भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको निर्माणाधीन पश्चिम मूल नहर मार्फत राप्ती नदी पश्चिमी क्षेत्रका 33,766 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य रहेको छ। यस्तै पूर्वी मूल नहरबाट राप्ती नदी पूर्वी क्षेत्रका करिब 9,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याइने उल्लेख छ। संशोधित गुरू योजना अनुसार आयोजनाको कुल लागत 52,89,00,000,000 अनुमान गरिएको जनाइएको छ।
1: बाँकेको राप्ती सुनारी गाउँपालिका 7 निर्माणाधीन स्थायी तटबन्धनको बाँकेका प्रमुख जिल्लाधिकारी उच्च अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा उच्च अधिकारीले निर्माण कार्यको प्रगति समीक्षा गर्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। 2 वर्ष अघि राप्ती नदीमा आएको बाढ़ीले तटबन्ध भत्काएपछि त्यस क्षेत्रमा कटान र डुबानको समस्या बढ़ेको थियो। त्यसपछि स्थानीयवासीले स्थायी तटबन्ध निर्माणको माग गर्दै आएका थिए। गत वर्ष कटान नियन्त्रणका लागि बाँस बालुवाका बोराको सहायताले अस्थायी तटबन्ध निर्माण गरिएको थियो। प्रमुख जिल्लाधिकारी दिल कुमार तामाङले वर्षा र बाढ़ीको जोखिम शुरू हुनु अघि नै तटबन्ध निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताउनुभयो। निर्माण कम्पनी साईमा दुर्गा जेपीका प्रतिनिधि राजबहादुर साईले वर्षा अघि नै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको उहाँको भनाइ छ। आगामी अवसरसम्म 500 मिटर लामो तटबन्ध निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित दुर्गा जेबीले 5 करोड़ रूपियाँको लागतमा गत वर्ष ठेक्का सम्झौता गरेको थियो।
0: बबई सिंचाई आयोजनाको 77 किलोमिटर मूल नहर मध्ये 71 किलोमिटर निर्माण सम्पन्न भएको छ। निर्माण गर्न बाँकी रहेको 6 किलोमिटर मूल नहर निर्माण तीव्र गतिमा भइरहेको छ। बर्दियाको 36,000 हेक्टरमा सिंचाई गर्ने उद्देश्यका साथ यो नहर निर्माण भइरहेको हो। आयोजनाका अनुसार हालसम्म 337 किलोमिटर शाखा र परशाखा नहर पनि निर्माण भइसकेका छन्। पूर्वतर्फका मूल नहर शाखा र परशाखा नहरको निर्माण सकिएको छ भने पश्चिमतर्फका 7 वटा शाखाको 22 किलोमिटर नहर निर्माणाधीन अवस्थामा रहेको छ। बबे सिंचाई आयोजनाका सूचना अधिकारी शेखर नाथ नेपालीले पूर्वतर्फको नहर निर्माणको काम सकिएको बताउनुभयो। उहाँले अब बाँकी मुख्य काम भनेको पश्चिमतर्फको गुलदिया नगरपालिका क्षेत्रको रहेको भन्दै केही स्थानमा जग्गाको मुआवजा दिन बाँकी रहेको बताउनु भएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
9: सूचना
10: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
9: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
10: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
11: सूचना
12: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कानजा शिविर हुने जानकारी गराउँदछौ।
10: दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
12: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0384110045 र मोबाइल नम्बर 98550170645, 98481313।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91960 र 97-678-84-566।

0: ठगीका घटना बढ़िरहेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: रेडियो भेरी एफएम।
3: तपाईँहरूले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। बर्दियामा एआई एक्सरे विधिबाट भएको क्षयरोग जाँच शिविरमा 52 जना क्षयरोगका बिरामी फेला परेका छन्। बर्दियाको 3 पालिकामा गरिएको क्षयरोग जाँच शिविरमा ती बिरामीहरू भेटिएका हुन्। शिविरमा गुलरिया, राजापुर र बारबर्दिया नगरपालिकाका 4,587 जनालाई एआई एक्सरे विधिबाट क्षयरोग जाँच गरिएको थियो। यीमध्ये 1,163 जना व्यक्तिहरू शंकास्पद बिरामीको रूपमा भेटिएका थिए। उनीहरूलाई जी एक्सपर्ट विधिबाट खकार जाँच गर्दा 52 जनामा क्षयरोग फेला परेको विराट नेपाल मेडिकल ट्रस्टका जिल्ला परियोजना संयोजक कर्णधोर चन्दले बताउनुभयो। राजापुर नगरपालिकामा 2,104 जनाको जाँच गर्दा 23 जना, बारबर्दिया नगरपालिकामा 1,718 जनाको जाँच गर्दा 18 जना र गुलरिया नगरपालिकामा 765 जनाको रगत जाँच गर्दा 11 जनामा क्षयरोग पोजिटिभ फेला परेको जनाइएको छ। क्षयरोग फेला परेका बिरामीहरूलाई सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।
4: असमको पञ्च देवल विनायक नगरपालिका 4 थापा मोडमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। मध्य पहाड़ी राजमार्ग अन्तर्गत दार्चुलाको जुम्ला, दार्चुलादेखि जुम्ला हिँडेको सतलोक आश्रम, जनकपुरको बागमती प्रदेश 01/27/22/77 नम्बरको जीप सड़कबाट करिब 200 मिटर तल खसेको असम प्रहरीले जनाएको छ। दुर्घटनामा परि बर्दियाको बाँसकारी नगरपालिका 5 बस्ने 45 वर्षका रामप्रकाश थारू र मकवानपुर हेडौडा उपमहानगरपालिका बस्ने वर्ष 41 नवीन तुलाधरको ज्यान गएको छ। दुर्घटनामा परि घाइते भएका 2 जनाको उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो भने भएको अछाम प्रहरीले जनाएको छ। घाइते चालक सहित 3 जनाको उपचार भइरहेको छ। घाइतेहरूको बेलखेतबाट खटीको प्रहरीको टोलीले तत्काल उद्धार गरेको दैलेखको राकम स्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्याएको थियो। उहाँहरूलाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको हो।
3: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रथम मेयर कप फुटबलमा सुर्खेतको चौकिने विजयी शुरूआत गरेको छ। आज बिहान भएको रोमाञ्चक खेलमा चौकुने गाउँपालिकाले गुर्बाकोट नगरपालिकालाई 5-3 गोल अन्तरले पराजित गर्दै शानदार जीत दर्ता गरेको हो। हिजो वीरेन्द्रनगर रंगशालामा भएको उद्घाटन खेलमा सुर्खेतले हुम्लाको सिमकोटलाई 3-1 गोल अन्तरले हराएको थियो। कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्ला र पालिका गरी 13 टीम सहभागी छन्। संघका अध्यक्ष प्रमोद हमालले प्रतियोगिताका विजेताले 4,00,000 र उपविजेताले 2,00,000 नगद पुरस्कार पाउने बताउनुभयो। प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई विभिन्न 7 विधामा जनै 15,000 दरले बेस्ट अवार्ड प्रदान गरिनेछ। यस्तै अनुशासन प्रवर्धन गर्ने फुटबल टोलीलाई 10,000 पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ।
4: एसियाली खेलकुद महिला टी20 श्रेणीको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको छ। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटाएको। मलेसियाका एल्सा हन्टरले 48 रन बनाउँदा नेपालका रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रुबिना छेत्रीले समान 2-2 विकेट लिनुभयो। कुआलालम्पुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको छ। नेपालका कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाउनु भयो भने मलेसियाका बेनिफेड दुराई सिंहहमले भने 2 विकेट लिनुभयो। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ।
3: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
4: दैनिकमा पेट्रोलियम पदार्थ उत्पादनका लागि पहल गरिँदै व्यावसायिक

0: चरणको लागि दोस्रो चरणको सम्झौताको तयारी
1: पश्चिम क्षेत्रमा वर्षापछि गर्मी घट्यो अझै केही दिन वर्षा कायम रहने मौसमविदहरूको अनुमान
0: कर्णाली छोरी सम्मेलन वीरेन्द्रनगरमा शुरू कर्णालीका 79 स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरू सहभागी
1: र कर्णाली प्रदेश मेयर कप फुटबलमा सुर्खेतको चौकुने विजयको विजय शुरूआत गुर्बाकोटमाथि 5-3 गोल अन्तरको जित हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: एसई सकियो अब रमाइलो सुरु भयो.
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर. मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS.
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस.
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
5: नेपाल टेलिकम, राष्ट्रको संचार.
6: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वे सेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ. हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ. आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ. अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने. नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ. विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि. थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175. सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार.
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुँवर कफी तथा फलफूल फर्म गुरुबाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला. सम्पर्क व्यक्ति पूर्ण कुँवर, ढाका टोपी दाई, मोबाइल नम्बर 98681033333 र 97031333333.
8: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान.
9: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
8: भोक लागेर बेला त मिठाई खाने कुरा खानु पर्यो नि.
9: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ.
10: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ. त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ.
8: ल ल, त्यसो भए आज त्यहीँ जाउँ. आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा.
9: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता. न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत. प्रोप्राइटर शिव रावत. सम्पर्क नम्बर 97670712484 र 97498640.
8: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ.
11: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
12: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
11: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
12: हो र, के खास छ त इलाइट सिएमा?
11: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
12: ओहो, अनि लोकेसन?
11: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
12: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
13: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98580405719 र 98581715।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनाओ सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा आएको छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
4: ल टिपिराग फोन नम्बर 98-20-93-48
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भायनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
6: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Media.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
2: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98-578-20-935 98-682-29-133 र 98-55-55-606।

0: 6.9 डिस्प्ले, एआई पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित रेडमी ए सेभेन मा 5200 mAh तथा रेडमी ए सेभेन प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
2: शर्माजीको परिवार सबैले हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
1: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: को खबर
4: सिटी भिटी सँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
4: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
3: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: रेडियो भेरी एफएम
1: कृषिले मात्रै गर्न सक्छ। बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो र कृषिमा आधारित खनिजमा आधारित उद्योग नै हो। त्यस कारणले उद्योग र साना मझौला उद्योगहरूको विकास र कृषिको विकास नहुन्जेल चाहिँ हामीले भनेको आर्थिक वृद्धिको लक्ष्य हासिल पनि हुन सक्दैन र मास मान्छेले वृहत मात्रामा रोजगारी पनि प्राप्त गर्न सक्दैनन्। त्यस कारणले कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
2: चैत्र धान उत्पादन वृद्धि कार्यक्रममा उच्च मूल्यका बाली प्रवर्धन कार्यक्रम प्रांगारिक कृषि प्रवर्धनका विशेष कार्यक्रम जस्ता योजनाहरू हटाइएका छन्। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रमुख प्रतिपक्षी दलहरूले तीव्र असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेसले बजेटलाई जहाँ भोट त्यही बजेटको नीति भएको आरोप लगाएको छ भने एमाले सरकारमाथि प्रतिशोध स्वेच्छाचारिता र अधिनायकवादी शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै सशक्त प्रतिकार गर्ने निर्णय समेत गरेको छ। कांग्रेसले बजेटलाई आर्थिक रूपमा बोझिलो वितरणमुखी र उत्पादन विमुख दस्तावेज भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो। त्यस्तै एमाले भने सरकारको आर्थिक नीति मात्र होइन समग्र शासन प्रणाली शैलीमाथि नै प्रश्न उठाएको छ। पार्टी सचिवालय बैठकपछि जारी अन्तरपार्टी निर्देशिकामा सरकारले संविधान संसद राजनैतिक दल र लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवस्था गर्दै शासन सञ्चालन गरिरहेको एमाले नेता विशाल भट्टराईले सीआईएनलाई बताउनुभयो।
3: यो सरकारले अहिले जे जस्ता क्रियाकलापहरू गरिरहेको छ गतिविधि गरिरहेको छ त्यो गतिविधिहरू चाहिँ नारा सुशासनको छ तर व्यवहारमा सुशासनको ठ्याक्कै विपरीत छ। त्यसो भएको हुनाले चाहिँ यो अहिलेको सरकार अब त्यत्रो ठुलो गम्भीर आलोचना गर्ने अलिक बेला भइसकेको छैन। अब समयक्रममा हामी त्यो भन्छौ भन्नलाई तर अहिलेलाई हेर्दाखेरि प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जनताको जे म्यान्डेट प्राप्त गरेर जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा त्यो उसको महत्वपूर्ण जुन एजेन्डा थियो एजेन्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइयो।
2: यसैबीच हिमालयले सरकारका गतिविधिको भण्डाफोड़ गर्दै देशव्यापी प्रतिवाद अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी क्षेत्रका सरकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित पूर्व विद्यालय शिक्षा संघ नेपालको कार्यक्रममा बोल्दै निजी विद्यालय संचालकहरूले सरकारको उक्त निर्णयले निजी शिक्षा क्षेत्रलाई हतोत्साहित बनाउने बताएका हुन्। एन प्याप्सनका अध्यक्ष सुभाष न्यूपानेले चौमासिक रूपमा वितरण अध्यावधि गर्नुपर्ने विवरण अध्यावधि गर्नुपर्ने र नबुझाए 15% जरिवाना तिर्नुपर्ने व्यवस्थाले निजी शैक्षिक संस्था थप अप्ठ्यारोमा पर्ने बताउनुभयो। स्थानका महासचिव रामहरि सिलवालले शिक्षा क्षेत्रमा नयाँ कर लगाउनु निजी संस्थाको घाँटी निमुट्ने कदम भएको समेत टिप्पणी गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था तथा स्वास्थ्य संस्थाले लिने शुल्कमा 3% शिक्षा स्वास्थ्य समाता कर लगाउने प्रस्ताव समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले भारतमा रहेका नेपालीसँग अन्तर्क्रिया गर्ने हुनुभएको छ। जेठ 21 गते भारतको लाजपतमा नेपाली सम्पर्क मंच भारतको आयोजनामा हुने कार्यक्रममा उहाँले नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम दिउँसो 3 बजे शुरू हुनेछ। लामिछानेले जेठ 18 गते भारत जाने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश मन्त्री एस जयशंकर लगायतका उच्च स्तरीय भारतीय प्रहरीको सहयोग र नेपाल प्रहरीको टोलीको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखेर विवरण संकलन तथा स्वास्थ्य परीक्षणको काम भइरहेको छ। उद्धार गरिएका मध्ये धेरै जस्तो महिला रहेका छन्। प्रहरीका अनुसार केही व्यक्ति अल्पत्र परेका केही हराएका तथा कोहीलाई प्रलोभनमा पारेर भारत पुर्याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ। देशका विभिन्न भेगमा बाढ़ी पहिरो र सड़क मरमतका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। सड़क विभागका अनुसार पाँच थरको याङवरक क्षेत्रमा बाढ़ी र पहिरोले मध्यपहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने भोजपुर र संखुवा सभाका सड़क खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन्। मकवानपुरको कुलेखानी फाकेल फर्पिङ सड़क खण्ड ढलानका कारण करिब एक महिनाका लागि बन्द गरिएको छ। काभ्री पलाञ्चोक स्थित बीपी राजमार्गको केही खण्डमा पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै म्याग्दीको बेनी जोमसुम सड़क र स्याङ्जा स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। हुम्लाको हिल्सा सिमिकोट सड़क खण्डमा भने पहिरोको जोखिमका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। उपत्यका ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई भन्नुभयो,
4: फाखेल र कुलेखानीको बीचमा रहेको महालक्ष्मी खोलामा नयाँ पुल निर्माण भएको र त्यहाँ चाहिँ अब सड़क मर्मत लगायतको निर्माण कार्य भइरहेको हुनाले सो कार्य सम्पन्न नहुन्जेलसम्मको लागि चाहिँ सड़क खण्ड बन्द गरिएको छ। त्यस्तै गरी यो कान्ति लोकपथको पनि आवागमनलाई चाहिँ अहिले बन्द गरिएको अवस्था छ भने फर्पिङ सड़क खण्डमा पनि साँझ छ बजेदेखि बिहान पाँच बजेसम्मको लागि चाहिँ बन्द गरिएको छ। त्यसै गरी बीपी राजमार्ग पनि बेलुका पाँच बजेदेखि बिहान पाँच बजेसम्म चाहिँ बन्द गरिएको छ।
2: कोशी प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरकार राख्ने विषयलाई प्रमुख बनाउँदै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यलाई केन्द्रमा राख्दै प्रदेशले जनमुखी सेवा प्रवाह दिगो भौतिक पूर्वाधार निर्माण कृषि क्षेत्रको सबलीकरण स्वास्थ्य शिक्षा र सामाजिक न्याय सहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखेको हो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आज कोशी प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेशनमा जोड़ दिने बताउनुभयो।
5: सुशासन विकास समृद्धिको चाहनालाई सार्थक बनाउँदै स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माण गर्न जनमुखी सेवा प्रवाह दिगो भौतिक पूर्वाधार निर्माण कृषि क्षेत्रको सबलीकरण स्वच्छ खानेपानी आपूर्ति दिगो तथा भरपर्दो सिंचाई प्रणाली पर्यटन क्षेत्रको विकास पहुँचयोग्य र विशेषज्ञ सहितको स्वास्थ्य सेवा गुणस्तरीय शिक्षा सामाजिक न्याय सहितको समावेशी विकास र रोजगारीका अवसर सिर्जना गर्न प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्वयित ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिका बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि पानीमुनि सञ्चालन हुने मानव विहीन ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा आयोजित सुरक्षा सम्मेलनमा तीनै देशका रक्षा मन्त्रीहरूले उक्त घोषणा गरेका हुन्। र अन्त्यमा खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग दुई विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछाएको मलेसियाले 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको थियो। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नेछ।
6: व्यावसायिक आलु खेतीबाट बझाङका किसान लाखौंमा कमाउँदै
7: अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
8: घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु सबै कृषकहरू खुसी छ।
6: तर बर्खायामा आलु भण्डारण गर्न समस्या। सरकारको सहयोग कुर्दै किसान रिपोर्टसँगै कलाकारिता क्षेत्रमा डिजिटल संसारको अध्ययारो पक्ष विशेष संवाद सहितको शनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली पराल र मकैको ढोडबाट बायो ग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
12: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि। यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
15: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
16: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
15: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
17: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बझाङको वित्तर्चिर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्दै गएको छ। विशेष गरी वडा नम्बर एकमा यति बेला खेतबारीभरि लटरममा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको छ।
19: बझाङको बित्थरतिर गाउँपालिका वडा नम्बर एकका स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष एक क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनुभयो। आलु खेतीबाट अहिले दैनिक खर्च चलाउन सहज भएको उहाँको भनाइ छ।
20: एक क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो, एक कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
19: अहिले कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। उत्पादन बढेसँगै किसानहरूको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
21: शुरू शुरूमा त यहाँ पहिलेदेखि सामान्य आफूलाई तरकारी खान 1-2 गाडो लगाउँथे किसानहरू होइन, र विगत 3 वर्षदेखि यहाँ हाम्रो कृषि ज्ञान केन्द्र बझाङको 50% लगानीमा र जयगेदार कृषक समूहको 50% लगानीमा निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्छ, किनभने वर्षा धेरै भयो।
19: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्। मेहनत अनुसार राम्रो आमदानी हुन थालेपछि किसानहरू थप उत्साहित बनेका छन्।
21: विशेष गरी हाम्रो यहाँको बालीमा आलु, बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100%मा अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्। यसको लागि पहिला एउटा समूह थियो 20-25 जनाको। विशेष गरी हामीले आलु लाउँदाखेरि, तरकारीहरू लाउँदाखेरि विशेष समस्या भनेको हाम्रो सिँचाईको समस्या छ।
19: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बित्थरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। तर उत्पादन बढेसँगै बजारीकरण र भण्डारणको समस्या पनि थपिएको छ। वर्षायाममा उचित भण्डारणको व्यवस्था नहुँदा आलु बिग्रिने जोखिम बढ्ने गरेको छ। यसका लागि केन्द्रले कस्तो सहयोग गर्न सक्छ? कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
22: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जयप्रसिंह नगरपालिकामा। सुरमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि बर्सातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत कृषि विकास निर्देशनालय र स्थानीय तहहरूले कल गरिराख्नु भएको छ।
19: उत्पादन सँगै व्यवस्थित बजार र किसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तड आवाज, बझाङ।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सामाजिक सञ्जालमा नकारात्मक कमेन्टको मारमा महिला कलाकार।
0: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङमै मलाई मन परेन भनिदिँदा राम्रो हो क्या। मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ, तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ।
6: मानसिक दबाव कति गहिरो, विशेष संवाद शनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
23: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
24: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। सामाजिक सञ्जालको लाइक र कमेन्टको दुनियाँमा प्रशंसासँगै नकारात्मक प्रतिक्रियाको दबाव पनि बढ्दो छ। यस्ता नकारात्मक टिप्पणीले नयाँ महिला कलाकारको आत्मविश्वासमा कस्तो प्रभाव पार्छ? कलाकारिताको प्रारम्भिक यात्रामा देखिने यस्ता दबावबारे कलाकार सरस्वती खत्रीसँग साथी सन्तोषी रावलले कुराकानी गर्नुभएको छ।
0: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङमै मलाई मन परेन भनिदिँदा राम्रो हो क्या। मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 व 102.7 मेगाहर्ट्ज।
1: अब यो श्रीमद भागवत महापुराण अंतर्गत राजा परीक्षितलाई सुखदेव स्वामीले बड़ो प्रेम पूर्वक आज्ञा गरी बक्सियो। त्यसै समय को बीचमा लौतस प्रकार भगवानले विविध प्रकार को प्रयोजन खेल गरी बक्सियो। अब त्यो विविध प्रकार को खेल प्रयोजन मध्य में अहिले लालबाल प्यारा गोपाल आफ्नी आमा बाबा सारा सम्पूर्णलाई बिदाई दिएर अहिले लालबाल गाईबाछ गोठलाको साथमा प्रभु को सवारी भयो। कहाँ भयो? वृन्दावन खर्कमा। त्यो वृन्दावन नामको खर्कमा भगवानले नाच गान कीर्तन मनन भजन इत्यादि गर्दै होइ बस्नुहुन्थ्यो। त्यसै बेलामा अब वसन्त ऋतु लाग्यो, अब दौड़ाईको प्रयोजन गर्नु पर्यो भनेर वसन्त ऋतुको सन्दर्भमा दौड़ाईको कार्यक्रम भएछ। महाराज परीक्षित एउटा जोडासँग अर्को जोडा दौड़ने, जुन जोडाले जुन जोडालाई जित्छ जित्ने, जोडालाई हार्ने जोडाले बोकेर निज ठाउँबाट ऐजना ठाउँमा भिसाइदिनु पर्ने नियम त्यो थियो। त्यहाँबाट दौड़दै जाने, टुङ्गामा पुग्दा जोले जित्छ जित्नेवालालाई हार्नेवालाले जितेको ठाउँबाट बोकेर यहाँ ल्याइदिनु पर्ने त्यस्तो नियम। अनि श्रीकृष्ण भगवानको र श्रीराम नाम गरेको गोपालको एउटा जोडा महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी बक्सिएपछि अन्तत्व गत्वा त्यस समयमा परमात्माले नाच गान कीर्तन मनन भजन इत्यादि सारा सम्पूर्ण प्रभावबाट जब दौड़ाईको प्रयोजन गरिबक्स्यो हो। श्रीराम गोपालको र कृष्ण भगवानको एउटा जोडा, अनुचर कुरु चारुको एउटा जोडा, त्यहाँ फेरि त्यसदेखि पछाडि महान जोडाकोले लिएछ भनेदेखि भगवान कृष्णका दाजु बलरामसँग महान कुकर्मी त्यो दानवले जोडा लिएछ जसको नाम थियो प्रलम्बासुर। अनि रेफ्रीले सिहानो दौड़ाउँदै जाँदा सारा सम्पूर्णलाई जितिदिनुभयो बलरामजीले। त्यसलाई जब श्रीराम गोपालले परमात्मा कृष्णलाई जित्यो, परमात्मा यस किसिमबाट श्रीराम गोपाललाई बोकेर निज ठाउँबाट आइदिनु ठाउँमा ल्याएर बिसाइदिनु भयो, धन्य हो महाराज, कत्रो भाग्य प्रभुको बुई चढ्नु पायो, यस्तो प्रार्थना भएको थियो। अनि त्यसदेखि पछाडि फेरि अर्को प्रकारको खेल पनि प्रयोजन भयो गर्दै गर्दै गर्दै गर्दै जाँदा, अनि त्यसदेखि पछाडि सारा सम्पूर्ण प्रभावबाट प्रलम्बासुरलाई बलरामले जितिदिए। प्रलम्बासुरले बलरामलाई बोकेर निज ठाउँबाट अहिले ठाउँमा बिसाउनु पर्ने, टुङ्गो कटाएर लगाएर समुद्रमा फाल्न आँट्यो। अनि त्यो थाहा पाएर च्याप त्यसका समीप समातेर जुल्फीमा समातेर जब खटाएर मारिदिनु भयो बलरामजीले। तर दाजु बलरामजी नहुँदै भगवान कृष्ण परमात्माले दाजुलाई जब सम्झेर रुन लाग्नुभयो, कहाँ जानुभयो मेरो दाजु भनेर, सारा गाई बाछा गोठला सारा रुन लागे।

विषयबाट जब बडो दाजु हराएको खण्डमा बडो चिन्तातुर व्याकुल भएर रुँदै हुनुहुन्थ्यो। तर भगवान श्री हरि जगतको नारायण बडा गम्भीर बाणीमा सवारी हुनुभएको छ महाराज परीक्षित। अनि त्यसदेखि पछाडिबाट लौ त कृष्ण लौ त मुरारी लौ मेरो भगवान भनेर, अनि त्यसदेखि पछाडिबाट बडा गम्भीर सोचमा विचार गर्दै आफ्नो ध्यान मनन कीर्तनको प्रोग्राम तयारी भएको छ। त्यसदेखि पछाडिबाट कृष्ण भगवानले अब दाजु कहाँ गए भनेर बडा चिन्ताले आकुल व्याकुल भएर दाजुले यस किसिमबाट आफ्नो प्रभावबाट जब खोज्नु भएको थियो तर दाई आइपुग्नु भयो। र दाई तपाईँले जब शत्रुलाई मार्नुभयो यदि म भए नसक्ने भन्नुभयो भगवानले, र आफूलाई दाजुलाई भाइलाई सबैले मान्ने दाजुलाई कसैले नमान्ने हुँदाखेरिमा दाजुको पनि अलिअलि छाट आयो बल्ल, नत्र हलो काना हालेर हिँड्नु मात्रै हो जोत्न गएको जस्तो छ। र आखिरका बिचमा लौन मेरो भगवान के गर्ने भनेर भाइको पनि सम्मान दाजुले गरिदिई बक्से, दाजुको सम्मान भाइले गरिदिइसकेपछि मर्यादा क्रमको स्थापित हुन गएको छ। र अब भगवान परमात्मा परमेश्वर जब ज्यादै महिना लाग्यो छ जेठ महिना, त्यो जेठ महिनामा ज्यादै गर्मी भयो, अब त्यो बेलामा खाजा भात खान जानुभयो क्या? खाजा भात खाने भने थाहा छै छैन, अहिले अहिले के भन्छन् पिकनिक हो, अगर बुढीहरू पनि जान्थे खान। हाम्रो पाला त के त्यो एकवान चामल लिएर गयो गुन्द्रुक लिएर गयो त्यही होइन, अहिले जस्तो हुन आएर होइन, तर त्यही मिठो हुन्थ्यो अहिले भन्दा। त्यसै कारणबाट अब गए खाजा भात खाए। अनि जेठ महिना मुन्जारण्य नामगिरीको पहाडमा बस्नुभयो सुन्दरताले पूर्ण भएको ठाउँमा, आज यसै जग्गामा रात बसौँ भनेर जेठ महिना गर्मीको समयमा त्यहाँ भोज खानाका लागि तयारी हुनुभयो। सारा रमाइलो भयो, नाचगान कीर्तन मनन भजन भयो। अनि त्यसदेखि पछाडिबाट रात्रिका समयमा लगाइदियो डढेलो शत्रुले, अनि डढेलो लगाइसकेपछि लौ मेरो परमात्मा जीवन गबडो बाधा पर्यो कसो गर्ने भनिकन हाकार हुकार र चित्कार पर्यो। अनि त्यसपछिबाट त्यो डढेलामा परेर संकटको अवस्था प्राप्त भएको खण्डमा लौ न मेरो भगवान अब के गर्ने होला कसो गर्ने होला हाम्रो ज्यान कसरी बचाउने होला भनेर सबैजनाहरू त्रैमाम सारा सम्पूर्ण रुन लागे कराउन लागे हाकार हुकार चित्कार पर्यो। त्यही बेलामा सकल मनोभावनाको विकास गर्नका लागि साक्षात्कार परमात्माले गम्भीर वाणीमा सोच गर्नुभयो। अनि जब चारैपट्टिबाट डण्डेलो आयो के गर्ने भन्दा लो मेरो कृष्ण त्राई भने आँखा चिम्मक भन्नुभएको थियो भगवानले, आँखा त चिम्लिन परिहाल्यो ईश्वर मर्ने बेला भएपछि के उगार्न सकेला र भन्दा होइन त्यसो नभन जब तिमी आँखा चिम्मक गर भन्नुभएको थियो त्यही बेलामा डर लाग्दो प्रकारले भगवानले अग्नि पान गर्दै भन्नुहुन्छ। श्री भगवान हाम्रो ज्यान बचाइदिई बक्सोस् भनेर विन्ती गरिसकेपछि लौ त त्यसो भएको खण्डमा भगवान परमात्माले डढेलो सारिदिनु भयो, पारिपट्टि डढेलो चम्कनु भयो, एक दिन आगो पानी गरिदिनु भयो, पारिपट्टि डढेलो चम्किएको प्रभुलाई केही नभएको धन्य नारायण धन्य कृष्ण भनिकन प्रभुको धुति विन्ती गरेर वर्षा ऋतु अब प्रारम्भ भयो। वर्षा ऋतु पनि सकियो, वर्षा ऋतु परिपूर्ण भइसकेपछि महाराज गाईलाई घाँसका निमित्त टाढा लैजान नपर्ने भयो, त्यहीँबाट घाँसको व्यवस्था पनि मिल्यो। वर्षा ऋतु पनि पूर्ण भयो, अब शरद ऋतु दशैं र तिहारको प्रारम्भ हुन आँट्यो भन्ने सम्मको कथा है सज्जाबाट। महाराज परीक्षित भनेर राजा परीक्षितलाई श्रीमद् भागवतको विषम अध्याय। अब कृष्ण भगवान परमात्मा परमेश्वर जगतका नारायणको अत्यन्त प्यार सासँगको वसन्त ऋतु ग्रीष्म ऋतु वर्षा ऋतु समय बितेर अहिले शरद ऋतु प्रारम्भ भएको छ। शरद ऋतु भनेको असोज पनि आयो, कार्तिक पनि लाग्यो, दशैं पनि आयो, तिहार पनि लाग्यो, कति रमाइलो हुन्छ। असोज कार्तिक छुट्टै हुन्छ नि, आकाशमा बादल फाटेको र सारा रमाइलो दिन आएको, पिङ खेल्न पाउने, ऐ ऐ हेर हेर दङ परेको हो र त भने जस्तो गरेका छन् र त्यसकारणबाट रमाइलो हुने, खुर्पी धान झुलेको, सारा बादलहरू फाटेर चन्द्रमामा लाइट छुट्टै भएको, जाडो पनि होइन गर्मी पनि होइन, सुन्दरताले पूर्ण भएको त्यस्तो प्रकारको असुर र कार्तिकको महिना भगवान कृष्णलाई असाध्यै रमाइलो लाग्यो। लौ त दाजुभाइ दिदीबहिनीहरू हामी सब मिलेर एउटा खेलको प्रयोजन गरौं भनेर आज्ञा गरिबक्स्यो, के गर्ने प्रभु भन्दाखेरिमा हामीहरू सारा मिलेर अब रियल सल अर्थात नाच सिक्ने र सिकाउने प्रोग्राम प्रभुले तयारी गर्नुभयो।
त्यो नाचगान कीर्तन मनन भजन इत्यादि सारा सम्पूर्ण भइसकेपछि बडो रमाइलोसँग नाचे गाए हरि भजन गरे प्रार्थना गरे त्यही बेलामा गाएको गाना हरे कलकल यमुना।

महाराज परीक्षित सुखदेव ले बताउनु भो यसरी सारा संपूर्ण नाच गान कीर्तन मनन भजन इत्यादि भइरहेकी थियो। आज परमात्मा को त्यो नाच गान कीर्तन मनन भजन को प्रभाव बाट अत्यंत प्यार मानेर सारा नागरिक समाज अब कृष्ण को दर्शन भेट करना का लागि सारा गोपिनीहरु आउने कोशिश तीर को विवेक गर्दै छन् भन्ने सम्बन्ध को कथा है सद्यबाट। महाराज परीक्षित तब यो श्रीमद भागवत महापुराण को दशम स्कन्ध को अहिले उत्तरार्ध को कथा में कति कथा को वर्णन पूर्वार्ध को कथा में कति कथा को वर्णन विस्तार गरिन्छ भन्ने देखे। कृष्ण भगवान प्रभु परमात्माले धेरै प्रकारको कामको प्रयोजन गर्दै गर्दै गर्दै जाँदा कृष्ण अति राम्रो नाच्छन् रे भन्ने घरबाट गाउँमा समाचार पुग्यो हो, घरबाट गाउँमा समाचार पुग्यो हो। लो कृष्ण भगवान त यति राम्रो नाच्छन् रे, जसले गाईले घाँस खान छोड्यो रे, बाछा बाछीले दूध खान छोड्यो रे, चरा चुरुङ्गी उडेर जान नसक्ने भयो रे, लौ न दिदी बहिनी के रे जाने होला, कसो गर्ने होला भन्न लाए। कहाँ जाने भन्दा जात्रा जाने, थाहा छैन किन नहुने, अगर त के डोगो नाम्रो फालेर नि दौडी आउँदो रहेछ। आखिरको बीचमा अब यात्रा समारोह जात्रा जाने भनेर सारा तयारी भएको तीस बेलामा अब कसरी जाने त भन्ने विषयको बारेमा छलफल भएको बेलामा लौ त मेरो महाराज यही किसिमले जाने हो भन्ने निर्णय गरेछन्। कोही गोपिनी सारा सम्पूर्ण जाने हो भनेपछि निर्णय गरेर अब केरी जाने जान दिँदैनन् नि भनेकी थिएउडीले कसलाई पो जान दिन्छन् त, भागेर जाने। अर्कीले भने लो भाग्नु पर्यो भागौँ, रात्रिको समय भएछ, बेलुकाको खाना पिना खाइसकेपछि कसैले बच्चालाई सुताए, कसैले गएर आफ्नो जब सारा सम्पूर्ण जनहरूसँग भागे, कसैले बा आमासँग जब अल्लो गएर पल्लो गएर जान्छु भनेर भागे, कसैले सासु ससुरालाई हस अल्लीखेरमा आउँछु बजे भनेर हिँडे, कसैले चाहिँ जब यस किसिमबाट बाबु नानु ढोकु नानु ढोकु च्यौ बाबु च्यौ आमा जात्रा जाने सुर कृष्णको नाच हेर्न, कसैले जब यस प्रभावबाट श्रीमानलाई लो श्रीमान बसिरहनुहोस् भनेर गएको गइछ मरिरह जाना। त्यसकारणबाट सारा सम्पूर्ण पुगे र सारा आइपुग्यो भन्न आए के रे आयो, सारा सम्पूर्ण प्रकारका आफ्नो आफ्नो व्याख्या सारा बताइसकेपछि गंगाजीको किनार यमुनाजीको द अत्यन्त सुन्दर कक्षमा आज रिहर्सलको फाइनल गराएर भगवान नाचगान कीर्तन मनन गर्दै हुनुहुन्थ्यो। सारा गोपिनीहरू जम्मा भएर कोएर बाँधे। त्यतिखेर कृष्ण कस्तो देखि बक्सेको थियो भनेदेखि रूपमा बलेको शिलामा ढलेको 32 लक्षणले युक्त भएको परम सुन्दर यस्तो कृष्ण देखिसकेपछि गोपिनीहरू भन्छन् दिदी बहिनीहरू मान्छे मात्रै जब राम्रो भने नाचगान कीर्तन मात्रै राम्रो भनेको मान्छे रहेछ अत्यन्त सुन्दरता, अब केरी बोलाउने भनेर गोपिनीहरूले बोलाउन लागे। गाई बाछा गोठाला टन्न रात्रिका समयमा हेरिएको भगवान कृष्णको प्रतिमा गोपिनीहरूले विन्ती गरे कृष्णलाई कस्तो अवतारमा देखेछन् भने देखिन् बर्रा पीटम नटबर बपुयो कर्णयो कर्णिकरम विप्रतपास कनक पविषम वैजयन्तीम शमलाम रन्धन पीणो रदर सुदया पुरयन गोप वृन्दरे वृन्दारण्यम सुपद रमणाम प्रविशाद गीत कृते। यस्तो प्रकारको सुन्दरताले पूर्ण भएको स्वरूप देखियो महाराज। लो दिदी बहिनीहरू अब जाउँ भनेर सारा सम्पूर्ण गोपिनीहरू यस किसिमबाट तयारी भए, भगवानको ध्यान गरे, मनन गरे, कीर्तन गरे, प्रार्थना गरे। यी कहाँबाट आयो, यतिका गोपिनी किन जान जान लागेको, कहाँ जान लागेको भन्न लागे। लो मेरो भगवान हामी त हजुर भनेर आएको पो भन्न थाले। त्यसो नगर, त्यस्तो कुरो गर्दै नगर, यो प्रभावबाट निर्णय गरिसकेपछि अन्त त गत्वा अब के गर्ने कसो गर्ने भनेर र भगवान कृष्णचन्द्र परमात्माका प्रतिमा साराले दर्शन भेट गर्नका लागि सारा जम्मा भए, गोपिनीहरू सारा जन जम्मा भएर आज कृष्णको दर्शन भेट गर्नका लागि सारा जनहरू जब गोपिनीहरू कन जान लागे बडा आनन्द भयो, खुशी राजी भए, प्रभुको प्रार्थना गरे। अब त्यतिखेर किन आयौ त भनेर भगवानले भन्दा हामी त हजुर भनेर आएको भनेर विन्ती गर्दाखेरि मान लो लो भइगयो, जो जो भयो भयो, आजका रात नाच भोलि बिहान घर जाऊ भन्नुभयो भगवानले, हप्काउनु भयो दप्काउनु भयो। त्यस अवस्थाका बीचमा गोपिनीले विन्ती गरे कृष्ण भगवानको परमा हरे वृन्दावनमा गाई चराउने कृष्ण काले चोर वृन्दावनमा गाई चराउने कृष्ण काले चोर कति राम्रो कति मिठो मुर

रातनाथ भोलि घर जाऊ भन्नुभयो भगवानले। मेरो परमात्मा आजको रात कहिले उज्यालो नहोस् भनेर गोपिनी नाच गान कीर्तन मनन भजन प्यारसँग गर्दै थिए। छ्याङ उज्यालो भयो, जाऊ घर भन्दा मेरो भगवान केरी जाने, यस्तो छोडेर केरी जाने, धुरु धुरु रुन लागे। अहिले गंगाजीको किनारमा जाम कात्यायनी देवीको भजन गरौं, तीन फेर प्रभुका नाममा स्नान गरौं, एक फेर खाम भनेर गोपिनी जति सारा कात्यायनी मा माए भवानी भुवनेश्वरी संसारे सागरे मग्नम दिनम माम करुणाम निधि हे कात्यायनी हे माम माए हे भवानी हे भुवनेश्वरी हाम्रो जब नन्द बाबालाई का छोरा कृष्ण हाम्रो बनाउन देऊ भनेर प्रार्थना गर्न गए गोपिनी। तमाम गए बिहानको नुहाई नुहाए, मध्याहको स्नान गर्न लागो। जाडोको महिना, मङ्सिर महिना, ठण्डा जल, अब के गर्ने होला, अब भइगयो, साडी ल्याएको छैन, फेर्ने कुरा छैन, अब नाङ्गे नुहाम भनेर नाङ्गे स्नान गरेछन्। केही बेलामा निर्वाङ्ग स्नान गरिएको बेलामा भगवान परमात्मा गोपिनीहरू अप्पक्कै घर गाछन्, गोपालहरू गाइदिएर कालिन्दीमा आउत म जान्छु भनेर परमात्मा सवारी हुनुभयो र सारा गोपिनीको बीचमा परमात्माले गएर लाल बाल गाई बाछा गोठला आउँदै थिए, गएर फाइबरका सारा साडी ब्लाउज चोलिया उपर्ण पछ्यौरा सारा लुकाइदिनुभयो भगवानले कदमको वृक्षमा, र मुरलीको रौनक दिनुभएको थियो। दिदी बहिनी लो मध्याहको स्नानमा मुरलीको रौनक आयो, लो हिजो बेलुकाको नटुवा आयो क्यारे भनेर हेर्न भनेर साडी लाउन भनेर गएको, एउटा पाखामा एउटा दसी पनि रहन्छ, दिम्सोमा यो कसले चोर्यो होला, कसैले बगायो होला, कसैले लयो होला, कसैले खायो होला, कसैले के गर्यो होला, लाउन लाउन कहाँ गो, धुरु धुरु धुरु रुन लागे। आखिरमा गएर हेर्दा त पाइलपुर रातामपुर हरि भएर कदमको वृक्षमा प्रभुले झुन्डाइसकेपछि प्यारा गोपिनीहरू विन्ती गर्दछन्, मेरो प्यारो मोहन हजुरलाई नि पाम भन्नका लागि तीन फेर नुहाउने एक फेर खाने व्रत बसेको, तर हजुरले साडी लुकाइदिनु बोलाउन प्यारो मोहन चाँडै साडी दिनु पर्यो। यस प्रभावबाट प्रार्थना गरिसकेपछि लौन भगवान चाँडो साडी दिनु पर्यो भनेर बारम्बार गर्न विन्ती गरे, ध्यान गरे, मनन गरे, कीर्तन गरे, बडो प्रेम साथसँग प्रार्थना गरिसकेपछि अन्ततो गत्वा यस्तै पछाडिबाट बडा गम्भीर बाणीमा भगवानको भजन मनन कीर्तन इत्यादि सारा सम्पूर्ण भइसकेपछि अनि साक्षात्कार परमात्माको चरणमा अत्यन्त प्रभावकारी ढंगबाट प्रभुले विन्ती गर्नुभयो, लौ त महाराज परीक्षित अब कसो गर्ने हो भनेर बडा गम्भीर वाणीमा परमात्मा कीर्तन मनन ध्यान निधिध्यास इत्यादि सारा सम्पूर्ण परमात्माको प्रार्थना गरेपछि त्यो साडी दिई बक्सनु पर्यो भन्दा परमात्माले आउन लैजाऊ भन्नुभयो। अब केरी लाने हामी नाङ्गै छौँ प्रभु, मोर्नी हो र भने होइन होइन नाङ्गै छौ र लुगा लाछौ त हामीलाई के थाहा त भन्न लाग्नुभयो। लौन प्रभु बुझी बुझी के बुझ बच्चा गो, साडी दिनु पर्यो भन्दा आऊ लैजाऊ, म गठला काम गाईको गाईले खाइदिन्छ भनेर रक्षा गरिदिएछु, आऊ लैजा भन्नुभयो। लाउन दिदी बहिनीहरू के गर्ने होला, ए प्यारो कृष्ण देऊ न साडी, दिँदैनन्, दिने भए देऊ, नभएदेखि राजा कंसका रात दरबारमा उजुरो गरेर तिमीलाई पाता कसाएर थुनाइमलाई जोरिन खोजे बढी भने गोपिनीले जा त्यही रूपले जाने हो, बाटो त्यही हो, त्यतै जा भन्नु, बोल नजिस्के मरे कि बोरु फकाएर कृष्ण भगवानलाई आफ्नो बनाऊ भनेर सारा गोपिनी विन्ती गर्न लागे। लौन जाडो हो हरे, लौन जाडो भो, लौन जाडो भो हरे, लौन जाडो भो, पानी भित्र मर्न आँटौ।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। सुनौलो अवसर,
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
0: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
1: ल दाई, पनि युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
1: खुसीको खबर
6: सिटी भिटी संघको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर साथ इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी डिप्लोमा इन सिभिल इन्जिनियरिङ जनरल मेडिसिन एचए आयुर्वेदिक एचए डिप्लोमा इन फरेस्ट्री डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
6: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
6: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर साथ इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा।